0: बढ्दो आत्मनिर्भरता धान दिवसमै सीमित शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। देशको अर्थतन्त्रका साथै खाद्य सुरक्षा र खाद्य सम्प्रभुतासँग समेत जोडिएको प्रमुख खाद्य बाली धान उत्पादन अपेक्षा अनुसार बढ्न सकेको छैन। सरकारले हरेक वर्ष मनाइने धान दिवसमा धानमा आत्मनिर्भरताको नारा अगाडि सार्दै आए पनि पछिल्लो एक दशकमा धान उत्पादन 50-60 लाख मेट्रिक टन हारिमै सीमित रहँदै आएको छ। सिंचाई अभावमा धेरै जसो खेती योग्य जमिन आकाश खेतीमै निर्भर भइरहेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 2082-83 को 11 महिनामा झन्डै 38 अर्ब अर्थात 37,83,92,00,000 रुपियाँ बराबरको धान चामल आयात भएको छ। यस्तै कृषि विभागका महानिर्देशक सञ्जेलका अनुसार धान बालीमा आत्मनिर्भरताका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन्। आजका पत्र पत्रिकामा खबर छ।
1: अत्याधिक भर्ना तथा कागजात प्रशोधन शुल्कका नाममा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूमाथि आर्थिक भार थपिँदै गएको छ। नेपालमा सरकारले फ्री भिसा फ्री टिकटको नाममा लोकप्रिय नीति लागू गरे पनि निरन्तर रूपमा बढेको स्वास्थ्य तथा सिप परीक्षण जस्ता लागतहरूले विपन्न अवस्थामा रहेका कामदारहरूमाथि आर्थिक बोझ निरन्तर बढेको छ। धेरै देखिने कतिपय अदृश्य खर्चका कारण कामदारहरूलाई उच्च ब्याजदरमा ऋण लिन बाध्य पारिरहेको छ। नेपालमा साउदी अरेबियाको सिप परीक्षण र भिसा प्रशोधन शुल्क तथा युए दूतावासको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण शुल्क पछिल्लो पटक लागू भएको शुल्क हो।

अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सुकुम्बासी तथा भूमिहीन परिवारलाई होल्डिङ सेन्टर छाड्न दिएको समय सरकारले एक साता थपेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार सुकुम्बासीहरूको विवरण संकलन भइरहेकाले तत्कालका लागि 7 दिनको समय थप गरिएको हो।
2: गण्डकी प्रदेश सभामा लामो समयदेखि पेश भएर रोकिएको गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक समितिबाट पारित भएको छ। प्रदेश सभाको अर्थ तथा विकास समितिबाट उक्त विधेयक पारित भएसँगै अन्तिम निर्णयका लागि प्रदेश सभामा पेश हुने भएको छ।
1: पूर्वी नेपालको सुनसरी मोरङ र झापाका खेतीयोग्य भूमिमा रैथाने जातका धान हराउँदै गएका छन्। उन्नत र हाइब्रिड जातका धान विस्तार हुँदा पुस्तौदेखि गाउँघरमा जोगाइएका रैथाने धानका जात हराउँदै गएका हुन्। अन्न उत्पादनका लागि उर्वर भूमि मानिने पूर्वी नेपालका खेतीयोग्य भूमिमा उन्नत र हाइब्रिड जातको धान लगाउँदा रैथाने जातका धान विस्थापित भएका छन्।
2: कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका काउली र आलुमा अत्याधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा ती तरकारीहरूको नमुना परीक्षण गर्दा अत्याधिक विषादीको मात्रा फेला परेको हो।
1: ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु साना र मझौला उद्यम प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै आवेदन खुल्ला गरेको छ। विश्व लघु साना तथा मझौला व्यवसाय दिवस 2026 अवसरमा आयोजित कार्यक्रममा बैंकले देशभरका उद्यमी तथा नव प्रवर्तनशील व्यावसायिक सोच भएका व्यक्तिलाई इन्क्युबेसन कार्यक्रमका लागि आवेदन दिन आह्वान गरेको हो।
2: सरकारले किसानहरूलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत हालसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका छन्। कृषि वन तथा वातावरण मन्त्रालयले विद्युतीय प्रणाली मार्फत किसानको विवरण संकलन गरी सूचीकरण गर्ने अभियानलाई तीव्रता दिएको हो।
1: काठमाडौँ उपत्यकामा मेट्रो रेल मार्ग निर्माण गर्न भन्दै विस्तृत परियोजना प्रतिवेदन बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ। निश्चित रूट छानेर रेल विभाग अन्तर्गत मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले डीपीआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न एक जेटमा सूचना आह्वान गरेको थियो। समय 1 असारसम्म तोकिएको थियो, पछि थप गरेर 8 असारसम्म पुर्याइयो, तर यसको भोलिपल्टै 9 असारमा सूचना रद्द गरिएको छ।
2: चालू आर्थिक वर्ष सकिने करिब 2 साता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पूँजीगत बजेटको 34.87% अर्थात् 1,42,23,68,00,000 रुपियाँ मात्र खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले 4,07,88,80,00,000 रुपियाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। पूँजीगत बजेटलाई विकास बजेटको रूपमा लिने गरिन्छ।
1: अब शेयर बजार। लगातार 5 कारोबार दिन बजार घट्दा गत साता कुल पुँजी करोड 82.40 करोड रुपियाँ भन्दा बढीले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46.17 करोड रुपियाँ भन्दा बढी रहेको पुँजी करोड, गत साताको अन्तिम कारोबार दिन भने 45.34 करोड रुपियाँ भन्दा बढी कायम भएको हो।

Kekes Bonus Pound. मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको विनाशकारी भूकम्पमा परि बेपत्ता भएकाहरूको जीवित उद्धारको समय घर्किँदै गएको छ। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्पपछिको पहिलो 48 देखि 72 घण्टामा मानिसहरू जीवितै उद्धार हुने सम्भावना सबैभन्दा धेरै रहन्छ। यो सम्भावनालाई लामो समय कायम राख्नका लागि पानी र खाना महत्वपूर्ण हुन्छ। यस्तै भूकम्पले 32 घण्टासम्म भग्नावशेषमा पुरिएका 18 दिने 1 शिशुको सकुशल उद्धार गरिएको छ। भेनेजुएला भूकम्प उद्धार प्रयास जारी। जीवित उद्धारको समय घर्किँदै बुधबार गएको विनाशकारी भूकम्प परि 1400 भन्दा बढीको मृत्यु र 2300 घाइते भएका छन् भने 50 भन्दा बढी बेपत्ता भएका छन्।
2: अब खेल खबर। उत्तर अमेरिकाका 3 राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा जारी फिफा विश्वकप 2026 समूह चरणका खेलहरू समाप्त भइसँगै राउण्ड अफ 32 अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल सकिएपछि नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लागेको हो। विश्वकपको इतिहासमा पहिलो पटक 48 राष्ट्र सहभागी भएको यस संस्करणमा समूह चरणमा मात्रै अहिलेसम्मकै धेरै 72 खेल सम्पन्न भएका छन्।
1: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा राष्ट्रपाका आत्मघाती गोलहरू शीर्षकमा राजाराम गौतमले लेख्नु भएको छ। महाधिवेशनमा राष्ट्रपाको व्यतिथि, कार्यकर्ता र सांसदहरूमा राजनैतिक चेतको दरिद्रपना देखिएपछि भन्नै पर्छ उसले आफ्नो मुख्य ऊर्जा र समय आन्तरिक जीवनलाई नै सुदृढ र संस्थागत गर्न लाग्नुपर्नेछ। उसँग अपार जनमत छ यतिखेर, तर पार्टी र सत्ता सञ्चालनका लागि जुन योग्य सफ्टवेयर चाहिन्छ त्यो छैन। न्यूनतम राजनैतिक चेत पनि नभएका आफ्ना सांसद, कार्यकर्ता अनि नेतालाई नै राजनैतिक संवैधानिक रूपमा साक्षर गर्नुपर्ने अभिभारा राष्ट्रिय स्वतन्त्र पार्टी सामु रहेको छ।
2: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
4: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
4: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
4: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
3: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
5: स्वदेश टाइम चेक यस समय सूचकका साथमा
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि।
5: It's 6 o'clock, अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 15 गते सोमबार, सन 2026 जुन 29 तारिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, आज राष्ट्रिय धान दिवस, रोपाई महोत्सव, दही चिउरा खाने दिन।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका शङ्खुवा सभाको सुनाखरी रेडियो 91.4 मेगाहर्ज र रेडियो अरुण 102.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठुलो पानी पर्ने सम्भावना, बाढी पहिरोबाट बच्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह।
0: धान दिवस मनाउँदै गर्दा किसानलाई सिँचाइ र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै।
1: यो आर्थिक वर्षमा 12,60,000,000,000 रुपियाँ भन्दा धेरै राजस्व नउठ्ने, आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% मात्रै खर्च।
0: युरोपमा गर्मीका कारण एक हप्तामा 1300 भन्दा धेरैले ज्यान गुमाए, वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ्दै गएको डब्ल्युएचओको भनाई।
1: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
4: प्राविधिक शिक्षा आजको
5: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
8: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
9: सर, चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
8: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
10: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
11: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
10: सम्पर्क 98119328 र 98653773687।
0: गए राति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लमजुङको भोरेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ। चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठुलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसत वर्षा भइरहेको हो। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठुलो पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठुलो वर्षा तथा 1-2 ठाउँमा अति ठुलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन भनेको छ। यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनारामा बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। भोलि र पर्सि मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो। प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्ना साथ उँचो र सुरक्षित ठाउँमा जान तथा तीनवटै सुरक्षा निकाय, पालिका, स्वयंसेवक लगायतका सबै निकायलाई प्रतिकारका लागि तयारी अवस्थामा रहन भनेको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्सभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकारमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ।
1: असार पन्ध्रमा किसानले दही चिउरा खाँदै धान रोप्नुपर्ने हो, तर सिँचाइ र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन्। ब्याडको धानको बिउ सुक्दै जाँदा किसान थप चिन्तामा छन्। सरकारी आँकडा अनुसार यो वर्ष देशभर 15.6% मात्रै रोपाई भएको छ। कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ अर्थ कृषि विज्ञ तिलकराज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। सबैभन्दा कम मधेस प्रदेशमा 3.9% मात्रै रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20.5%, गण्डकी प्रदेशमा 13.8%, लुम्बिनीमा 20.8% र कर्णाली प्रदेशमा 39.1% रोपाई सकिएको कृषि विभागले जनाएको छ। सरकारी तथ्याङ्कले मल पर्याप्त देखिए पनि वास्तविक किसानले भने मल पाउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता मनिष पालले मलखादको अभाव हुन नदिने गरी मन्त्रालय लागि परेको जानकारी दिनुभयो। धान दिवस मनाइँदै खेत भने बाँझे शीर्षकको खबर अन्नपूर्णपोस्टले लेखेको छ। यसैबीच मनसुनले झरीसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँबस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुन्जने असारे भाका र घर घरमा जोहो गरिने दही चिउराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानो रोपेर मुरी फलाउने उखानले चिनिने यो दिवस नेपाली कृषि, संस्कृति, श्रम र आशाको उत्सव हो। नेपालीको भान्सामा कोदो, मकै, गहुँका परिकारभन्दा चामलको, भातको महत्व आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए, खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको समेत हिस्सा हो। कृषि विभागका अनुसार देशका झन्डै 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा यसको योगदान झन्डै 13% छ। धानसँग जोडिएको अर्को रमाइलो पक्ष दही चिउरा हो। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका सहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। आजको गोरखापत्रमा खबर छ।
0: कानुन कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी

0: वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारमा नरहेको बताएका छन्। मदन भण्डारीको 75 जन्मजयन्तीका अवसरमा हिजो आयोजित कम्युनिष्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा एउटै मञ्चमा सहभागी भएका उनीहरूले तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन्। 2075 एकताको अगुवाई गर्ने एमाले अध्यक्ष केपी ओली सहित माधव कुमार नेपाल र झलनाथ खनाल तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 3 वर्ष नपुग्दै पार्टी एकता टुट्नुको कारणहरू पहिल्याएर आत्मसमीक्षा नगरी तत्काल सहकार्य गरे पनि एकता नगरिहाल्ने धारणा राखेका छन्। नेपालमा भदौ 23 र 24 घटना मार्फत कम्युनिष्टहरू विरुद्ध गम्भीर षड्यन्त्र भएका कारण आफूहरू तत्काल यस्तो देशी विदेशी षड्यन्त्र परास्त गर्न कार्यरत एकता मार्फत एकजुट हुँदै दिगो एकीकरणका पक्षमा सक्रिय हुने नेताहरूको भनाइ छ। सबै वाम पार्टीहरूमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण गरेर पुनर्गठन गर्न दबाव बढिरहेका बेला उनीहरूले कम्युनिष्ट एकता गराएर आफूहरू नै राजनीतिमा सक्रिय हुने कि नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा मौन रहे। सबै वाम शीर्ष नेताहरूलाई एउटै मञ्चमा उभ्याएर कार्यगत एकताको सन्देशसहित पार्टी एकताको सम्भाव्य दिशा पहिल्याउने कामको संयोजन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: काया कैरनमा किशोरा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरु वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
1: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन।
3: ठुलो पानी पर्ने सम्भावना, बाढी पहिरोबाट बच्न पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह, धान दिवस मनाइँदै गर्दा किसानलाई सिँचाइ र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै, रासोपामा 18 वर्ष मुनिका 35

0: 4000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लङ्घन तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता हुनुपर्ने वाम शीर्ष नेताहरूको साझा निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। चालु आर्थिक वर्षमा भएका आन्तरिक घटना र सुस्त अर्थतन्त्रमा सुधार नआउँदा यो वर्ष 12 खर्ब 60 अर्ब रुपियाँभन्दा धेरै राजस्व नउठ्ने देखिएको छ। चालु आर्थिक वर्षको जेठसम्मको राजस्व असुली यो वर्षको राजस्व वृद्धि दर र अन्तिम महिना असारमा उठ्न सक्ने राजस्वलाई अनुमान गर्दा यो वर्ष 12 खर्ब 60 अर्ब रुपियाँसम्म राजस्व उठ्ने देखिएको हो। सरकारले यो वर्ष 14 खर्ब 80 अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। वर्षका 11 महिना अथवा जेठसम्म 10 खर्ब 86 अर्ब मात्र राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 73% मात्रै हो। यो वर्षको जेठसम्म राजस्व वृद्धि दर झन्डै 7% छ। वर्षको अन्तिम महिनामा असारमा गएको वर्ष 1 खर्ब 63 अर्ब रुपियाँ राजस्व उठेको थियो। यो वर्षको राजस्व वृद्धि दरलाई समेत जोडेर हेर्दा यो अनुसार 1 खर्ब 75 अर्ब रुपियाँसम्म राजस्व उठ्न सक्ने देखिएको छ। यो सबैलाई हेर्दा यो वर्षको कुल राजस्व 12 खर्ब 60 अर्ब हाराहारी मात्र हुने देखिन्छ। अर्थ मन्त्रालयका अधिकारीहरू यो वर्ष राजस्व लक्ष्य फेला नपर्नुलाई भदौको नवयुवा आन्दोलन र यसले पारेको प्रभावलाई सबैभन्दा ठूलो कारण मान्छन्। आजको कारोबार दैनिकले खबर छापिएको छ। यसैबीच चालु आर्थिक वर्ष सकिन झण्डै 2 हप्ता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पुँजीगत बजेटको 34.87% अर्थात् 1 खर्ब 42 अर्ब 23 करोड 68 लाख रुपियाँ मात्र खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले 4 खर्ब 7 अर्ब 88 करोड 80 लाख रुपियाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। पुँजीगत बजेटलाई विकास बजेटको रूपमा लिइन्छ। पूर्वाधार आयोजनाहरूको निर्माणदेखि बजेट विनियोजनसम्म पर्याप्त तयारी नगरी बजेट राख्ने परिपाटीले पनि खर्च प्रभावित हुने गरेको अर्थविदहरूको भनाइरहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
0: पछिल्लो समय किशोर किशोरीमा मनोसामाजिक समस्या बढ्दै गएको छ। बढ्दो मानसिक समस्याको बेलैमा पहिचान गरी समाधानमा सहयोग नपुग्दा वर्षेनी 800 किशोर किशोरीले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रति 1000 किशोर मध्ये 7 जनाले जीवनमा कम्तीमा एकपटक आत्महत्याको प्रयास गर्ने गरेका छन्। किशोर अवस्थामा मानसिक समस्या र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका परामर्शकर्ता सुदीपा ढुङ्गानासँग कुरा गर्नुभएको छ।
2: जतिखेर पनि यो उमेरको बच्चालाई हरेक कुराको खुल्दुली हुन्छ, त्यो बेलामा चाहिँ हामीले उसलाई एड्रेस गर्न सकेन भने ऊ त्यहीँ स्टक भएर अनि उसले केही काम गर्दा पनि उसलाई हिचकिचाउने, पछाडि हट्ने, आफ्नो आइडेन्टिटी खोजिरहने गर्दाखेरि यसलाई उसले बेलैमा हामीले यसलाई बुझेर उसलाई बुझेर हामीले अगाडि काम हामीले कुराहरू गरेनौँ भने चाहिँ उसलाई बिस्तारै एन्जाइटी माइल्ड डिप्रेसनबाट सुरु हुँदै हुँदै गर्दा विकट रूपमा पनि जान सक्छ।
3: उनीहरूले कस्ता खालका समस्याहरू चाहिँ सामना गरिरहेको चाहिँ पाउनु भएको छ यहाँले?
2: अब अहिलेको बालबालिकाहरूमा चाहिँ एक्लोपन छ, जस्तै सोसल मिडियाहरूले गर्दाखेरि चाहिँ उनीहरूमा कम्प्यारिजन छ, अनि स्कुलको दबाब छ, एकाडेमिक प्रेसर छ। अब स्कुलको कम्प्यारिजन, बुवा आमाको कम्प्यारिजन, पियर प्रेसर, उनीहरूको साथीभाइहरूबाट पनि प्रेसरहरू हुन्छ, ऊ हुर्केको वातावरण, त्यो सबैको तालमेल गर्दापछि बच्चाहरूमा चाहिँ यो समस्या आउन थाल्छ। र अब हामी एज अ पेरेन्ट्स या स्कुलको टिचरहरूले चाहिँ त्यो बच्चामा आएको परिवर्तन समयमै ठम्याउन नसक्दाखेरि चाहिँ यो साधारण कुरालाई पनि यो विकट रूपमा जान सक्छ। मैले देखेको चाहिँ यो डिजिटल एज भएको हुनाले बढी बच्चा सोसल मिडियामा बढी एक्टिभ छन् र त्यो कम्प्यारिजन बढी छ बच्चाहरूमा र पियर प्रेसर स्कुलहरूमा चाहिँ अहिले यो भेप अनि त्यसपछि रक्सीहरू, रक्सीजन्य अल्कोहल जस्ता कुराहरू स्कुलमा लिएर जाने,
3: एनर्जी ड्रिङ्कहरू
2: लिएर जाने, त्यो नलग्दाखेरि अनि साथीहरूको ग्रुपबाट उसलाई कसरी आइसोलेट गर्ने, त्यस्ताले गर्दा उसलाई त्यो किसिमको हीनता बोध हुन्छ, आत्मविश्वासमा कमी हुन्छ, उसलाई हामी बुझ्ने कोसिस गरिँदैन, अझ उल्टै हामी उसलाई दोष गरेर चाहिँ यो कुरालाई चाहिँ ठुलो भन्न आउँछ। हाम्रो संसार चाहिँ त्यो मोबाइलभित्र नै हुन थालेको छ, बच्चाको संसार पनि त्यही, हाम्रो संसार पनि त्यही, अनि त्यसले गर्दाखेरि हाम्रो चाहिँ आपसी दूरी आइरहेको कारण र अहिलेको केसमा चाहिँ एकदमै धेरै चाहिँ बच्चाहरूमा यस्तो हुनु भनेको चाहिँ हाम्रो व्यस्तता र यो सोसल मिडियाले गर्दाखेरि चाहिँ अहिले किशोर किशोरीमा चाहिँ यस्तो समस्याहरू बढिरहेछन्। यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ स्कुल लेभलदेखि नै, भने एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ.
3: के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ
2: यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई खानलाई आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त मैले जसलाई सेयर गर्न सकौँ, छिटोभन्दा छिटो उसलाई सेयर गर्ने, उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ राम्रो प्रयोग गर्नुहुन्छ त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त के छन् त त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन, तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने अनि तपाईँलाई गाह्रो लागेका कुरा छ भने मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो त्यस कारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन निलो पेनले रातो लेख्दैन, आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसपछि मनमा कुरा नराख्ने भेन्टिलेट गर्नै पर्छ.
0: किशोर अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनको विषयमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
4: उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टी का साथ सफल उपचार हरेक मंगलवार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिक का डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार.
5: सम्पर्क 98-457-31-034 र 97-443-43-915.
4: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना. माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ. सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका.
6: हेलो आयन के छ
7: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा.
6: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ.
7: भिडियो अन गर न यार.
6: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन.
0: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ.
1: अब बाँकी खबर. हफहफी गर्मी हुँदा तपाईँ के गर्नुहुन्छ? कतै रुखको छारीमा बस्नुहुन्छ होला, पङ्खा कुलर र एसीको सहारा लिनुहोला. तर धानलाई गर्मी भए के गर्ने? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त? वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेला समेत धान फलाउने उपाय पत्ता लगाएका छन्. जापानको नेसनल एग्रिकल्चर एन्ड फुड रिसर्च अर्गनाइजेसन नारो र अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट इरीका वैज्ञानिकहरूले धानलाई अत्यधिक गर्मीबाट जोगाउन सक्ने नयाँ जिन पत्ता लगाएका छन्. अन्तर्राष्ट्रिय रूपमै चर्चित प्लान्ट बायोटेक्नोलोजी जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फुलाउन मद्दत गर्ने जिनका बारेमा उल्लेख गरेका छन्. वैज्ञानिकहरूका अनुसार धानको फुल फुल्ने प्रक्रिया निकै छिटो र संवेदनशील हुन्छ. बालाभित्रका साना फुलहरू परिपक्व भई प्राय बिहान केही समयका लागि खुल्छन्. फुल खुले लगत्तै पराकोष फुटेर पराकरण बाहिर निस्कन्छ र अधिकांश धानमा आफ्नै पराकरण परिवर्तिका पुगेर परागण हुन्छ। परागण सम्पन्न भएपछि फूल केही मिनटदेखि एक दुई घन्टाभित्र पुनः बन्द हुन्छ। यही छोटो समयमा अत्यधिक गर्मी, वर्षा र हावाहरूले परागणमा असर पुर्याउँदा दाना राम्रोसँग फस्टाउँदैन। धान कति बेला फुल्छ भन्ने कुराले दाना कस्तो लाग्ने, कति लाग्ने भन्ने कुरा निर्भर हुने वैज्ञानिकहरूको भनाइ छ। पछिल्लो समय एल निनो लगायत मौसमी प्रणालीमा देखिएका फेरबदलले अत्यधिक गर्मी र लामो समय खडेरी पर्दा किसानले बाली उत्पादनमा पनि चुनौती भोगिरहेका छन्। अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार ईएमएफ 3 जिनले धानलाई सामान्य अवस्थामा भन्दा धेरै 1.5 घन्टा छिटो फुल्न सहयोग गर्छ। चर्को घाम लागेर धेरै तातो हुनु अघि नै परागसेचनका लागि यस जिनले सहयोग गर्ने भएकाले दाना लाग्ने प्रक्रिया सुरक्षित हुने अध्ययनले देखाएको छ। यसले उत्पादन पनि नघटाउने वैज्ञानिकहरूले बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ।
0: अब विदेशको खबर। युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी हिट वेभका कारण एक हप्ताको अवधिमा 1300 भन्दा धेरैको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले जनाएको छ। युरोपभर तापक्रमले नयाँ नयाँ कृतिमान कायम गर्दा स्वास्थ्य सङ्कट समेत गहिरिँदै गएको छ। डब्ल्युएचओका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। त्यहाँ तापक्रम विश्वको औसतभन्दा झन्डै दोब्बरका दरले बढिरहेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधबार यता मात्रै झन्डै 1000 जनाको ज्यान गएको छ। तीमध्ये धेरै 65 वर्षभन्दा माथिका नागरिक रहेका छन्। फ्रान्सका गृहमन्त्रीका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी, ताल र पोखरी जस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर कम्तीमा 74 जनाको ज्यान गएको छ। चरम गर्मीका कारण विभिन्न युरोपेली देशहरूले विशेष सावधानी अपनाएका छन्।
1: अब खेल खबर। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16मा पुगेको छ। लस एन्जलसमा गइराति स्टेफेन एउत्स्ता किओले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जित हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता भन्दै नकआउटमा पुगेको थियो। अब अन्तिम 16मा क्यानाडाले मोरक्को वा नेदरल्यान्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एकको उपविजेताका रूपमा अन्तिम 16 पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गर्दै क्यानाडा अन्तिम खेलमा स्विजरल्यान्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको थियो। विश्वकपमा आज नेपाली समयअनुसार राति 11:15 अमेरिकाको वेस्टर्न स्टेडियममा ब्राजिल र जापानले खेल्दैछन्।
0: आयाकैरनमा अब केही खबर संक्षेपमा। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण प्राप्त लगाउने गर्ने उद्देश्यले गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको खबर गोर्खापत्रले लेखेको छ।
1: सरकारले किसानलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत अहिलेसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका खबर नागरिक दैनिकमा छ।
0: उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएका शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ्न थालेपछि सरकारले सक्रियता बढाएको हो।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले विश्व बैङ्क र एसियाली विकास बैङ्क एडिबीले भन्दा 2 छिमेकी देशले दिने ऋणको ब्याज दर महँगो हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा हिजो बोल्दै उहाँले छिमेकी देश चीन र भारतबाट आउने ऋणमा पनि साधन स्रोत र विशेषज्ञता लिनुपर्ने शर्त हुने जानकारी दिनुभयो।
0: सरकारले आउँदो आर्थिक वर्ष 2083-84 झन्डै 3 अर्ब रुपियाँ बराबरको गाडी खरिद गर्ने तयारी गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: चिया आयातमा भारतले खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कडा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको थियो।
0: सुकुम्बासीलाई सरकारले गएको मङ्गलबार नै उर्दी गरेको थियो 5 दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु। तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम आएको थियो। अझ त्यो 5 दिन सकिँदासम्म पनि राहत वितरण नगरेपछि होल्डिङ सेन्टर छान्ने अल्टिमेटमहरू 7 दिन थपिएको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गर्दै गएको 28 जेठमा पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ।
0: कायाको हिरनमा अब पालो उखानको
1: असारको खडेरी पुसको झरी
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठुलो पानी पर्ने सम्भावना, बाढी पहिरोबाट बस्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह।
0: धान दिवस मनाउँदै गर्दा किसानलाई सिँचाइ र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै।
1: यो आर्थिक वर्षमा 12 खर्ब 60 अर्ब रुपियाँ भन्दा धेरै राजस्व नउठ्ने, आर्थिक वर्ष सकिन 2 हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% मात्रै खर्च।
0: युरोपमा गर्मीका कारण 1 हप्तामा 1300 भन्दा बढीले ज्यान गुमाए, वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ्दै गएको डब्ल्युएचओको भनाइ।
1: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। रासोपा महाधिवेशनमा गुटबन्दी हुँदैन भनिए पनि कतिपय नेताहरूले देखिने गरी नै गुटबन्दी गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घन्टी चिन्ह भएको पार्टी कार्यालयको ढोका उभिमा उभिरहेका एकजना नेता पत्रकारसँग भन्दैछन्, होइन होइन त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु, क्या नपत्या मेरो गुटकोलाई सोध्नु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
8: 93.2 स्वदेश एफएम। नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। देशभरका किसानहरू रोपाईमा व्यस्त छन्, तर सबैमा मल नपाउँदाखेरि, मल खादहरू नहुँदाखेरि उनीहरू समस्यामा परेका छन्। देशका विभिन्न क्षेत्रका किसानहरू रोइरहेका छन्, मल सबैमा पाएको छैन, मल नहुँदाखेरि अब कसरी चाहिँ रोपाई गर्ने, रोपाईका बेला राख्ने मल कहाँबाट ल्याउने, चोरी पैठारी निकासीबाट जेन तेन काम चलिरहेको को भए तापनि अहिले त्यसमा पनि कडाइरहेको छ। टाइममा मल नआउँदाखेरि समस्या भित्रिरहेको, समस्या निम्तिरहेको किसानहरूले बताएका छन्। अहिलेको सरकारले मल ल्याउनमा किन विलम्ब गरिरहेको छ, किन समयमा मल आएको छैन, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। देशमा 26 लाख किसान सूचीकृत भएका छन्, तर पनि देशको किसानहरू अहिलेसम्म रोइरहेका छन्। 60% कृषक कृषि पेसामा आश्रित छन् नागरिकहरू। देशमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। वामपन्थी दलहरू एक ठाउँमा उभिने संकेत देखायो नि त हिजोको सम्मेलनले, अप्ठ्यारो अवस्थामा फेरि मिल्न खोज्नु भएको हो, काठ जुटाउनु खोज्नु भएको हो मिलाउन।
9: आज खास गरी अब आज असार 15 तपाईँ मार्फत सम्पूर्ण नेपाली किसानहरूलाई असार 15 को शुभकामना छ।
8: धान दिवस पनि हो आज, हैन
9: तपाईँहरूलाई पनि शुभकामना,
8: तपाईँलाई पनि धेरै धेरै शुभकामना। तपाईँ पूर्वतिर हुनुहुन्छ कि काठमाडौँ फर्किनु भयो?
9: म पूर्वतिरै छु, कृषि प्रधान देश भएको हुनाले राम्रो बाली नाली सप्रोस्, राम्रो होस् आज धान दिवस, सबैलाई शुभकामना सहित म आफ्नो कुरा राख्न चाहन्छु। मूलत अब मदन भण्डारीको योगदान नेपालको कम्युनिस्ट आन्दोलनमा, वाम आन्दोलनमा जुन अतुलनीय योगदान छ, र त्यही योगदानलाई सम्झेर मदन भण्डारी फाउन्डेसनले एउटा कार्यक्रमको आयोजना गर्यो, र त्यसमा अब जुन आमन्त्रित विशिष्ट व्यक्तिहरूको उपस्थिति हेर्दाखेरि अब सबैले वामपन्थी एकताको कुरा गर्न सक्छन्, समाचार बन्न सक्छ। समाचार बन्न सक्छ, तर त्यो समाचार मात्रै हो, र त्यो अहिले नै अब वामपन्थी एकता अथवा एकता त गर्दै पनि हुनुहुन्छ साथीहरूले, खास गरी अब कमरेड प्रचण्डले आफूलाई एकदम वामपन्थी एकता भन्दै अब धेरै वामपन्थीहरूलाई मिलाउनु पनि भएको थियो, र त्यसो भएको हुनाले अब एकता उहाँ गर्दै हुनुहुन्छ, तर नेकपा एमाले बेगर वामपन्थी एकताको सार्थकता नहुने रहेछ भन्ने कुरा त आम जनतालाई पनि थाहा छ, आम सबै विश्लेषकहरूलाई पनि थाहा छ, तर अहिले भर्खरै फेरि वामपन्थी एकताको बारेमा कुनै त्यस्तो चर्चा, परिचर्चा र छलफल केही पनि भएको छैन। होइन होइन, यो यस्तो हो, मतलब मैले फेरि पनि दोहोऱ्याउँछु, मदन भण्डारीको योगदान खास गरी वामपन्थी आन्दोलनमा एउटा नवीनतम प्रयोग जनताको बहुदली जनवाद एउटा चाहिँ वामपन्थी आन्दोलनभित्र अथवा लेफ्ट मुभमेन्टको एउटा चाहिँ मियो खास गरी लेफ्टहरू पनि तपाईँको चाहिँ प्रतिस्पर्धामा गर्नुपर्छ जानुपर्छ भन्ने कुरा नै मुख्य कुरा हो जब जाको त्यसो भएको हुनाले हामी प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जुन दृष्टिकोण उहाँले अगाडि सार्नुभयो मूलत नेपालको सबै वामपन्थीहरू त्यस्तै दृष्टिकोणको वरिपरि नै छन् अब उनीहरू अब हुन त 10 वर्ष माओवादीको जनयुद्धको नामबाट दीर्घकालीन जनयुद्धको नामबाट 10 वर्ष लडाइँ लडेर सत्ता कब्जा गर्ने नीतिमा अब एउटा पार्टी रह्यो तर पनि अब उसले पनि अन्तिममा त्यो छोडेर 62-63 को आन्दोलन पछाडि त्यो छोडेर अन्ततोगत्त उसको पनि लाइन त्यही हो कि मदन कमरेडले चाहिँ अगाडि सार्नु भएको जनताको बहुदली जनवाद अथवा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जुन चाहिँ तपाईँको चाहिँ नीति थियो र त्यो दृष्टिकोण थियो र त्यही दृष्टिकोणमा उहाँहरू पनि हुनुहुन्छ अन्ततोगत्त घुमिफिरी सबै नेपालका वामपन्थीहरू त्यही दृष्टिकोणमा हो तर पनि अब अहिलेको नै सन्दर्भमा हिजो अब मदन कमरेडलाई त्यही दृष्टिकोणको आधारमा सम्झिने सन्दर्भमा यी सबै नेताहरू एक ठाउँमा उभिएका हुन् त अब त्यो
10: तपाईँ एउटा कुरा के बताइदिनुहोस् भने नि तपाईँ चाहिँ अब मिल्नुपर्छ एक ठाउँमा उभिनुपर्छ भन्ने लाइनमा हुनुहुन्न सेवाजी
9: होइन अहिले अहिले भर्खरै नेपालको वामपन्थीहरू यति छिटै अब एक ठाउँमा उभिएलान् अब मिल्लान् यो सम्भावना पनि छैन
10: अथवा
9: यो अहिलेको निर्वाचनको परिणामको कारणले के नगरौँला मिलेर चाहिँ अनि त्यसपछि के नबनाउला भन्ने सोचेको छ भने यो गलत कुरा हो
10: बनाउने मिलेपछि झन् खस्किन सक्छ त्यसो भए होइन
9: यो यसबाट धेरै रिजल्ट आइहाल्ने हामीले देखा छैन
10: भने चाहिँ अहिले मिल्ने सम्भावना छैन त्यो मिल्ने कुरा
9: छैन धेरै चाहिँ फेरि पनि दृष्टिकोणको हिसाबले लगभग मदन भण्डारीले अगाडि सार्नुभएको दृष्टिकोणको वरिपरि नै छन् नेपालको वामपन्थीहरू
10: तर प्रचण्डजीले त अब क्रम मङ्गता हुन्छ तपाईँहरू तयार रहनुहोस् है भनेर नेता कार्यकर्ताहरूलाई आदेश दिइसक्नु भएको छ क्या
9: होइन त्यो हिजो चाहिँ एउटा कार्यक्रममा त्यही मदन कमरेडलाई सम्झिने सन्दर्भमा भएको कार्यक्रममा एक ठाउँमा जुटेको कारणले बनेको समाचारलाई लिएर कसैले आदेश दियो वा के गर्यो भन्ने कुरा गलत
10: होइन तर तपाईँको पार्टी अध्यक्ष पनि त अब मिल्नुपर्छ भन्ने लाइनमा हुनुहुन्छ नि त केपी शर्मा ओलीजीले पनि त त्यो प्रस्ताव अगाडि सार्नु भएको छ
9: होइन प्रस्ताव सारेर अगाडि बढेको छैन
10: उहाँलाई पनि त गाह्रो छ नि त पार्टीमा अब मिल्नु पर्यो अब चाहिँ अलिकति पार्टीलाई बलियो बनाउनु पर्यो नत्र त भित्रभित्रै सिद्ध्याउने भयो नि त
9: कार्यकर्ता छन् संगठन छ काम गरिरहेका छन् के गाह्रो भएको छ र
10: होइन गाह्रो त अब उहाँलाई
9: निर्वाचनको परिणाम हाम्रो प्रतिकूल छ जसका कारणले गर्दाखेरि अब अलिकति नेकपा एमालेलाई धक्का लाग्यो नेकपा एमाले अलिक बन्दैन कि क्या हो भन्ने केही मान्छेलाई लाग्न सक्छ तर त्यो लाग्न साथै गाह्रो भयो के भयो अथवा अप्ठ्यारो भयो पार्टी त अब निरन्तर चलिरहने प्रक्रिया हो यद्यपि सबै मान्छे शाश्वत अन्तिमसम्म सबै मान्छे एउटा मतलब अन्तिमसम्म भन्ने हुँदैन तर पनि तपाईँको चाहिँ विकल्प रहित हुँदैन तर पनि यसको मतलब यो होइन कि एमालेभित्र अहिले एकदमै चाहिँ भवन्डर भयो के भयो अब विकल्प खोज्दैछ फलानलाई गाह्रो भयो यो बाहिर बनेकै समाचारहरू हुन् के पार्टीभित्र आन्तरिक रूपमा तपाईँहरूले बाहिर जे समाचार बनाउनु भएको छ त्यो समाचारको सत्यता पार्टीभित्रबाट आउँदैन र पार्टी एकता बद्दैछ पार्टी मिलेरै अगाडि बढ्छ र पार्टीले चाहिँ मिलेरै आफ्नो पार्टीलाई चाहिँ बनाउँछ र यो चाहिँ देशव्यापी एउटा अभियानमा छ अहिले र त्यसो भएको हुनाले अब यो बाहिर बनेका समाचारहरूको कारणले एमालेभित्र कुनै असर पर्दैन
10: होइन तर चाहिँ अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चाहिँ हटाउने एक किसिमको मानसिकता बनाएका नेता कार्यकर्ताहरूलाई चकमा दिनका लागि पनि त मिल्नुपर्छ भन्ने लाइनमा जानुभयो नि त अहिले होइन
9: होइन त्यस्तो चाहिँ अहिले भर्खरै कुनै अर्को पार्टीसँग मिल्न साथ चकमा दिनुपर्ने र चकमा हुन्छ भन्ने कुरा हामीले ठानेका पनि छैनौँ
10: र
9: अर्को पार्टी एउटासँग मिल्न साथै फेरि सिङ्जुरो उम्रिहाल्छ भन्ने पनि हामीले ठानेका छैनौँ र पार्टी अध्यक्षकै नेतृत्वमा यो पार्टी अगाडि बढिरहन्छ र यो पार्टी बन्छ त्यसो भएको कारणले अहिले भर्खरै पार्टीभित्रको को नेतालाई को नेताले चकमा दिनुपर्ने छ र त्यसो भएको हुनाले त तपाईँको चाहिँ पार्टी त सबै सबै नेतृत्वको सबै कार्यकर्ताको एउटा चाहिँ पुञ्ज नै हो त्यसो कारणले त्यो सबै एकताबद्ध भएर अगाडि बढ्दा बढाउँदाखेरि यो बढ्ने कुरा हो होइन अब तपाईँको चाहिँ आफ्नो ढङ्गले चाहिँ बजाउँदै हिँड्ने अर्को बाजा बजाउँदै हिँड्ने हो भने त पार्टी फेरि अब अगाडि त बढ्न सक्दैन त्यसो भएको हुनाले हामी अहिले हाम्रो नेतृत्व जुन ठाउँमा छ र यही अनुसारै अगाडि बढ्छ र यहाँभित्र कुनै त्यस्तो चाहिँ कसैले कसैलाई छिर्के हान्नु पनि पर्दैन कसैले कसैलाई जाऊ भनेर मान्छेको धारे हात लाउनु पनि पर्दैन, कसैले कसैलाई गाली गर्नु पनि पर्दैन, र पार्टी अध्यक्षमाथि हो केही नेताहरूका आफ्ना भनाइहरू रहे, तर त्यो भनाइहरूको मतलब यस्तो होइन कि पार्टी चाहिँ पूर्णत शत प्रति त्यसो भए त सबै नेताहरू होइन जो जो एउटा तह एउटा लेयर छ त्यो सबै नेताहरू चाहिँ हामी नै हिजो नेतृत्वमा थियौँ, पार्टी अध्यक्षको मातहतमा हामी नै नेतृत्वमा थियौँ, हामी सबै असफल भयौँ, हामी सबै चाहिँ लो एकचोटि चाहिँ सबै छोडौँ न त भन्ने आँट कसैलाई छ र त्यसो भएको हुनाले कुनै एउटा व्यक्ति अथवा कुनै
10: कसरी पार्टीलाई अल्पत्र छोडेर हिँड्ने महाधिवेशनबाट चाहिँ गाह्रो महाधिवेशनले चाहिँ बलियो रूपमा अगाडि सारेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले त पार्टीलाई त सम्हाल्नु पर्यो नि त होइन, उहाँको त जिम्मेवारी छ नि त होइन पार्टीलाई एक
9: त्यही जिम्मेवारी त पुरा गरिराख्नु भएको छ
10: लगायतका महासचिव लगायतकाहरूले चाहिँ होइन तपाईँले अब विकल्प दिनुहोस् या मार्ग प्रशस्त गर्नुहोस् भनेर चाहिँ उहाँलाई चाहिँ पटक पटक चाहिँ थ्रेट दिइराख्ने कुराले त राम्रो भएन नि त एमाले भित्र
9: त्यस्तो राम्रो त्यस्तो दिइराखेको भन्ने पनि होइन होइन बैठकको सन्दर्भमा बैठकका कुराहरू बढाइ चढाइ गरेर बाहिर ल्याएका चाहिँ हुन् होइन बैठकमा के भयो अनुमानको घरमा बाहिर समाचारहरू चाहिँ बनेका छन् होइन बैठकमा निर्णय हुन्छ छलफलहरू हुन्छ
10: उपाध्यक्ष नै जालमा परिसके पछाडि त आइसन्छै भन्यो अध्यक्षलाई त अहिले त
9: होइन त्यस्तो हामीले ठान्या छैनौँ यो चाहिँ कस्तो हो भने हो नेकपा एमालेका हर नेताहरू जुनसुकै अग्निकुण्डबाट पार हुन हामी तयार छौँ नेकपा एमालेका सबै नेताहरू जुनसुकै खालको चाहिँ उसमा होइन छानबिनमा अथवा जुनसुकै मैले भने फेरि पनि दोहोऱ्याउँछु जुनसुकै अग्निकुण्डमा नेकपा एमालेका हर नेताहरू त्यहाँबाट पार हुन तयार छ तर त्यसलाई निष्पक्ष र प्रतिशोध रहित ढङ्गले छानबिन होस् र हामी यस्तो कुरामा चाहिँ हामी स्पष्ट छौँ त्यसो भएको हुनाले तर प्रतिशोधको हिसाबले बिना तपाईँको चाहिँ आधारहीन चार्जहरू लगाएर यदि नेकपा एमालेका कोही नेतालाई फसाउने अथवा एमालेलाई टार्गेट गर्ने उद्देश्यले के गरिन्छ भने त्यो कुरा सही हुँदैन त्यसको हिसाब किताब त पछि फेरि हामी पनि गर्छौँ त्यसो धेरै प्रतिशोध त हामी पनि लिँदैनौँ तर पनि कानुनको दायराभित्र रहेर सबै कुराहरू हामी हेर्छौँ तर तपाईँको चाहिँ तर ठिकै छ हामीले के ठान्दछौँ भने राज्यको स्थापित कानुनको परिधिभित्र रहेर स्थापित मान्यताभित्र रहेर गरिने हर कुरालाई हामी स्वागत गर्छौँ तर त्यसलाई तपाईँको चाहिँ कसैलाई फसाउने एमालेलाई सिद्ध्याउने नियतले चाहिँ गरिन्छ भने र त्यो गलत तरिकाले गरिएको कुरालाई हामी स्वीकार गर्न सक्दैनौँ त्यसैले हामीभित्र चाहिँ कोही एउटा नेतालाई कतै कारवाही भयो अथवा कतै केही नेतालाई छानबिन भयो भने अर्को नेता चाहिँ खुचिङ गर्दै होइन काखी बजाउने चलन एमालेमा छैन र एमालेभित्र अब जुन ढङ्गले हाम्रो पार्टीभित्रको आन्तरिक
10: भएन तर पार्टी अध्यक्षले त विज्ञप्ति नै जारी गर्नु भयो नि त खोचिङ बन्ने भन्ने चलन पनि छ अलिअलि
9: होइन यस्तो चाहिँ
10: तपाईँको पार्टी उपाध्यक्षले अनि त्यहाँ तपाईँको पार्टी अध्यक्ष पक्राउ पर्दाखेरि फेसबुकमा स्ट्याटस लेख्नुभयो हामी त देखेनौँ
9: अनि यस्ता मसिना कुराहरूलाई हामीभित्र चर्चामा अब यत्रो राष्ट्रिय मिडियामा हामी चर्चा गरिरहनु पर्दैन होइन अब कुन एउटा
10: चाहिँ
9: होइन होइन पार्टी बैठकमा अथवा पार्टीका चाहिँ आन्तरिक कुराहरूमा के भएको छ भन्ने कुरा मुख्य हो त्यो कहाँ एउटा चाहिँ सामाजिक सञ्जालमा कहाँ एउटा चाहिँ पोइन्ट लेख्यो कि लेखेन होइन एउटा चाहिँ
10: पार्टी पुनर्गठन गर्नुपर्छ अब नेतृत्व छोड्नुपर्छ भनेर लेखेका कुराहरू त चर्चामा आउँछन् नि त फेरि ती सबै कुराहरू
9: यस्ता कतिपय अब सामाजिक सञ्जालमा लेखिएका मसिना कुराहरूको बारेमा त हामी चर्चा गरी बस्दैनौँ र खास गरी अब दृष्टिकोणहरूको हिसाबले पार्टीभित्र हो पछिल्लो कालमा अलिकति अब नेताहरूको बिचका केही भनाइहरूको सन्दर्भलाई लिएर अलि बढी व्यापक बहस राजनीतिक विश्लेषण राजनीतिक चाहिँ माहौलमा अलिकति हुने गरेको पनि छ तर पनि यसको मतलब यो होइन कि एमालेभित्र अब उसले उसलाई सिद्ध्याउने उसले उसलाई सिद्ध्याउने र अर्को चाहिँ भनौँ न राज्य पक्षले अथवा अर्को पक्षले एउटा अर्को नेतामाथि चाहिँ आक्रमण गर्दाखेरि अर्कोले खुचिङ गर्नुपर्ने यो खालको परिवेश एमालेभित्र छैन र हुँदैन पनि
10: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार
9: हजुर धन्यवाद
10: अहिले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
11: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि वास्टेज
12: हेलो आयन के छ
7: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
12: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
7: भिडियो अन गर न यार
12: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
7: ला कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852 0828 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
13: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
14: देखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्।
2: खै जन्म दर्ता दिनुहोस् त।
15: जन्म दर्ता गरेको छ।
16: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
17: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
10: राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य सांसद राजीव खत्री हुनुहुन्छ। राजीव जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अनि लामो समयपछि तपाईँसँग कुराकानी भयो। उताको के अरे चितवनको महाधिवेशनको सबै मैजारो सकियो होइन? अलिकति स्फूर्त हुनुभयो होइन?
18: अब करिब करिब सकियो।
10: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन जुन ढङ्गले चाहिँ अगाडि बढ्नुपर्ने थियो, जुन ढङ्गले चाहिँ यसको व्यापकता हुनुपर्ने थियो, जुन ढङ्गले चाहिँ यसको वाहवाही हुनुपर्ने थियो, त्यो हुन सकेन। भद्रगोलै भद्रगोलमा सम्पन्न भयो होइन महाधिवेशन?
18: निर्धारित समयमा महाधिवेशन सकिएको थियो भनेदेखि तपाईँले भनेका यी कुराहरू, यी प्रश्नहरू उठ्दैन थिए। तर अब पहिलो महाधिवेशन अनुभवका हिसाबले, सिकाइका हिसाबले, अनुभवका हिसाबले केही कमी कमजोरी रहे विगतमा, किनभने महाधिवेशन गरेको अनुभव राष्ट्रपतिमा रहेन। तर सिकाइको हिसाबले भने पर्याप्त रह्यो यसपटक। त्यस कारणले गर्दाखेरि अब 3 दिनमा सक्नुपर्ने 6 दिनमा सकिँदा केही आलोचनाहरू हुनु यसलाई अस्वाभाविक मान्न सकिँदैन।
10: महाधिवेशनमा चाहिँ निर्वाचन समितिले हो होइन महाधिवेशन गराउने, भोटिङ गराउने त होइन?
18: एकदमै।
10: तर निर्वाचन समितिमा चाहिँ उम्मेद्वारै भएका प्रतिस्पर्धीहरू पनि त्यहाँ बसेर चाहिँ रात दिन निगरानी गरिराख्नु भएको थियो र यस्तो नि हुन्छ?
18: होइन, त्यो केही अर्थमा मैले अघि नै तपाईँलाई भनिसकेँ, मैले तपाईँलाई फेरि पनि भने केही कमी कमजोरीहरू रहेकै हुन् यसपटकको महाधिवेशन।
10: मैले हिजो पनि कुरा गरेको छु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु कुमार चौलागाईजीसँग, होइन, उहाँले भन्नुभएको छ क्या प्रतिस्पर्धीहरू नै त्यहाँ गएर चाहिँ बसिराख्ने, त्यो गरिराख्ने, त्यो अलिकति भएन, यो संशय आयो।
18: यसपटक विशेष गरी नेतृत्वले पनि आत्मआलोचना गरिसकेको विषय हो र त्यसमा निर्वाचन आयोगबाट धेरै जसो कमी कमजोरी त्यहाँबाट भएका छन्। अब आफै उम्मेदवार हुने, आफै आयोगमा पनि भएका कारणले गर्दाखेरि भोट पनि माग्नुपर्ने, यता विधि प्रक्रिया नि पुरा गर्नुपर्ने हुँदाखेरि त त्यो त दुइटै काम त एकचोटि हुन सक्दैन। त्यो सम्भवतः यही कारणले गर्दा यस्तै धेरै कारण जोडिराखेर चाहिँ लम्बिन पुग्यो। तर समग्रमा भन्ने हो भने राम्रैसँग अन्तत
10: होइन, तपाईँले पनि त असन्तुष्टि व्यक्त गर्नुभयो होइन, आफ्नो स्ट्याटसै लेख्नुभयो, नो भोटको पनि धज्जी उडाइयो भनेर।
18: यस्तो छ, अब इन्टरनल हामीले पार्टीभित्र छलफल गर्नुपर्ने कुराहरू धेरै छन् किनभने हाम्रा निर्वाचन प्रक्रियाहरूमा
10: तपाईँले तपाईँकै प्रतिस्पर्धीलाई पनि मतदान हाल्नु गर्नुभयो नि त होइन? 64 जनालाई मतदान नगरेर त अगाडि बढ्दै बढ्दैन रे मेसिन त होइन?
18: हामीले नो भोटको कन्सेप्ट पहिलेदेखि नै भन्दै आयौँ। कसैलाई भोट हाल्न मन लाग्दैन भनेदेखि भोट हाल्नै पर्छ भन्ने हुनु हुँदैन भनेर हामीले भन्दै आयौँ। तर जस्तो हाम्रो अब खुल्लामा 14 जनालाई या 35 जनालाई हाल्नु पर्थ्यो भनेदेखि कम्पलसरी हाल्नुपर्ने बनाइयो। त्यो नगरिकन 3-4 जना जसले हाल्न मन लाग्ने उसलाई हाल्न पाउनु पर्थ्यो। ती चिजहरू नहुँदाखेरि चाहिँ केही अन्यलता भएकै हुन्। त्यसै गरी निर्वाचन प्रक्रियामा
10: कतिजनालाई कम्पलसरी भयो, 34 जनालाई हाल्नै पर्ने होइन?
18: होइन, भन्न खोजेको मैले त्यो एउटा उदाहरण मात्रै दिएको हो। जस्तो अब तपाईँ जातीय क्लस्टरमा गएर या अरू भूगोलमा गएर हेर्नु भने 5 जनालाई हाल्नुपर्ने, 2 जना महिलासहित 3 जना पुरुष हाल्नुपर्नेमा त्यहाँ 2 जना पुरुष र 1 जना महिलालाई मात्रै भोट हाल्न कसैले चाहन्थ्यो भने त्यो पाउनु पर्थ्यो भन्ने कुरा हो।
10: तर जबरजस्ती पनि हाल्नुपर्ने स्थिति आयो, प्रतिस्पर्धीलाई पनि मतदान गर्नुपर्ने स्थिति।
18: हामीले अब प्रविधि अनुसार चल्न खोज्यौँ, प्रविधि अनुसार चल्नुपर्छ भन्यो, तर कतिपय हाम्रा काम गराइ चाहिँ पुरानै शैलीको जस्तो बन्न पुग्यो। त्यो के कारणले भयो भन्दाखेरि हामीले प्रविधि र हाम्रो सोचलाई सँगसँगै लाँदाखेरि कहीँ कतै ती चिजमा चाहिँ नमिलेको हो कि भने यस्तो लाग्यो।
10: प्रविधिमा तपाईँको के संशय छ प्रविधि प्रति?
18: होइन अब यस्तो हुन्छ त कतिपय सेटिङहरू मिलाउनु पर्ने बनाउनु पर्ने भएका कारणले गर्दा या फोटो अपलोड गर्नलाई निश्चित एउटा समय चाहिने होइन यी चिजहरू सबै कुरा मिलाउनका लागि समयमा हो महाधिवेशनमा सहभागीहरूको पनि निश्चित समयमै को हो भन्ने कुरा पनि क्लियर हुन सकेन अनि महाधिवेशनमा पनि आकाङ्क्षीहरूको संख्या अत्याधिक भयो यी सबै कुराले गर्दाखेरि मिलाउनलाई केही समस्या भएको हो कि भन्ने मलाई लाग्छ। यो चाहिँ
10: अब पदाधिकारीहरूको निर्वाचन पनि यहाँले देखि नै सक्नुभयो अन्तत्व गत 4300-4500 महाधिवेशन प्रतिनिधिहरूमा करिब करिब 1200-1300 मात्रै मत खसाल्नु भने त यो त दुर्भाग्य भयो नि त होइन।
18: यो त समय लम्बिएकै कारणले गर्दा हो। तीन दिनमा सकिएको थियो भने या दुई दिनमा महाधिवेशन पहिलो दिन उद्घाटन सत्र दोस्रो दिन चाहिँ हामीले बन्द सत्र गरेर करिब करिब तेस्रो दिनमा चाहिँ निर्वाचनको प्रक्रिया सक्ने ग्यारेन्टी सबै कुरा भएको थियो भने यो अवस्था आउँदैन थियो। तर किनभने लम्बियो सकिसकेपछि आफैमा चितवन गर्मी अब लेकका मान्छेहरू विशेष गरी पहाडका मान्छेहरू एकैचोटि मधेश आउँदाखेर मधेसमा बसेर बस्दै गर्दा त्यो गर्मी पनि सहन सक्ने कुरा रहेन एउटा कुरा। अर्को कुरा भनेको यो मध्य असारको समय कतिपय ठाउँमा रोपाईँको समय अब घर पुग्नु पर्ने व्यस्तता यी सबै कुराले गर्दाखेर प्रतिनिधिहरू फर्किन थाल्नु जस्तै गर्दाखेरि अब यो अवस्था आयो। अब 3000 कम्तीमा पनि अब 3500 मत खस्नु पर्नेमा अब 1200 खस्नु भनेको त अब त्यो
10: एक चौथाइ खस्यो नि त। एक चौथाइ खस्दाखेरि त वैधानिकताको विषयमा पनि प्रश्न उठाए के धेरैले
18: धेरै तलको मत खस्यो। अब त्यसलाई चाहिँ वैधानिकताको हिसाबले प्रश्न उठाउन त अब एउटा महाधिवेशनमा जतिजना भए पनि अब पहिलो खण्ड पुरा भइसकेपछि यो पदाधिकारीको विषय थियो यसलाई खासै त्यति धेरै उता रहेन। तर पनि संख्या धेरै भइदिएको भएदेखि खुसी नै हुन्थ्यो सबैलाई सबैले अपनत्व फिल गर्ने अवस्था रहन्थ्यो।
10: चितवन महाधिवेशनले एउटा सन्देश चाहिँ के दियो तपाईँहरूको जुन पार्टी सभापतिज्यू रवि लामिछानेजीले चाहिँ प्रस्तुत गर्नुभएको प्रतिवेदन प्रस्तावमा चाहिँ संघीयताको विषय उठेको छ होइन। संघीयतालाई सम्भवतः यसलाई रिफर्म गर्ने अर्थात् खारेजै गर्ने ढङ्गले स्थानीय तहलाई गैरदलीय हिसाबले अगाडि बढाउने ढङ्गले जुन किसिमका प्रस्तावहरू आएका छन् यसमा आलोचना र टिप्पणीहरू सुरु भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो के भनेर मत माग्यो आज कुन बाटोमा हिँड्न खोजिरहेको छ भनेर राजीवजी
18: होइन राष्ट्रपाले संघीयताको विषयमा पुनर्विचार गर्ने भनेर पहिले चाहिँ भनेको थिएन र राष्ट्रपाले यो पहिलेदेखि भनेको विषय हो। संघीयताको सन्दर्भमा पुनर्विचार गर्नुपर्छ हामीले स्थानीय तहको साइज बढाउने र संख्या घटाउने कुरा पहिलेदेखि गर्दै आएको हाम्रो चाहिँ यो त प्रतिबद्धता पत्रमा रहेको कुरा हो। त्यसपछि गएर विशेष गरी प्रदेशको संरचनागत हिसाबले त्यसलाई निष्क्रिय गर्ने हो या सक्रिय गर्दा पनि त्यसलाई फरक ढङ्गले गर्ने मोडालिटीमा जाने भन्ने कुरा त राष्ट्रसभाभित्रको यो छलफलको विषय हो। यसलाई त कसैले निर्वाचनमा भाग लिँदाखेरि चाहिँ एउटा कुरा भन्यो पछि अर्को कुरा गर्यो भन्ने त अर्कै छैन। यदि संघीयताको विषयमा चाहिँ राष्ट्रसभाले पुनर्विचार गरेन भनेदेखि चाहिँ जनताले किन यो विषयमा पुनर्विचार गरेन भनेर प्रश्न सुन्नेवाला छन्।
10: होइन तर चाहिँ तपाईँकै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री होइन जनकपुरमा गएर भेलामा गएर अब तपाईँहरू चाहिँ काठमाडौँमा श्री पशुपतिनाथको दर्शन गर्न मात्र आउने हो अरू चाहिँ त्यहाँ काम
18: रहेन। यसो हुन्छ यसको अर्थ के हुँदैन भन्नुहुन्छ भने संघीयताको मोडालिटी संघीयता नै खारेज गर्ने भन्ने पनि त हुँदैन नि। मोडालिटी परिवर्तन गर्ने कुरा पनि हुन्छ नि त। हामीले त आज हाम्रा मोडालिटी अलिकति परिवर्तन आवश्यकता हो कि भन्ने कुरा जनताले महसुस गरिरहेका छन्। मैले तपाईँलाई गएका कार्यक्रममा नि भनेको छु कि 700-800 सांसद यो देशलाई आवश्यकता हो कि होइन, 100-150 मन्त्री यो देशलाई आवश्यकता हो कि होइन, यो चिज त हामीले हेर्नुपर्छ नि होइन। आज एउटा कुनै मन्त्रालयमा चाहिँ 2-3 सचिवालय सदस्य बढी भए भन्दै गर्दा चाहिँ सदनमा हङ्गामा मचाउने दलहरूले के सोच्नुपर्छ भने यत्रो संख्यामा सांसद चाहिँ किन राख्ने भनेर सोच्ने कि नसोच्ने यो पनि त प्रश्न हो नि होइन।
10: होइन अब संघीयतालाई रिफर्म गर्ने कुरा संघीयतालाई होइन पुनर्जागरणका ढङ्गले चाहिँ अगाडि बढाउने कुरा यसलाई अलिकति पुनर्गठन गर्ने कुरा भनेको चाहिँ यो कस्तो खालको खाका भन्न खोज्नु भएको? संघीयतामाथि त प्रहार गर्दैन नि राष्ट्रपतिले होइन, यसमा त क्लियर छ नि त होइन।
18: होइन संघीयताको सन्दर्भमा प्रहार गर्ने कुरै छैन, प्रहार गर्ने भनेकै होइन।
10: संविधान संशोधनका कुराहरू छन्, जटिलताहरू छन्।
18: संविधान संशोधनका क्रममा प्रदेश संरचनाको विषयमा मात्रै उठेको प्रश्न हुन् केही
10: होइन। गैरदलीय बनाउने नि त स्थानीय तहलाई, निर्दलीय बनाउने, गैरदलीय बनाउने
18: हो यो यो यो प्रश्न पनि किन यो किन प्रश्न जोडिन्छ भने स्थानीय तह भनेको दैलाको सरकार हो। स्थानीय तहमा प्रतिपक्षको भूमिका कहिले पनि परिकल्पना गरिएको हुँदैन, त्यहाँ सत्ता पक्ष मात्रै हुन्छ भन्ने परिकल्पना गरिन्छ। त्यस कारणले गर्दाखेरि यो गैर दलीय हुनुपर्छ भनेर भनिएको, किन भन्नुहुन्छ आज पनि तपाईँले हेर्नुभयो भने मेयर कङ्ग्रेसको छ भने उपमेयर एमालेको हुन्छ, अनि त्यसपछि वडा अध्यक्षहरूमा पनि फरक फरक हुन्छ, तर त्यहाँ प्रतिपक्षको भूमिका संविधानले कहीँ परिकल्पना गरेको छैन। तर जब बजेट ल्याउने बेला हुन्छन्, विकास निर्माणका कुराहरूमा हुन्छन्, सिधा जनताको मुद्दा, जनताको मृत्युदेखि जन्मदेखि लिएर यी सबै कुरा सिधा स्थानीय तहसँग जोडिन्छन्, त्यहाँ त्यो नभइकन जनताको लास मृतकको लास पनि उठ्दैन, जनताको जन्मिनेको नाम पनि राखिँदैन, यी सबै कुरा स्थानीय तहबाट हुन्छ। तर जब त्यहाँ प्रतिपक्ष गएर पक्ष भनेर किताकाट सुरु हुन्छ, त्यसले जनतालाई डेलिभरी दिन सक्दैन। त्यस कारणले गर्दा पनि यो चाहिँ त्यहाँ निर्दलीय हुनुपर्छ भनेर परिकल्पना गर्न खोजेकै हो यो विषय चाहिँ।
10: तपाईँ त सभामन्त्रीको पनि दावेदार हुनुहुन्थ्यो होइन, पछि किन छोड्नुभयो?
18: होइन, मैले छोडिनँ, म निर्वाचनमा पराजित भएको हो, त्यसमा
10: पराजित हुनुभयो होइन सभामन्त्रीमा, तपाईँले पत्याएनन् होइन महाधिवेशन प्रतिनिधिहरूले?
18: होइन, त्यो स्वाभाविक हुन्छ, किनभने 14 थियो, त्यसमा तिनजनाले मात्रै जित्नुपर्ने अवस्था हुन्छ, त्यसमा महिला कम्पलसरी थियो, त्यसलाई स्वाभाविक निर्वाचनमा भाग लिएको हो मैले।
10: तर प्रतिस्पर्धा जुन ढङ्गले भयो त्यो लोकतान्त्रिक भन्दा पनि पुरानै अनुहार दोहोरे नि त राजीव खत्रीजी नेतृत्वमा?
18: होइन, पुरानै भन्न मिल्दैन, 3 वर्ष 4 वर्ष भयो यो पार्टी सुरु भएको, प्रथम महाधिवेशन गर्दैछ, प्रथम महाधिवेशन गर्दै गर्दा यसभन्दा अगाडि पार्टीमा काम गर्न आउने व्यक्तिहरूलाई नै फेरि दोहोऱ्याएर ल्याउने भनेर भनिनु त्यो गलत होइन, किनभने अनुभवका हिसाबले पनि म भन्दा अझ परिपक्व उहाँहरू हो नै, त्यसमा दुई मात्र होइन, मैले आफ्नो दाबी राख्नु आफ्नो ठाउँमा हुन्छ, अर्को कसैले फेरि दाबी राख्नु त्यो आफ्नो ठाउँमा गलत छ मैले भनेको होइन, तर त्यो हुँदै गर्दा पनि फेरि मतदातालाई चाहिँ उहाँ चाहिँ अलिक परिपक्व हो यसपटक उहाँलाई गरौँ भनेर भन्नु भनेको त्यो अस्वाभाविक रहँदैन।
10: धेरै मान्छे, धेरै नेताहरू होइन, परिपक्व नेताहरू, विभिन्न विषयका विज्ञ नेताहरू पराजित भएर चाहिँ कतिपय अनुहारहरू आउँदाखेरि त अप्रत्याशित नतिजा आयो, अल्गोरिदमले चाहिँ धेरैलाई अगाडि सार्यो भन्ने खालका बहसहरू पनि चले नि त।
18: होइन, यस्तो हुन्छ यो राजनीति भनेको कुरा चाहिँ के हुन्छ भने कहिलेकाहीँ आफूले आफूलाई अब्बल हो भनेर भन्न सकिन्छ, अनि अरूले पनि अब्बल हो भनिदिएको पनि हुन्छ, तर नेतृत्व लिने कुरा भने कुरा चाहिँ अलिक फरक हुन्छ। त्यो नेतृत्व लिने कुरामा चाहिँ मेरो विज्ञता, म यो सेक्टरको चाहिँ म सफल व्यक्ति भनेर मात्रै काम गर्दैन, त्यो राजनीतिक रूपमै त्यसले नेतृत्व लिन सक्ने नसक्ने भन्ने कुरा चाहिँ त्यो पब्लिक या मतदाताले अनुभूत गरेको हुनुपर्छ, त्यही चिज नै हो अहिले भएको कुरा पनि, त्यसलाई हामीले अन्यथा सोच्नै हुँदैन।
10: तर जुन महाधिवेशनले के सन्देश दियो चितवन महाधिवेशनले,
18: विशेष गरी मैले अघि पनि भने विशेष गरी यसपटक नेतृत्व र नीतिको हिसाबले राष्ट्रपतिको महाधिवेशन महत्त्वपूर्ण रह्यो, नेतृत्व यस हिसाबले रह्यो कि दुई समूह विशेष गरी राष्ट्रपा र बालेन समूह बीच एकता पछाडि यो किसिमको महाधिवेशन हुनु, त्यो पनि एकताबद्ध भएर महाधिवेशन हुनु यो आफैमा राम्रो कुरा थियो, गुट रहित थियो, केही प्रयासहरू नभएका होइनन्, गुट बनाउने प्रयासहरू बन्न खोजे तर नेतृत्वले त्यसलाई निस्तेज गरिदियो। अर्को कुरा भनेको नीतिगत तहमा यसपटक हामीले संविधानवादभन्दा माथि उठेर सामाजिक लोकतन्त्र भनेर भन्यौँ, त्यस कारणले गर्दाखेरि पनि यो महत्त्वपूर्ण रह्यो भन्ने मलाई लाग्छ।
10: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार राजीव खत्रीजी।
18: नमस्कार।
10: बहुमुखी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं केन्द्रीय सदस्य राजीव खत्री, आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गरिरहेका छौँ। आज धान दिवस, देशमा धान धेरै फलाउनु पर्छ, देशमा धान उत्पादन व्यापक हुनुपर्छ भन्ने विषय चाहिँ पटक पटक आउने गर्दछ। हामी धानको पूजा गर्छौँ, अन्नको एउटा राजाको रूपमा हामी धानलाई लिन्छौँ, तर समयमा मल, बिउ र खाद नपाउँदाखेरि किसानहरू रोइरहेका छन्। आज हामी धान दिवसको अवसरमा कुराकानी गर्न चाहन्छौँ, चर्चा र परिचर्चा गर्न चाहन्छौँ वरिष्ठ चिकित्सक डाक्टर डुन्डीराज पौडेल। डाक्टर साहब, तपाईँलाई नेपाली बसमा हार्दिक स्वागत छ, नमस्कार। धान दिवस आज यहाँलाई शुभकामना पनि छ होइन, अब यो धान चाहिँ खासमा धेरै फलाउनु पर्ने हो, नेपालीहरूले धानलाई निर्यात पनि गर्न सक्नुपर्ने हो, पर्याप्तता दिन सक्नुपर्ने हो, त्यो पनि भएको छैन, तर यो धानको महत्त्वका विषयमा अलिकति कुरा गरौँ न, धानको खास महत्त्व के छ?
19: मुख्यतः के भने 10,000 वर्ष अघि यसलाई डोमेस्टिकेसन गरिएको, अनुमान गरिएको धान खेती नेपालको प्रमुख खाद्यान्न बाली हो, यो चाहिँ मानिसको शारीरिक क्रिया सञ्चालनको सँगसँगै होइन, यो हाम्रो नेपालको प्रमुख किसानहरूको चाहिँ आय स्रोत पनि हो. अब तर पछिल्लो समयमा धानको उत्पादनको बारेमा विभिन्न किसिमका चाहिँ गुनासाहरू, विभिन्न किसिमका चाहिँ तीमर्काहरू, होइन, विभिन्न प्रकारका चाहिँ उत्पादन ह्रास आइरहेका कुराहरू चिन्ताहरू व्यक्त गर्दैछन्. एकातिर चाहिँ मलको अभाव, अर्कोतिर चाहिँ सिँचाइको अभाव भनिन्छ. र किसानका लागि अवश्य पनि त्यो प्रमुख खाद्यान्न बाली मात्रै होइन, नगदे बाली पनि मानिन्छ. तर स्वास्थ्यको हिसाबले भन्नुपर्दा एउटा वरिष्ठ चिकित्सा भएको नाता यहाँले प्रश्न सोध्नुभयो, अत्यन्त सान्दर्भिक पनि छ. मूलत हाम्रो शरीर भनेकै दुई तिहाई पानी, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिनहरू र मिनरलहरूको सम्मिश्रण बनेको हुन्छ. यो मूलत चामल भनेको के हो भन्दा इनर्जी इल्डिङ फुड भनेको, दैनन्दिन काम गर्नका लागि पसिना बगाइन्छ, मिहिनेत गरिन्छ, त्यसका लागि चाहिँ निश्चित भएर जाने जुन शक्ति छ, इनर्जी छ, त्यो इनर्जीका लागि चाहिँ त्यो निश्चित हुने इनर्जीको स्रोत हो चामल. त्यसले अर्थमा चाहिँ यो कार्बोहाइड्रेट रिच पनि यसलाई भनिन्छ हामीले, होइन.
10: कार्बोहाइड्रेट भनेको
19: त्यसले गर्दा चामल भन्नुहोस् अथवा गहुँ भन्नुहोस्, मकै भन्नुहोस्, होइन, अब त्यस्तै प्रकारले जौ भनौँ अथवा विभिन्न प्रकारका चाहिने अन्न बालीहरू छन्, यी चाहिँ यिनीहरूको आफ्नै किसिमको चाहिँ भूमिका छ, होइन. चामल खाने हुन भन्ने पनि छन्, तर हामी नेपालीहरूको वैज्ञानिक रूपमा भन्नुपर्दाखेरि चाहिँ चामल अथवा खाद्यान्नहरू अथवा अन्नबालीहरू अथवा कार्बोहाइड्रेट युक्त खाद्य पदार्थहरू अथवा सुगर युक्त खाद्य पदार्थहरू कम मात्रामा प्रयोग गर्ने हो. तर धेरै मेहनत गर्नुपर्ने मान्छेहरूले, परिश्रम गर्नुपर्ने मान्छेहरूको लागि चाहिँ यदि ब्लड सुगर शरीरमा छैन भने, वेट धेरै छैन भने चामलै खान हुन भनिन्छ. तर हाम्रो हाम्रो पुर्खाहरूले कस्तो राम्रो बनायो, चाम दा भन्दा भनिन्छ नि हामीहरू, होइन, दाल भात चामल भनेको अत्यधिक मात्रामा दाल प्रयोग गर्नु पर्यो, जो प्रोटिनको स्रोत हो. त्यो प्रोटिनको स्रोतभित्र पनि एकै किसिमको दाल प्रयोग गर्नुभन्दा मिश्रित प्रकारको दालहरू प्रयोग गरियो भने हाम्रो शरीरलाई चाहिने जुन हाम्रो मांसल विकासको लागि अथवा चाहिँ रक्त निर्माणको लागि अथवा शरीरलाई चाहिने आवश्यक पर्ने जति पनि चाहिँ हर्मोनहरू उत्पादन गर्नको लागि चाहिने जुन प्रोटिनको मुख्य स्रोत, होइन, त्यो प्रोटिनको मुख्य स्रोत जुन प्रोटिन हो, त्यो प्रोटिनको पनि मुख्य स्रोत भनेको विभिन्न प्रकार दालहरू, मिश्रित प्रकार दालहरू भए शाकाहारीको लागि दुध, दही, फलफुल, अनि मांसाहारीका लागि विभिन्न प्रकारका चाहिँ मासुहरू, अन्डाहरू, यिनीहरू भए त्यो प्रोटिनहरू चाहिँ एकदम शरीरले आवश्यक पर्दछ. प्रमुख चिज चाहिँ त्यही हो. त्योभन्दा प्रोटिन भनेकै त्यही हो नि त. पहिलो चिज संसार विश्वको सृष्टिमा चाहिने, यो ब्रह्माण्डको सृष्टिमा भनौँ, जीवको सृष्टिमा पहिलो तत्त्व भनेको प्रोटिन हो. त्यसले गर्दाखेरि हाम्रो पुर्खाहरूले भन्ने गरेको छ नि, दाल भात तरकारी भनेको अत्यधिक मात्रामा हामीहरूले प्रोटिनका स्रोतहरू प्रयोग गर्नु पर्यो. त्यो भनेको आफ्नो गति अनुसार, आफ्नो उपलब्धता अनुसार, आफ्नो बानी व्यवहार अनुसार, होइन, उपलब्ध अनुसार, आर्थिक अवस्था अनुसार चाहिँ निश्चित प्रकार दालहरू प्रयोग गर्ने, मौसमी तरकारीहरू प्रयोग गर्ने, विशेष गरी गेडागुडीहरू, होइन, मिश्रित प्रयोग गर्ने, त्यो राम्रो बानी हो. त्यसले गर्दा सबैलाई धेरै फाइदा गर्दछ भने, अर्कोतर्फ चाहिने सके मान्छेहरूले चाहिने दुध, दही, अब त्यस्तै प्रकारले चाहिने माछा मासु, अन्डाहरू, माछाहरू एकदम नै शरीरको लागि चाहिँ आवश्यक वस्तु हो भने, दोस्रो पक्ष भनेको भात, कार्बोहाइड्रेट, जुन कार्बोहाइड्रेट चाहिने ठिक्क मात्रामा तपाईँ व्यक्तिको उसले दैनन्दिन कति काम गर्दछ, उसको चाहिँ पेसा के हो, उसले कति मात्रामा चाहिने उस शरीरमा सुगरको मात्रा कति छ, होइन, त्यसको आधारमा चाहिँ उसको ओजन कति छ, यी कुराहरूको आधारमा चाहिने कार्बोहाइड्रेट हामीले सेवन गर्नु पर्ने हुन्छ. कार्बोहाइड्रेटमा स्रोतहरूमा पनि जस्तो सुगरमा यो हामीले अहिले यहाँले सोध्नुभयो चामल, चामलमा चाहिँ अत्यधिक कार्बोहाइड्रेट पनि हुन्छ, यो सुगर इल्डिङ जुन
10: कतिले भन्छन् नि त, अब चामल धेरै नखाऊ, भात धेरै नखाऊ, होइन, शरीर चाहिँ एकदमै भद्दा भद्दा हुन्छ, एकदम चाहिँ त्यो के अरे पेट लाग्छ, गाह्रो हुन्छ, यो खानु हुँदैन भन्छन् क्या धेरैले, होइन.
19: हजुर, त्यही मैले यहाँ निवेदन गर्दैछु. त्यसले गर्दा अत्यधिक मात्रामा चाहिँ प्रोटिनको कुरा खानु पर्यो. दोस्रो कुरा चाहिँ मान्छेको चाहिँ अवस्था अनुसार, आवश्यकता अनुसार चाहिँ चामल, गहुँ, होइन, त्यस्तै प्रकार जौ, यस्ता प्रकार खाद्य पदार्थ, मिश्रित खाद्य पदार्थ खानु पर्यो, अन्न बालीहरू खानु पर्यो.
10: चामल मानिसको स्वास्थ्यका लागि अनिवार्य छ, चामल सेवन गर्नुपर्छ, होइन,
19: चामल नै, चामल भन्दा गहुँ, मकै, जौ जस्ता वस्तुहरू चाहिँ फाइदाजनक छन्. तर मैले यहाँलाई निवेदन गरेँ नि त, प्रत्येक वस्तुहरू फेरि आफैमा परिपूर्ण, एकअर्का परिपूर्ण हुन् के. जस्तो भनौँ न, दाल मात्रै खाएर पनि भएन, भात मात्रै खाएर पनि भएन, गहुँ मात्रै खाएर मिश्रित प्रकारको वस्तुहरू सेवन गरियो भने त्यसबाट परिपूर्ण हुन्छ. प्रोटिनका, प्रोटिन भनेको हाम्रो शरीरलाई चाहिने अत्यन्त आवश्यक वस्तु हो, तत्त्व हो, होइन. त्यो प्रोटिनहरू चाहिँ विभिन्न एमाइनो एसिडहरूबाट बनेको हुन्छ कि, इसेन्सियल एमाइनो एसिड भन्ने चाहिँ 20 प्रकारको, त्यो विशेष मुख्यतः 20 प्रकार एमाइनो एसिडहरू कुनमा चाहिँ, कुनैमा कुनको अभाव हुन्छ, कुनैमा कुनैमा अभाव हुन्छ. मांसाहारी, मांसाहारी चाहिँ मांस खाद्य पदार्थहरूमा चाहिँ सबै प्रकारको प्रोटिनहरू, एमाइनो एसिडहरू हुन्छन्, प्रचुरता हुन्छ भने खाद्य पदार्थको हकमा चाहिने परिपूर्ण गर्नुपर्छ. कुनैमा जस्तो कुनैमा मिथ्योनिन अभाव छ, कुनैमा ट्रिप्टोफेन अभाव छ, होइन? भनेपछि के गर्नु पर्यो भन्दा विभिन्न मिश्रित दाल पनि प्रयोग गर्नु पर्यो, अन्नहरू पनि फेरेर प्रयोग गर्न पर्यो, जसले गर्दा हाम्रो शरीरलाई चाहिने जुन एमाइनो एसिडका विभिन्न चाहिँ तत्त्वहरू छन्, अवयवहरू छन्, तिनको चाहिँ परिपूर्ण हुन सक्दछ। दुई नम्बर, तिन नम्बर तरकारीहरू, सिजनल फलफुलहरू, तरकारीहरू, फलफुल, हरियो सागसब्जीहरू प्रयोग गर्नु पर्यो, जुन चाहिँ भिटामिन बी र सीका स्रोतहरू हुन्, त्यो अत्यधिक मात्रामा सकि नसकी बेमौसमी रसायन हालेर प्रयोग गर्नु पर्दैन। किनभने मैले यहाँ भन्छु, भिटामिन भनेको पानीमा घुलनशील र चाहिँ फ्याटमा घुलनशील दुई प्रकारका भिटामिनहरू हुन्छन्। पानीमा घुलनशील भिटामिनहरू बी र सीका स्रोतहरू जुन हुन्, ती भिटामिनहरू चाहिँ दैनन्दिन आवश्यकता पर्ने भन्दा बढी चाहिँ पिसाबबाट बगेर जाने भएको हुनाले अत्यधिक मात्रामा सकि नसकी ऋणदान गरेर बेमौसमी रसायन मिश्रित फलफुलहरू तरकारीहरू आवश्यक खाना आवश्यक सेवन गर्नु पर्दैन। त्यसले गर्दा हाम्रो भनाइ छ नि त, दाल भात तरकारी कस्तो राम्रो मिल्यो के, दाल अत्यधिक मात्रामा प्रयोग गर, दालहरू प्रयोग, दालमा एउटा मात्रै होइन, भात ठिक्क मात्रामा प्रयोग गर। भात भन्नाले भात, गहुँको रोटी, मकै, कोदो, होइन, ज्वानो, विभिन्न प्रकार अहिले चाहिँ नि पाहाडमा हिमालतिर पनि बाढ पनि निर्यात भइरहेका छन् नि खाद्य पदार्थहरू, तिनको सेवन गरौँ। चामल चाहिँ यदि सुगर मात्रा बढी छ, वेट बढी छ, चामल मात्रा कम प्रयोग गरौँ। त्यस्तै प्रकारले चाहिँ नि गच्ची अनुसार मौसमी फलफुल तरकारीहरू सेवन गर्न सकियो भने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल, यो सबै वस्तुको चाहिँ नि सबै हामीलाई चाहिने पोषण गर्न आवश्यक पर्ने अवयवहरू हाम्रो शरीरलाई चाहिँ परिपूर्ण हुन्छ र हामी स्वस्थ रहन सक्छौँ। त्यसर्थ मैले निवेदन गर्न चाहेको भने चामल शरीरलाई आवश्यक वस्तु हो, चामल पनि हो, तर चामल म के निवेदन गर्न चाहन्छु भने नेपालमा चामल अत्यधिक मात्रामा जुन प्रयोग त्यो गर्न भन्दा पनि चामलको सट्टा चाहिने अन्य विकल्पहरू प्रयोग गरेर चामललाई चाहिँ हामीले मुख्यतः एउटा आर्थिक स्रोतको रूपमा विकास गर्नुपर्दछ। किनभने चामलभित्र पनि दुई किसिम तत्त्वहरू छन्, एउटा चाहिँ भित्र आवरण छ, अर्को बाहिरपट्टिको चाहिँ त्यसको चाहिँ फाइबरहरू, बाहिरपट्टिको जुन हामी भन्दछौँ नि त त्यो छोकडा जस्तोहरू, बाहिरपट्टिको चाहिने कभरिङ छ, त्यो त्यसको अत्यन्त त्यसको उपयोगिता धेरै छ। जस्तो किसानसँग किनेको चामल धानबाट चाहिँ एउटा मिलवालाले व्यापारीहरूले त्यसको अत्यधिक नै फाइदा उठाउँछन्। चामलबाट धानबाट चामल बन्दछ भने चामल सहितका अन्य चोक पदार्थहरू, बाहिरपट्टिका चाहिने जुन एक किसिमको पाउडर जस्तो पदार्थ, त्यो पदार्थ त्यत्तिकै महत्त्वपूर्ण गर्छ। त्यसबाट पनि ठुलो आर्थिक सोयाबिन लगायतका विभिन्न प्रकारका पाउडरहरू निर्माण गरिन्छ र एउटा चाहिँ किसानसँग किनेको धानको चाहिँ अत्यधिक मात्रामा मूल्य उनीहरूले प्राप्त गर्दछन्, जसले गर्दा किसानहरूले चाहिँ आफ्नो मूल्य नपाउने, तर व्यापारीहरूले मिलवाला त्यसको अत्यधिक मुनाफाहरू गर्ने भएको राज्यले यसबाट चाहिँ स्पष्ट नीति बनाउनु पर्दछ। चामलको बहुआयामिक, धानको बहुआयामिक प्रयोग छ, त्यसबाट चाहिँ आर्थिक लाभ हुनसक्छ भन्ने कुरा पनि मैले यहाँ निवेदन गर्न चाहेँ। र मूलत भात मात्रै खानभन्दा हाम्रो भनाइ नै अनुसारै मिलेको छ कि दाल भात चामल, दाल भात तरकारी भन्नुको मतलब अत्यधिक मात्रामा मिश्रित प्रकार दालहरू प्रयोग गरौँ, ठिक्क मात्रामा आवश्यकता अनुसार चामल, भात, गहुँको रोटी, मकैको रोटी, ढिँडो, कागनु, जौहरू प्रयोग गरौँ भने गच्ची अनुसारको चाहिने उपलब्धता अनुसारको गच्ची अनुसारको दैनिक रूपमा चाहिने फलफुलहरू, हरियो सागसब्जी, तरकारी प्रयोग गरौँ भन्ने सन्देश म यहाँहरूको लोकप्रिय सञ्चार माध्यममा प्रवाद गर्न चाहन्छु।
10: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ ढुण्डी पौडेल, वरिष्ठ चिकित्सक, धान दिवसको अवसरमा कुराकानी गर्यो, चामलको फाइदाका विषयमा कुराकानी गर्यो। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खिम्बम बिदा चाहन्छु, नमस्कार।
20: तपाईको समुदायको अनि तपाईको सरोकारको
21: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
20: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ तेस्रो राष्ट्रिय धान दिवस तथा रूपायोत्सव मनाइने भएको छ। असार 15 गते बिहान 8 बजे माडी नगरपालिका सह लक्ष्मी निवासमा सो उत्सव आयोजना गरिएको शाखाले जनाएको हो। उत्सवका अवसरमा सामूहिक धान रोपाई, हिलोमा डोरी तान्ने प्रतियोगिता तथा दही चिउरा खाने कार्यक्रम आयोजना गरिने जनाइएको छ। नेपालमा प्रत्येक वर्ष असार 15 गते राष्ट्रिय धान दिवस तथा रूपायो महोत्सव मनाइन्छ। धान बालीमा उत्पादन वृद्धि र खाद्य सुरक्षाको महत्वलाई आत्मसात गर्दै विक्रमसम्म 2061 यो दिवस मनाउन सुरु गरिएको हो। यस दिन खेतमा काम गरेर दही चिउरा खाने परम्परा रहेको छ। माडी नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि विभिन्न व्यवसाय तथा आवश्यक क्षेत्रबाट उठाउने मासिक सरसफाई सेवा शुल्क तोकेको छ। तोकिएको शुल्क अनुसार ठूला होटल तथा लजले मासिक 200 रुपियाँ, साना होटलले 150 रुपियाँ, आवश्यक घरधुरीले 50 रुपियाँ तिर्नुपर्नेछ। यस्तै तरकारी पसलका लागि मासिक 150 रुपियाँ तथा ब्याङ्क, सहकारी र बिमा कम्पनी लगायत वित्तीय संस्थाका लागि 200 रुपियाँ शुल्क निर्धारण गरिएको छ। कपडा तथा फेन्सी

पर्यटक शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 कार्यान्वयन शुरू हुने गरी समायोजित नयाँ शुल्क दरलाई नगरपालिकाको 18 नगरसभाले सर्वसम्मत पारित गरेको हो। यो सँगै अब स्थानीय धार्मिक स्थलहरूमा माडीवासी सहित सबै नेपालीहरूलाई पर्यटन वा सरसफाई शुल्क 20 रुपियाँ हुने भएको छ। यस्तै सबै स्थानहरूमा भारतीय नागरिकहरूका लागि 50 रुपियाँ, अन्य विदेशीहरूका लागि 1,000 रुपियाँ कायम हुने भएको छ। नयाँ व्यवस्था अनुसार सुमेश्वरगढीमा अन्य विदेशी नागरिकलाई ₹100, भारतीय नागरिकलाई ₹50 र नेपाली नागरिकलाई ₹20 कायम हुनेछ। यसअघि अन्य विदेशी नागरिकहरूलाई ₹100, भारतीय नागरिकलाई ₹80, विदेशी नागरिकलाई ₹50 र माडीवासीहरूलाई परिचय खुल्ने आधारमा ₹10 शुल्क रहेको थियो। चैते दशैंभन्दा 9 दिन अगाडिदेखि चैते दशैंका दिनसम्म पनि प्रवेश निःशुल्क रहनेछ। यसै गरी पुष्पमन्दन वाटिकामा पर्यटन शुल्क अनि विदेशी नागरिकहरूका लागि 100, भारतीयहरूका लागि 50, नेपालीहरूका लागि 20 कायम हुने भएको छ। यसअघि स्वस्थलमा प्रवेशका लागि सबै विदेशी नागरिकहरूलाई ₹50, स्वदेशी नागरिकहरूलाई 25 र स्थानीयवासीलाई ₹10 टिकट लागू गरिएको थियो। यस्तै रेड हिल पार्क प्रवेशका लागि अन्य विदेशी नागरिकहरूलाई ₹100, भारतीयहरूलाई ₹50 र विदेश नेपालीहरूलाई ₹20 कायम हुने भएको छ। यसअघि सो पार्क प्रवेशका लागि विदेशी नागरिकहरूलाई ₹50, स्वदेशीलाई ₹25 र स्थानीयलाई ₹10 प्रवेश शुल्क लागू गरिएको थियो। यसै गरी वैकुण्ठ धाम क्षेत्र प्रवेशका लागि अन्य विदेशीहरूलाई ₹100 र भारतीयहरूलाई ₹50, स्वदेशीलाई ₹20 तोकिएको छ। यसअघि सो शुल्क क्रमशः 180 र 50 थियो भने स्थानीयलाई ₹10 तोकिएको थियो। यसबाहेक वाल्मीकि आश्रम क्षेत्रमा अन्य विदेशी नागरिकलाई ₹100, भारतीयलाई ₹50 र नेपालीहरूलाई ₹20 सरसफाई शुल्क तोकिएको छ। यसअघि सो शुल्क अन्य विदेशी नागरिकलाई ₹50, भारतीयहरूलाई ₹16 र नेपालीहरूलाई ₹10 ₹10 र स्थानीयलाई ₹5 रहेको थियो। अयोध्याधाम राम मन्दिर क्षेत्रमा सरसफाई शुल्क अन्य विदेशीलाई ₹100, भारतीय नागरिकलाई ₹40 र स्वदेशीलाई ₹20 तोकिएको छ। यसअघि त्यहाँ अन्य विदेशीलाई ₹50, स्वदेशीलाई ₹25 र स्थानीयलाई ₹10 प्रवेश शुल्क तोकिएको थियो। पर्यटक स्थलमा वनभोज गर्दा 20 जनासम्मको ₹300, 40 जनासम्मको ₹500 तथा 40 बढीका लागि ₹1,000 शुल्क यथावतै राखिएको छ। यस्तै सुटिङ गर्दा प्रतिदिन ₹10,000 शुल्क पनि यथावतै रहेको छ। यसअघि मन्दिर र धार्मिक स्थलहरूमा प्रवेश शुल्क लगाएको भन्दै नगरपालिकाको सरको आलोचना भएको थियो। पोखरा र चितवनका दुई रोटरी क्लबले माडीको कल्याणपुर स्थित जनकल्याण माध्यमिक विद्यालयको कम्प्युटर ल्याबका लागि 21 कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको छ। रोटरी क्लब अफ पोखरा फिसटेल र रोटरी क्लब अफ नारेडी मिडटाउनले एडुटेक नेपाल र एल्सपेथ स्ट्यान्डर्डसनको सहयोगमा विद्यालयका सबै कक्षाका लागि सबै विषयका पाठ्यपुस्तक सहित करिब 8,89,000 रुपियाँ लागत बराबरका 21 ब्रान्डेड कम्प्युटर सहयोग स्वरूप प्रदान गरेको थियो। रोटरियन विनोद कोइरालाको प्रमुख आतिथ्यमा आइतबार सो सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधान अध्यापक रामबहादुर जोशीले बताउनुभयो। बाणी नगरपालिकाको नमुना विद्यालय कार्यक्रमबाट प्राप्त 4,50,000 रुपियाँ मध्ये 3,00,000 रुपियाँबाट कम्प्युटर ल्याबका लागि विद्यालयको फर्निचर निर्माण गरेको समेत उहाँले जनाउनुभयो। कम्प्युटर ल्याब स्थापना भएपछि विद्यालयमा कम्प्युटर शिक्षण प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाले यसपटकको निर्वाचन हार स्थायी नभएको भन्दै पुनः बलियो प्रतिस्पर्धी शक्ति बनेर आउने बताएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल शरदले अध्यावधिक निर्वाचनमा आफूहरू पराजित भए पनि सधैँका लागि नहारेको बताउनुभयो। उहाँले सत्तारूढ दललाई पनि आगामी दिनमा राजनीतिक प्रतिस्पर्धा परिवर्तन हुन सक्ने हेका राख्न आग्रह गर्नुभयो। विचार र जनतासँगको सम्बन्ध बलियो भए सानो शक्ति पनि प्रभावशाली बन्न सक्ने उहाँले बताउनुभयो। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले सरकारी निकायको लापरवाहीमा पनि आर्थिक जरिवाना हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै साहले नागरिकलाई मात्र कानूनको दायरामा ल्याउने अभ्यास अन्त्य गरी राज्य र जनता दुवैलाई समान रूपमा जिम्मेवार बनाउने कानून आवश्यक रहेको बताउनुभयो। उहाँले 24 घण्टाभित्र सड़कका खाल्टा मरम्मत नगरे 1,00,000 रुपियाँ, बिग्रिएको ट्राफिक बत्ती समयमा नबनाए 1,00,000 रुपियाँ तथा सड़क बस्ती नबले 50,000 रुपियाँ सम्बन्धित निकायले जरिवाना तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभयो। यस्तै ट्राफिक प्रहरीले सेवाग्राहीसँग दुर्व्यवहार गरी 50,000 रुपियाँ र ट्रायल पास गरेको 7 दिनभित्र लाइसेन्स उपलब्ध गराउन नसके सम्बन्धित निकायलाई 50,000 रुपियाँ जरिवाना गर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। सड़कको दुरावस्थाका कारण दुर्घटना भए नागरिकको मृत्यु भए सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनीलाई समेत जवाफदेही बनाउने कानून आवश्यक रहेको शाहीले बताउनुभयो।
स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको

प्रथम महाधिवेशनबाट चितवनका 3 प्रतिनिधि सभा सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्। चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य रवि लामिछाने पार्टी उपपार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो। यस्तै क्षेत्र नम्बर 3 की सांसद सुविधा गौतम उपसभापति र क्षेत्र नम्बर 1 का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरूले गत भदौ 24 पछि मुलुकमा प्रतिगामी सलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन सहकारी हुँदै पार्टी एकतासम्म पुग्नुपर्नेमा जोड़ दिएका छन्। आइतबार जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा काठमाडौँमा भएको नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका दुई पार्टीका शीर्ष नेताहरूले यस्तो बताएका हुन्। उनीहरूले विगतका कमी कमजोरीमाथि आत्मसमीक्षा गर्न तयार रहेको समेत बताएका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक रहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताउनु भएको हो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। अर्थमन्त्री डाक्टर छोडी मगलेले अघिल्ला सरकारहरूले ऋण बढाएको विषयमा प्राङ्गिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाब दिँदै उहाँले यसअघिका सरकारसँग खनिनु भएको हो। आजको छलफलमा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको यो सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना समेत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो पहिलो महाधिवेशनबाट स्वतन्त्र सन्तुलित र राष्ट्रहित केन्द्रित परराष्ट्र नीति अङ्गीकार गरेको छ। चितवनमा सम्पन्न महाधिवेशनमा पार्टीका सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा अन्तर्राष्ट्रिय मामिला र विदेश नीतिका सम्बन्धमा नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित र स्वाभिमानलाई नै वैदेशिक नीतिको मुख्य मार्ग निर्देशक मानिएको उल्लेख गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीले संसदमा जवाब दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा काङ्ग्रेस सांसद रेणुका काउसले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो अहोदाको गरिमा जोगाउन र कूटनैतिक मर्यादामा रहन सचेत गराउनुभयो। अभियान र सुस्थ बचाउ युवा अभियानले सीमा सुरक्षा सुस्थाबीचको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ। आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभियानले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न र सुस्थावासीलाई तत्कालै नेपाली नागरिकता उपलब्ध गराउन भूचलन गर्दै आएको जग्गाको नापजाँच गरी लाल पूर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको हो। ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको छ। आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले बताउनुभयो। र फिफा विश्वकप 2026 सम्म चरणका सबै खेल आइतबारदेखि सकिएको छ। जुन 11 सुरु भएको विश्वकप प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानाडामा भइरहेको छ। यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन्। एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। विद्युतीय माध्यमबाट खाता ह्याक गरेर ठगीमा संलग्न गिरोहले फिफा विश्वकप निशुल्क हेर्न पाइने विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा राखेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ। पीडितहरूलाई फिसिङ गर्न उनीहरूले एपीके फाइललाई माध्यम बनाउने गरेका छन्। अहिलेसम्म त्यस्ता लिङ्क खोल्दा 2,29,00,000 भन्दा बढी रकम ठगी भएको भेटिएको छ।
विश्वस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु नमस्कार।

0: अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसले चाहिँ अब एक किसिमको एकताको सन्देश दिइसकेको छ कि अझै दिन बाँकी छ?
1: होइन, एकताको सन्देशको लागि सात बुधे प्रस्ताव आदरणीय हाम्रो उपसभापति विश्व प्रकाश शर्माले अगाडि बढाउनु भएको छ र आन्तरिक रूपमा वार्ता र संवाद पनि भइरहेछ। आजको परिस्थितिमा चाहिँ नेपाली काङ्ग्रेस एकताबद्ध भएर अहिलेको राष्ट्रको जटिल परिस्थितिलाई, जनताका विभिन्न समस्यालाई, मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानको लागि एकता अपरिहार्य छ। त्यसै दिशातर्फ चाहिँ नेपाली काङ्ग्रेस मुखरित भएर लागिरहेछ।
0: होइन, अब अहिलेको अवस्थामा चाहिँ अब क्रियाशील सदस्यता अध्यापदेक नगर्नेहरूलाई त अब आउने 15 महाधिवेशनमा सहभागिता नगराउने भन्ने कुरा त क्लियर छ नि त, होइन डाक्टर साहब?
1: अब यो अध्यावधि करिब करिब सकिन आँटा छ। असारको 20 गतेसम्म यो म्याद दिया छ नयाँ वितरण र पुरानो नवीकरण अध्यावधि गर्नको लागि। यो त नेपाली काङ्ग्रेसलाई डिजिटल युगमा, आधुनिक युगमा, नयाँ युगमा प्रवेश गराएर प्रवृत्ति मैत्री बनाउने सशक्त माध्यम हो। जस्तो परिस्थिति पहिला थियो नगर्ने, अहिले त्यस्तो छैन। केही नेताहरूले गरिराख्नु भएको छैन, उहाँहरूको लागि पनि असार 20 छुट छ। संवादले एउटा निकास निकाल्छ, त्यो बाटोतर्फ सबै एकताबद्ध भएर जाने सम्भावना देखिरहेछ।
0: गर्नेहरूलाई त क्लियर नै छ, नगर्नेहरूलाई चाहिँ महाधिवेशनमा सहभागिता हुँदैन, अब त्यसको चाहिँ लागि सबैले अध्यापदेक गर्नै पर्यो।
1: भएपछि महाधिवेशनमा जाने बाटो बन्द हुन्छ। यो कुरा चाहिँ स्पष्ट रूपमा आदरणीय सभापति गगन थापाले भनिसक्नु भएको छ। त्यसै कारणले गर्दा छुटपुट जति साथीहरू हुनुहुन्थ्यो, अहिले म पनि ओखलढुङ्गामा छु, कोशी प्रदेशमा कहाँ कहाँ छुट भएको छ नयाँ वितरणमा, युवाहरू जो 35 मुनि 18 युवाहरूलाई यो क्रियाशील दिएर लैजाने, महिलाहरूलाई र जति पनि व्यक्तित्व नेतृत्व गरिरहनु भएको छ, छुट्नु भएको छ, ल गरौँ नेपाली काङ्ग्रेसलाई एकताबद्ध गरौँ, हातेमाले गरौँ भन्ने अभियान सहित किन म पनि कोशी प्रदेशका विभिन्न जिल्ला हुँदै ओखलढुङ्गामा आइपुगेको छु।
0: तर अहिलेको अवस्थामा जसरी डाक्टर साहब तपाईँहरू चाहिँ जुन अभियानमा लाग्नु भएको छ नेपाली कङ्ग्रेसलाई एक ढिक्का बनाएर लैजाने र चाहिँ कङ्ग्रेसलाई अब एकताको सन्देश चाहिँ जनता सामु दिने, करिब करिब मलाई लाग्छ 8 करिब 7-7.5 भन्दा बढी सदस्यहरूले चाहिँ क्रियाशीलता अध्यावधि गराइसक्नु भएको छ, होइन अहिलेसम्मको आँकडा अनुसार?
1: अहिलेको अध्यावधिलाई हेर्दा करिब करिब यो छुटपुट सबै गरिदिइसक्दा चाहिँ 7 करिब करिब पुरानो अध्यावधि र नवीकरण हुन्छ र हामीले एउटा आकलन गरेका छौँ, 3 चाहिँ नयाँ वितरणबाट आउनुभयो भने 10 सदस्यता नेपाली काङ्ग्रेसको हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ। त्यसैतर्फ सबै प्रदेशमा, जिल्ला जिल्लामा पनि साथीहरू खटिनु भएको छ, प्रदेश प्रदेशमा पनि हामी नेतृत्व गर्दै, अनुगमन गर्दै, सहजी गर्दै गर्दै हिँडेका छौँ। नेपाली काङ्ग्रेस अहिले आन्तरिक जीवनभित्र 15 महाधिवेशनको आधारशिला, क्रियाशील अध्यावधि र नयाँ वितरणको तर्फ एउटा व्यापक
0: अब डाक्टर साहब, यो एउटा म यहाँ हेर्दैछु, समाचारहरू हेर्दैछु, होइन अब किसानहरू यतिखेर रोपाइमा व्यस्त छन्, 60% नागरिकहरू अझै पनि कृषिमा आत्मनिर्भर छन्, तर पनि यो बढ्दो आत्मनिर्भरता एकातिर छ किनभने समयमा चाहिँ मल पाइन्न, समयमा बिउ पाइन्न, समयमा खाद्य यो चाहिने चिजहरू चाहिँ पाउँदैनन् किसानले, किसानलाई हेर्ने दृष्टिकोण नजरमा चाहिँ राज्यको एकरूपता भएन भन्ने खालको गुनासो हरेक वर्ष आउने गर्दछ। यस वर्ष पनि मल नपाएर किसानहरू एकदमै अप्ठ्यारो अवस्थामा छन्, यो किन हुन्छ क्या वर्षेनी यस्तो?
1: देश अप्ठ्यारो अवस्थामा छ, एकातर्फ राजनीतिक परिस्थिति पनि फेरिएछ, परिवेश पनि फेरिएछ, नेपाली जनताको इच्छा र आकांक्षाहरू पनि फेरिएका छन्, आशा र भरोसा पनि टुटिरहेको छ, यसलाई जगाउनु पर्नेछ। र यो परिस्थितिमा पनि नेपाली काङ्ग्रेसले आफ्ना स्पष्ट एजेन्डा, नीति, हाम्रा घोषणा पत्रमा भएका कार्यक्रमलाई लिएर जानुपर्ने पनि छ। त्यसको लागि राष्ट्रिय राजनीतिमा आन्तरिक रूपमा पनि नेपाली काङ्ग्रेस एकताबद्ध भएर जानु पर्यो, त्यसको आधारशिला भनेको 15 महाधिवेशन हो। अर्कोतर्फ राष्ट्रिय राजनीतिमा अन्य शक्ति नयाँ शक्तिहरू सत्तामा पुगेका छन्, सरकारको काम कारवाही क्रियाकलाप राम्रो कुरालाई सशक्त रचनात्मक प्रतिपक्ष भएर सदन र सडकबाट उठाउने, यदि चाहिँ मुलुकको राष्ट्रियता राष्ट्रिय अखण्डता स्वाधीनता र चाहिँ नेपाली जनताप्रति सरकार मुखरित भएन भने सशक्त प्रतिपक्ष भएर फेरि त्यसको चाहिँ हामीले आवाज उठाउने यो भूमिका खेलेर मुलुकलाई समृद्धिको बाटोतर्फ लैजाने गहन दायित्व जिम्मेवारी बोकिरहेको नेपाली काङ्ग्रेस अहिले 15 महाधिवेशनको सङ्घारमा उभिएका छ। राष्ट्रमा देखा परेका चुनौती समस्यालाई पनि समाधान गर्नको लागि हामी तयार छौँ, त्यही बाटोतर्फ गइरहेका
0: छौँ। अब किसानलाई रुवाएर देशको समृद्धि त हुन सक्दैन नि त, होइन? किसानलाई खुसी पार्नु पर्यो नि त, होइन? किसानहरूले भनेको त यसको जग हो नि त, मेरुदण्ड हो नि त। कुनै पनि देशको किसान रुन्छ भने त्यो देशको विकास हुँदैन भन्ने
1: कसैलाई रुवाएर कसलाई केही भनेर अगाडि जाने बाटो पनि होइन, त्यो बाटोतर्फ नै हामी दिशातर्फ नै छौँ नेपाली काङ्ग्रेस।
0: सरकारले किसानको समस्याहरू समाधान गर्छौँ, हामी मल समयमा ल्याउँछौँ, बिउ दिन्छौँ समयमा भनेको थियो नि त,
1: अहिले आज असार 15 हेर्नुहोस्, असार 15 रोपाईको मध्ये छ, त्यो नेपालको जहिले पनि समस्या चाहिँ वर्ष दिनभरि चाहिँ कृषि प्रधान देश भन्छौँ हामी,
0: जब
1: किसानलाई मल चाहिन्छ मल पुर्याउन सक्दैनौँ, रासायनिक मलको कारखाना खोल्ने भनेर भनेको थियो सरकारले, कहाँ कारखाना खुलेर नेपाली जनताले मल पाउँछन् कि पाउँदैनन्, आज पनि किसान चाहिँ असार 15 भइसक्यो त्यही समस्याले रुमलिएको छ। समस्याको समाधानको लागि पनि त सरकारले स्पष्ट अगाडि लिएर जानु पर्यो नि त।
0: अब आजको दिनमा सरकारले जुन किसिमको काम कारवाहीहरू अगाडि बढाइरहेको छ, जनताको पक्षमा काम गर्छौँ भनेर सरकार दृढ भएर अगाडि बढेको, कसैले पनि नातिन ढुक्काउन सरकारले जुन संकल्प गरिरहेको छ नि, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि भर्खरै सम्पन्न भयो, अब यो संघीयतामाथि पनि खतरा छ भन्ने खालका विषयहरू पनि उठिरहेका छन्, प्रदेश संरचनालाई खारेज गर्नेदेखि लिएर स्थानीय तह दलविहीन बनाउनेसम्मका एजेन्डाहरू प्रस्तुत भएका छन्, यसमा तपाईँहरूको भनाइ के छ?
1: अहिले दुःख हुने अवस्था सरकारको क्रियाकलाप, रुलिङ पार्टी जसले आफ्नो महाधिवेशन सकेको छ उसको दस्तावेजलाई हेर्ने हो भने चाहिँ एउटा दलविहीन स्थानीय तहको परिकल्पना गरेको छ, प्रदेश सभा खारिजी भनेको छ, यो भन्या त संघीयता खारिजी हो नि त, होइन? हामीले ठुलो नेपाली जनतालाई मालिक बनाउन सकेनौँ, सबै केन्द्रीकृत राजनीतिक संरचना भयो, शासकीय स्वरूप भयो, त्यसलाई विकेन्द्रीकरण गर्नको लागि संघीयताको परिकल्पना सहित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो, नेपालको संविधानमा पनि त्यही उल्लेख भएको छ। स्वाभाविकै हो प्रदेश सरकार केन्द्रीय सरकार फेरिँदै गर्दा प्रदेश सरकार पनि परिवर्तन हुने, त्यो खालका चाहिँ सरकारका गतिविधि नहुँदा नेपाली जनतामा निराश थियो, प्रदेश संरचनाको औचित्य के हो भनेर प्रश्न गरेका थिए, यसको मतलब त्यो के होइन भने संविधानको विपरीत चाहिँ यो संहिता नै चाहिँदैन खारिज गर्नुपर्छ, प्रदेश सभा खारिज गर्नुपर्छ भनेको त संहिता चाहिँदैन भने हो नि त। आज मधेसमा त्यत्रो ठुलो आन्दोलन भयो यो संहिताको लागि पनि, आज सबैलाई मिलाएर नेपालको संविधान 2072 हामी पनि भनिरहेछौँ संविधानको संशोधन हुनुपर्छ, कार्यदल पनि नेपाली काङ्ग्रेसले गठन गरेको छ पहिलेदेखि ल्याएको बसु, तर चाहिँ प्रदेश संरचनालाई सशक्त र बलियो बनाउने, उसले प्राप्त गरेको एकल र साझा अधिकार प्रयोग गर्नतर्फ लक्षित गर्ने, उसलाई स्वायत्त काम गर्न दिने, त्यो वातावरण र भएका त्रुटि र कमी कमजोरीलाई सच्चाएर लैजानु पर्ने हो, तर चाहिँ यो प्रदेश संरचना खारिज हुने भनेको त संघीयता माथिको प्रहार हो, त्यो आजको सन्दर्भमा औचित्य र आवश्यकता छैन।
0: अब अहिलेको अवस्थामा चाहिँ जस्तो उसले आफ्नो एजेन्डा प्रस्तुत गर्दै गर्दाखेरि संघीयता भारी भयो देशका लागि, प्रदेश सभा भारी भयो, होइन, स्थानीय तहमा पनि भ्रष्टाचार व्याप्त भयो, देशमा भ्रष्टाचार कुशासन मात्रै भयो, आय आर्जन कम छ, सानो मुलुकमा संघीयता ठेक्न सकिएन भन्ने खालका कतिपय विकल्पहरू अगाडि सारिएका छन्, होइन? यसमा त जनताले त ठिक छ राम्रो छ राजभवन ल्याएको अभियान भन्दैछ नि त, होइन?
1: जनताले राम्रो रूपमा होइन, मैले भनिहालेँ केही कमी कमजोरीले गर्दा प्रदेश सरकारलाई हेर्ने दृष्टिकोण नेपाली जनताको सकारात्मक थिएन, माथि चाहिँ केन्द्र सरकार परिवर्तन हुँदा बित्तिकै प्रदेश सरकार परिवर्तन हुने, सधैँ त्यो खालको चाहिँ डेलिभरी दिन नसक्ने, र नेपाली जनताले एउटा प्रश्न उठाएको, तर नेपाली जनताले नै यससँगै लोकतान्त्रिक गणतन्त्र नेपाल ल्याउनको लागि कति नेपाली जनताले साधक प्राप्त गरे, ठुलो आन्दोलन बलिदानको जगमा उभिएको संहिता होइन यो, यसलाई सुधारेर कमी कमजोरीलाई सुधारेर पो लैजानु पर्ने हो। र यति ठुलो शक्ति जो सत्तामा पुगेको छ, यति छलफल कोही दलसँग छैन होइन, तर उसले आफ्नो दस्तावेजमा मेनिफेस्टोमा अहिले ल्याउँदै गर्दा चाहिँ यो प्रदेश सभा खारेजी जो पहिलादेखि उठाइरहेको थियो त्यही एजेन्डा ल्याउँदै गर्दा नेपालको राजनीतिक वृत्तमा नयाँ बस सुरुवात भएको छ, संहितामाथि प्रहार भएको छ, मूल मर्ममाथि प्रहार भएको छ, यही कुरा चाहिँ सबैले चाहिँ मनन गर्नुपर्छ, कमी कमजोरीलाई मात्रै सच्याउँ।
0: अब अहिलेको अवस्थामा चाहिँ संघीयताको कार्यान्वयन सफल कार्यान्वयन जुन ढङ्गले हुनुपर्ने थियो हिजो विगतमा पनि त राम्रोसँग हुन सकेन नि त होइन, अधिकार सम्पन्न बनाउन सकेन।
1: मैले अघि नै भनिहालेँ संघीयताको सफल कार्यान्वयन किन भएन भने जसरी चाहिँ स्थानीय सरकार चाहिँ थाई सरकार थियो होइन, त्यसमाथि प्रश्न उठेन, र प्रदेश सरकार चाहिँ केन्द्रीय सरकारमा बार बार गठबन्धन लगाएका सरकार बने, केन्द्रीय सरकार परिवर्तन हुँदा बित्तिकै प्रदेश सरकार परिवर्तन भए, प्रदेश सरकारमा संविधानले तोकेका भन्दा बेसी मन्त्री मण्डलहरू बने, जनतालाई चुस्त चुस्त डेलिभरी दिन सकेनौ पहिलो प्र्याक्टिसमा, दोस्रो त संहिताको हामी अभ्यास गर्दैछौँ, त्यस कारणले यो कुरालाई एकल अधिकार छ, साझा अधिकार छ, जहिले पनि मुख्यमन्त्रीहरूले आफ्नै सरकार होस् या अन्यको होस् हामीले आफ्नो अधिकार प्रयोग गर्न पाएनौँ सबै केन्द्रीकृतमा गयो भनेर जुन सवाल उठाथे, संविधानले दिएको अधिकार प्रयोग गर्न उनले पाउनुपर्छ, र भएका कमी कमजोरीलाई अहिलेसम्म आएका प्र्याक्टिसलाई चाहिँ हामीले सुधार गर्नुपर्छ, यसको मतलब होइन कि संहिता नै खारिज गर्छ।
0: अब अहिले चाहिँ राष्ट्रपाले चालेका कदमहरू भ्रष्टाचारले त देश थिल्थिलो रहेछ नि त होइन, जताततै भ्रष्टाचारहरू अर्बौँ अर्बका फाइलहरू बिगो दाबी गरिँदैछन्, अनुसन्धान जारी नै छ, धेरै भिभिआइपी भिआइपी भनेर चाहिँ भनिएका व्यक्तिहरू चाहिँ बिचौलियाको घेरामा रहेछन्, उनीहरू पक्राउ परिरहेका छन्, सदरखोरमा धेरै मान्छेहरू भिभिआइपी भनेकाहरू चाहिँ अहिले सदरखोरमा छन् होइन। हिजो भ्रष्टाचारमा एकदमै तदारुकता भ्रष्टाचारलाई अन्त्य गर्ने ठाउँमा चाहिँ सरकार त्यो ढङ्गले चाहिँ अगाडि बढेको त देखिएन होइन डाक्टर साहब।
1: सरकार चाहिँ एकातर्फ सरकारले भनिरहेछ हामी सुशासन दिन्छौँ, भ्रष्टाचारीको फाइल खोलिरहेछौँ, खोल्दैछौँ, सम्पत्ति शुद्धिकरणमा अगाडि बढिरहेछौँ, नेपाली काङ्ग्रेसले स्पष्ट निर्णय नै गरेको छ, जति पनि भ्रष्टाचारका फाइल खोल्नुहोस्, 40 सालको परिवर्तन पछाडि उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गरौँ। एकातर्फ चाहिँ यो सरकारले भनेको बाटोमा नेपाली काङ्ग्रेसको साथै छ, अर्कोतर्फ चाहिँ विधेयक यस्तो ल्याएको छ कि जो सांसदले भ्रष्टाचार गरेका छन् तिनी निलम्बन नहुने भनेर ल्याएको छ, दुई विरोधाभास कुरा हो कि होइन, सरकारको सुशासन कहाँ
0: बोल्ने
1: दाँत बेग्लै हो, लैजाओस् छानबिन गरोस्, ड्यु ल प्रोसेसबाट गरोस्, तर चाहिँ एन कानुन चाहिँ त्यस्तो ल्याउने, अर्कोतर्फ चाहिँ रटान हामी सबका फाइल खोल्न आएका हौँ भन्ने, फाइल खोल्नलाई कसले रोकेर, नेपाली काङ्ग्रेसलाई पूर्ण समर्थन गरेको छ, तर जुन निलम्बन नहुने भ्रष्टाचार आरोप लगाएका सांसदहरूको पनि भनेर जुन विधेयक जबरजस्ती सदनबाट पारित भयो त्यसले गर्दा चाहिँ सरकारको द्वैत चरित्र स्पष्ट भइसक्यो।
0: अब सरकारले चाहिँ जुन ढङ्गले चाहिँ आफ्नो एग्रेसिभता अगाडि ल्याइरहेको छ, अस्ति तपाईँले महाधिवेशनमा नै सुन्नुभयो प्रधानमन्त्रीले भन्नुभएको छ हामीले धेरै भ्रष्टाचारका फाइलहरू अब खोल्नु छ, देशलाई ग्रे लिस्टबाट हटाउनु छ, ब्ल्याकलिस्टको लाइनमा देश जब पुगिसके पछाडि चाहिँ एक्सन लिनै पर्ने एउटा स्थिति छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई 5 घन्टा मात्र होइन हामीले चाहिँ भ्रष्टाचारको अनुसन्धान गर्दाखेरि 5 वर्षसम्म पनि राख्नुपर्ने स्थिति, 5 वर्षसम्म पनि ल्याएर छलफल गर्नुपर्ने स्थिति हुनसक्छ, त्यो कुरामा सरकार एग्रेसिभ भएर अगाडि बढ्छ भनेर प्रधानमन्त्रीले जुन स्पिच दिनुभयो, यो ढङ्गले चाहिँ सरकार आक्रामक तरिकाले अगाडि बढिरहेको छ भन्ने कुरामा तपाईँहरू कतिको विश्वस्त हुनुहुन्छ? अब भ्रष्टाचार र बिचौलियाहरू चाहिँ कानुन
1: प्रोग्राममा छन् भन्ने कुरामा आक्रामक ढङ्गले बढेको छ त साथै छ नि त, नेपाली काङ्ग्रेसले कहीँ बाधा अवरोध सडकमा नेपाली काङ्ग्रेस गएको छ छैन नि, हामी जहिले पनि प्रोसेसको कुरा गर्छौँ के, संवैधानिक निकाय हो सोधपुछ गर्ने, संवैधानिक निकाय त स्वतन्त्र र स्वायत्त हुन्छ नि त, अनि उसलाई चाहिँ किन यति घन्टा थुनेको भनेर सदनमा सांसदहरूले सबैले त कुरा उठाइसक्नु भने मैले भने नि त ड्युलो ल प्रोसेस कानुनी प्रक्रियाबाट हुनु पर्यो. संवैधानिक निकाय स्वायत्त र स्वतन्त्र हुन्छन्, हाम्रै पालामा गठन भएका त हुन्. त्यो प्रोसेसको मात्रै हामीले त्यो खालको चाहिँ गर्नु हुँदैन भन्ने हो. तर चाहिँ

0: तथा चाहिँ द्रुत गतिमा चाहिँ हामी अगाडि बढ्छौँ भनेर बढिरहनु भएको छ सुशासनको लागि, त्यसमा नेपाली काङ्ग्रेसको साथ छ।
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ नेपाली कङ्ग्रेसकी नेत्री डाक्टर डिला सङ्ग्रौला, आदरणीय श्रोता, नेपाली भाषामा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ कम्युनिस्ट आन्दोलन छाडेर श्रम संस्कृति पार्टीमा लाग्नुभएका नेता एवं पूर्व मन्त्री सुदन किराँत आउनुहोस् सुरु गरौँ सुदन किराँतीसँग जनता जान्न चाहन्छ
1: सुदन किराँतीजी जनता जान्न चाहन्छन् म स्वागत छ यहाँलाई
2: धन्यवाद
1: बालनको क्रेज रविको छवि अनि हर्क साम्पाङतिर सुदन किराँती गएर छायामा पर्नु भयो नि त
2: छायामा पर्ने र नपर्ने भन्ने कसरी अर्थ्याउने त्यो सबै कुरा समयले पर्दाफास गर्दै लानेछ अहिले कसैले निर्धारण गरेर निर्धारित हुने कुरा होइन
1: तर हर्क साम्पाङको अहिले त क्रेज छैन खस्किँदो छ गाली मात्रै खाइरहनु भएको छ
2: ताली र गाली दुवै नै राजनीतिमा आउँछन् एकै सिक्काका दुई पाटा हुन् त्यसले त्यति धेरै निराश भइहाल्नुपर्ने स्थिति हुँदैन यो लामो यात्रा त्यसमा पनि राजनीति
1: तपाईँ उत्साहित हुनुहुन्छ कि पश्चाताप भइरहेछ
2: जिन्दगीमा पश्चाताप मैले अहिलेसम्म महसुस गरेको छुइनँ विगतलाई सम्झेर पश्चाताप गर्ने र भविष्यलाई सम्झेर चिन्ता गर्नेले वर्तमान गुमाउँछ भन्ने कुरा मैले राम्रो बुझेको छु त्यो मनोविज्ञान त्यो दर्शनका साथ म वर्तमानमा हिँड्ने गर्छु त्यस कारणले मलाई पश्चाताप हुँदैन
1: सुदन किराँतीको स्वभाव भनेको चाहिँ माउ खाने जहाँ गयो त्यहीँ पाल पार्ने जुन थालमा खायो त्यही थालमा फोहोर गर्ने जुन थालमा खायो त्यही थालमा फोहोर गर्ने
2: त्यो त इतिहासले प्रमाणित गर्ला नि त मान्छेले भनेर त कहाँ हुन्छ र आरोप त कसको निम्ति के थिएन तर इतिहासमा कति त प्रमाणित हुँदै गयो कसैलाई ठुलो आवाजमा आरोप लाउँदैमा मान्छेले कानले त सुन्ला तर उसले गहिरो आवाजमा तपाईँको बोलेको कुरा चाहिँ मान्छेको हृदयले सुन्ने गर्छ त्यस कारणले ती हृदयले नसुन्ने कानलाई सुनाउनु खोज्ने मान्छेहरूको त्यो कुरा होला
1: तर तपाईँले आमालाई बिर्सिनुभयो
2: आमा त मेरो पहिले बितिसक्नुभयो मलाई जन्म दिने आमा पनि बा पनि बित्नुभयो पार्टी त हामीले निर्माण गरेको हो आमा र बाबाले त जन्माएको हो पार्टी निर्माण गरेको हो
1: तपाईँले राजनीतिक रूपमा जन्म दिएको भनेको कसले पुष्पकमल दाहाल प्रचण्डले
2: त्यस्तो होइन म आफै
1: उहाँको क्रान्तिले
2: प्रश्न बनाउनुहोस् कुनै पनि
1: माओवादी
2: कुनै पनि वस्तु आफैमा प्रजननशील छ भने भित्रबाट उज्यालो भएर आउँछ अर्काले त लाइट देखाउने मात्रै हो त्यो युगमा त्यो समयमा उहाँहरूलाई नै अवसर भयो त नेतृत्व गर्ने लाग्यो कि हामी त अर्काको माना चामल खाएर त लागिएन आफ्नै तपाईँको चाहिँ तर्फबाट सकेको योगदान गरेर जीवनको राजीनामा गरेर लागिराखेको हो नि राजनीतिलाई नेपालमा आस्थाको रूपले हेर्छ आस्था हेर्नुहोस् पशुपतिसँग हुन्छ आस्था स्वयम्भूसँग होला तर राजनीतिमा चाहिँ विश्वास हुन्छ किनभने विश्वास टुटिसकेपछि श्रीमान र श्रीमती बिचमा त पारपाचुके हुन्छ भनेपछि राजनीतिले जब एजेन्डाहरू बोक्दैन गुमाउँछन् राजनीति पार्टी एउटा साधन हो तब उसँग बसिराख्नु
1: तपाईँ कुनै प्रचण्ड पद छोडेर अर्कबादतिर जानुभयो अनि भन्न थाले जुन थालमा खाना खानुभयो त्यही थालमा फोहोर गर्नुभयो
2: त्यस्तो हुँदै होइन यो कुरालाई म खारेज गर्छु
1: अर्कबाद माओवाद छोडेर राम्रै भइरहेछ नि
2: अब राम्रो र नराम्रो त यो महिना दिन वरिपरि मात्रै भयो हामी एक भएर हिँडेको यसको परिणामले के दिन्छ अब परिणाम निकाल्ने हामी कोसिस गर्छौँ
1: माओवादीमा रहनुभयो प्रचण्डलाई घुर्क्याउनु भयो धम्क्याउनु भयो पद लिनुभयो
2: मैले के
1: अब
2: के
1: पद श्रम संस्कृति पार्टीमा हर्क साम्पाङ रोज्नु भयो उहाँले मुख्यमन्त्रीको ललिपप देखाउनु भयो अनि मुख मिट्याउँदै श्रम संस्कृति पार्टीमा बसिरहनु भएको छ होइन
2: पुरानो कुरा तपाईँले गर्दा मैले धम्काएको रेकर्ड कहाँ छ मैले पदको निम्ति चाकरी गरेको प्रमाणहरू कहाँ छ जे मैले प्राप्त गरेँ मेरो कर्मले प्राप्त गरेँ एउटा निर्वाचन क्षेत्रबाट संसदीय व्यवस्थामा यस्तो बेलामा तिनचोटि जितेर आउने कठोर कर्म गर्ने एउटा कर्मशील मान्छे हुँ म कसैले दिएर खाउँला कि भनेर आशाले हिँड्ने मान्छे पनि होइन शहीद हुनु हिँडेको मान्छे हो म भन्दैछु अर्को कुरा तपाईँलाई मलाई ललिपप देखाएको छ र मलाई म मुख मिठ्याएर हिँडेको छुइनँ पदले मान्छेलाई चिनाउँछ ऋषिजी तर उसले जीवनमा गरेको कर्मले इतिहासमा सम्झाउँछ सम्झाउने खालको मान्छे हुनु छ चिनाउने खालको मान्छे होइन पद त मैले पाइसकेको छु म मुख्यमन्त्रीको लागि मुख मिठाएर हिँडेको पनि होइन, आशा देखाएको पनि होइन, हाम्रो पार्टीले निर्णय गरेको पनि छैन। भोलि त इतिहासले नै आवश्यक ठानेको खण्डमा
1: सुदन किराँतीजी माओवादीसँग जोडिएर प्रचण्डसँग पछि लागेर तीन पटक सांसद बन्नुभयो, ह्याट्रिक हान्नुभयो संसदीय राजनीतिमा, प्रचण्डकै क्याबिनेटमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो, अनि अहिले चाहिँ उधारोमा मुख्यमन्त्री पद पाएर मुख मिठ्याउँदै त्यता जानुभएको छ। तर तपाईँलाई तिते करेलाको जुस आइपर्न सक्छ, अनि त्यति बेला मुख अमिल्याउँदै तितो मुख बनाउँदै छोडेर फेरि पुरानै पार्टीमा फर्किने कि नयाँ पार्टी गठन गर्ने,
2: त्यही तिते करेलाकै जुस खानु परे पनि स्वास्थ्यलाई राम्रै हुन्छ। फेरि पनि भन्छु, कुनै पनि शर्त र कुनै पनि आशाले गएको होइन, एउटा विश्वासले एउटा भरोसाले हाम्रो एकता भएको छ। यो जीवनमा राजनीतिमा जे कुरा तपाईँको चाहिँ ज्ञानको रूपमा आर्जन गरिएको छ, यसलाई नेपाली समाजको निम्ति श्रम संस्कृति पार्टीको माध्यमबाट योगदान गर्ने भन्ने मात्रै छ, अरू कुरा केही छैन। र अब यो पार्टीभन्दा अर्को पार्टीमा तपाईँको चाहिँ पार्टी फेरेर अर्को पार्टी बनाएर हिँड्ने इच्छा पनि छैन, म त काम गरिदिनु पर्यो।
1: ओहो, जुस खान पाउनुहुन्छ त?
2: के को जुस खाउँला? पहिलो कुरा त नेपाल र नेपाली जनताको निम्ति निशर्त तपाईँको योगदान गर्ने इच्छा छ। के खाइन्छ त्यो कुरा त खाएरै बाँचिएको छ, तपाईँ पनि खाएरै बाँच्नु भएको छ, खानेकुरा त खाउँला नि।
1: नेतृत्वलाई कमजोर बनाउने, नेतृत्वलाई खोइल्याउने, असहयोग गर्ने त देखियो नि होइन तपाईँको?
2: कहाँदेखि देख्नुभयो?
1: विगतमा प्रचण्डलाई त्यसरी नै धोका दिनुभयो, उक्साउनु भयो।
2: होइन उक्साएको पनि छैन, धोका दिएको पनि छैन, उहाँहरूले चाहिँ देश र जनतालाई धोका दिँदै गरेको देखेर त्यो यात्रामा नगएको हो क्या, प्रष्टै छ क्या।
1: नेतृत्वलाई सिद्ध्याउनको लागि चाहिँ उद्धत भएर लाग्ने पात्र त हो नि होइन सुदन किराँती?
2: त्यो त प्रमाणित गरेर देखाउनुहोस् न त, इतिहासमा पनि पछि प्रमाणित होला नि त। यस्तो झुटो आरोप लगाएर यो यति अमूल्य समय खेर नफालौँ, अरू महत्त्वपूर्ण चिजतिर प्रवेश गरौँ।
1: विशेष यस अगाडि प्रचण्डलाई कमजोर बनाउनु भयो, प्रचण्डलाई निरीह बनाउनतिर लाग्नुभयो, अब हर्क साम्पाङलाई सिद्ध्याउन र परिचालित पात्र।
2: यो कुरा यो सबै गलत कुरा हो, केहीले पनि प्रमाणित गर्न सक्दैन। यो स्टुडियोमा तपाईँले मलाई न्यू खोज्नु त बोलाएको होइन नि त, कुरा गर्नुको लागि बोलाएको होला।
1: पोखरीमा पानी छउन्जेल माछाले कमिला खान्छ, तर पोखरीमा पानी रित्तिएको दिन त्यही कमिलाले माछालाई खान्छ। तपाईँले पनि त्यस्तै प्रवृत्ति देखाउनु भनेर आलोचना भइरहेछ।
2: तपाईँले पुरानो कुरातिर लानु हुँदैछ, जलजलले मलाई आरोप लगायो, त्यसको मैले जवाब ओठे रूपले दिनु पर्यो भने चाहिँ ती मान्छेहरू, ती व्यक्तिहरू, इतिहासमा एकचोटि मेरो भएका नेताहरू यो धरतीमा टेक्नु सक्छ जस्तो लाग्दैन। तर म बालको खाल उतार्नेतिर चाहिँ जान्न है, म जान्न, कमसेकम राजनीतिक धर्म मसँग छ। नम्बर दुई, जुन पुरानो पार्टीहरूमा तपाईँको चाहिँ गुटबन्दी सिन्डिकेट, गुटबन्दीको पनि सिन्डिकेट भनौँ न, यसरी तपाईँको चाहिँ जब लागु हो तब त्यो चिजलाई भत्काउनु नसक्ने स्थिति यही जीवनमा त्यो तपाईँको चाहिँ टुङ्गो नभएपछि त्यो पार्टी छोड्नु परेको हो। नत्र भने त त्यो पार्टीको माया थियो नि त, मायाले त हुँदैन रहेछ नि त। माया त मेरो आमाको सबभन्दा बढी थियो नि, मेरो बाउको थियो नि, तर मायाले त
1: इतिहासको शिक्षा वर्तमानको जटिलता बीच भविष्यको गोरेटो कोर्ने हो। तपाईँ प्रचण्डसँग लाग्नुभयो, त्यसपछि बाबुराम र जनार्दन पथमा लाग्नुभयो, त्यो पथ पनि त्याग्नुभयो, अनि अहिले अर्को बाततिर विश्वास गर्ने प्रश्न त उठाउने भयो नि त।
2: कुरामा विश्वास तुट्छ त्यो कुरामा जीवन बिताउनु व्यर्थ छ क्या। अब त्यो यो त एकदमै पुरातन रूढिवादी कुरा नगर्नु न, यो रूढिवादीहरूले सोच्ने तरिकाहरू मात्रै हो, त्यही पुरानोमै बस्नुपर्छ भन्ने। जब त्यहाँ जीवनकै टुङ्गो छैन, जब त्यहाँ जनताकै एजेन्डा छैन, जब त्यहाँ जनताको विश्वासै छैन, तब के हुन्छ भन्नुहोस् त? एउटा भनाइ छ कि, के छ भनाइ भने, झुटो कुरा बेच्न जति सजिलो छ, टुटेको विश्वास फेरि जोड्न सजिलो छैन क्या, त्यो जोडि त जोडिँदैन क्या। हाम्रा नेताहरूले विश्वास टुटाए, क्षमताहीन भनेको होइन, त्यसको
1: साक्षी र सारथी त सुदन किराँती पनि
2: हो। साक्षी थिए र त देखे, देखे नि त,
1: त्यसको जिम्मा त तपाईँले पनि लिनु पर्यो नि त। त्यसमा
2: म के,
1: तपाईँ पनि असफल नेता
2: के, म नीति निर्माणमा थिएँ र, म नेतृत्व ड्राइभिङ सिटमा थिएँ र,
1: नीति निर्माण गर्ने संसदमा पुग्नु भएकै हो, कार्यकारी भूमिका मन्त्रालय आफ्नो वाकै हो।
2: संसदीय व्यवस्थामा एउटा सांसदको भूमिका के हुन्छ भन्ने कुरा ऋषिजीलाई मैले भनिराख्नु पर्दैन। बाल्यकालदेखि पत्रकारिता गरेर आएर सिंहदरबारको सबै कोटा चोटा चारेको मान्छे हो, सबै मान्छेसँग सङ्गत गरेको मान्छे हो ऋषि। त्यो मैले भनिराख्नुपर्छ, अगाडि बढौँ कि अगाडि, गाडीलाई बढाउँ त अगाडि।
1: अगाडि त प्रचण्डले बढाइसक्नु भयो,
2: के बढाउनु
1: यस अगाडि पनि रेलगाडी कुदाइसक्नु भयो। आउने आउँछन् नआउने आउँदैनन्, रेलगाडी छुटिसक्यो, जो चढ्छ चढ्छ नचढ्ने छुट्छ भन्नुभएको थियो तपाईँहरू, छुट्नु भयो।
2: छुट्यो त उहाँहरूको यात्रा पनि त बन्चरे
1: डाँडा,
2: बन्चरे डाँडासम्म मात्रै हुन्छ भनेको थिएँ नि त मैले, त्यो पनि त हो खोइ त मेरो कुरा चाहिँ तपाईँले गरेको।
1: प्रचण्डले त अब निरन्तरतामा क्रम भङ्गता गर्ने, पुनः एमालेसँग एकीकरण गर्ने, सुदन किराँतीजी, केपी शर्मा ओली र प्रचण्ड एउटै जेट विमानमा सवार हुने,
2: अब त्यस्तो
1: सुदन किराँतीहरू अलपत्र,
2: त्यस्तो चाहिँ त्यो हुँदैन। अब भएको विश्वास पनि त्यहाँ भत्किन्छ। यो जादुगरले जादु पनि उमेरमा मात्रै देखाउन सक्दो रहेछ कि, बल बैसो हुँदा कला हुँदो रहेछ, जब उमेर ढल्किँदै गइसकेपछि जादु पनि फिका हुँदो रहेछ। आज हाम्रो नेताले पूर्वमा गएर जे जादु प्रस्तुत गर्नु खोज्नुभयो तर त्यो कलाविहीन भयो क्या। अब यो पार्टी चाहिँ भत्किन्छ, कसैले रोकेर रोकिँदैन। अब त्यो पार्टीमा यो एकता र सहकार्यले इमान्दार मान्छे कोही पनि बस्दैन।
1: तपाईँलाई हर्क साम्पाङले घोषणा गर्नुभएको पूर्वको मुख्यमन्त्री कोशी प्रदेशको त्यही ठाउँमा गएर तपाईँको मुटुमा ढ्याङ्ग्रो बज्ने गरी प्रचण्डले आज अभिव्यक्ति दिनुभयो।
2: पदको लागि जन्मेको होइन ऋषिजी, र मेरो अध्यक्ष हर्क साम्पाङले घोषणा गरौँ भन्दैमा घोषणा भएको पनि होइन, यो त पार्टीले निर्णय गर्नुपर्छ। केन्द्रीय समितिको बैठक बसेर निर्णय गरेपछि अगाडि बढ्ने या नबढ्ने बैठकमा छलफल गरेर निर्णय लिउँला। तर उहाँले कुनै मन्तव्यमा, उहाँले कुनै तपाईँको सन्दर्भमा भनिदिनु भएकै भरमा चाहिँ,
1: तर श्रम संस्कृति पार्टीमा त हर्क साम्पाङको निर्णय चल्छ, उहाँले भनेपछि भन्यो,
2: उहाँ अध्यक्ष हो नि त, अध्यक्ष हो। तर
1: उत्तर कोरिया पथमा भनेर टिप्पणी गर्छन्,
2: किमजोङउन
1: पथमा हर्क साम्पाङ,
2: विधिमै हिँड्नुपर्छ, विधिमै, विधि भन्दा माथि जो छ त्यो त चल्दै चल्दैन नि त, दुनियाँ यस्तै हो।
1: हर्क साम्पाङको अगाडि तपाईँहरूको दालगल छ,
2: यो पार्टी अभियानबाट आएको हो, भर्खरै तपाईँको कलिलो छ, यसले सिक्नुपर्ने कुरा धेरै छ, हन्डर ठक्कर खानुपर्ने धेरै छ, समयले सिकाउने हो नि त, समयले परीक्षा लिँदै जान्छ, त्यो परीक्षामा हामी सामेल हुँदै उत्तीर्ण हुँदै जानुपर्छ।
1: प्रचण्डले घोषणा गर्नुभयो विराटनगरबाट पुनः कम्युनिस्टहरू एकजुट हुने, उहाँहरूले एउटा रफ्तारको राजनीति अब सुरु गर्दै
2: हुन्छ। त्यसो भए किन छुटेको अरे, दुई त्यही बहुमतले कम्युनिस्ट एकतालाई जनताले दिएको समर्थन, गरेको अनुमोदन, दिएको भोट किन छुटेको? जनताले प्रश्न गर्दैन, साउ ब्याज प्रश्न गर्नेछन्, कमिलाको मासिने मेलामा प्वाख पलाउँछ भन्छ नि, यी सब प्वाख हुन्।
1: तर पुष्पकमल दाहाल प्रचण्डले त रवि लामिछाने, बालेन्द्र शाहलाई च्यालेन्ज दिने, हर्क साम्पाङ त गन्तीमै हुनुहुन्न उहाँको।
2: ठिक छ ठिक छ ठिक छ क्या, यो गर्दै जाउँ, सबैको लागि मैदान खाली छ, गर्दै जाउँ न, गर्दै जाउँ,
1: पुरानाहरूलाई एकजुट बनाउने, उहाँले
2: भैरभाव राख्नु,
1: उहाँलाई त सबै कुरा थाहा छ, फेरि कति बेला एक्सिलेटर दबाउने, कति बेला ब्रेक लगाउने, कति बेला क्लचको सहायता लिने, कति बेला गियर चेन्ज गर्ने।
2: पहिला पनि भनेको छु क्या ऋषिजी, अर्जुनले चलाएको धनुष चाहिँ पाण्डवहरू स्वर्ग जाने बेलामा लडिराखेको थियो अरे, र त्यो चाहिँ जाने बेलामा हेर्दाखेरि कुकुरले पिसाब फेरिदिएको थियो अरे त्यो धनुलाई, धनुषलाई। अनि अर्जुनले भनेछ, अरे युधिष्ठिरलाई, दाजु हेर्नुहोस् त, यति शक्तिशाली धनुष थियो, मैले उठाएर तन्काएर ताँदोबाट तिर छोडेपछि क्षितिजमा बिजुली चम्किन्थ्यो, मेघ गर्जिन्थ्यो, धरती अल्लिन्थ्यो, आज के भयो, कुकुरले पिसाब फेरिदिएछ भनेको त यो केही होइन भाइ, समय हो भनेको थियो अरे क्या। कुनै पनि मान्छेले इतिहास निर्माण गर्न सक्छ, निश्चय नै हो, तर त्यसको समयको सीमा हुन्छ। त्यतिखेर बुझ्न सकिएन भने, त्यतिखेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सकिएन भने त्यो समयले छोड्छ क्या। अपडेट मान्छेहरू अहिलेको जमाना त झन् छिटो अपडेट हुनु पर्यो, अपग्रेड हुनु पर्यो, नत्र आउटडेट भइन्छ।
1: प्रचण्ड, इतिहास, वर्तमान र भविष्य तिनै होइन,
2: इतिहासको एउटा गर्विलो व्यक्तित्व हो, उहाँको कारणले नेतृत्व गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएकोमा कसैले दाबी नगरे पनि हुन्छ, तर एकचोटि इतिहासमा राम्रो काम गरे भन्दैमा नेताले चाहिँ जीवनभरि भजाएर खानु चाहिँ मिल्दैन रहेछ जनता र इतिहासले दिँदैन रहेछ क्या त्यो चाहिँ कसैले पनि मैले पनि तपाईँले पनि कसैले पनि
1: प्रचण्ड त गतिशील नेता साबित त हुनुभयो नि होइन
2: एक समयसम्म समयको सीमासम्म सामर्थ्य हाबी थियो त्यो बेलासम्म राम्रो भयो जब सामर्थ्यमाथि सीमा देखियो तब चाहिँ जनताले जनतासँग विश्वास टुट्यो क्या
1: आजको दिनमा पनि तपाईँको चस्मा त पावरवाला नै होला
2: पावरवाला छ
1: पावरवाला चस्माले हेर्दाखेरि दोषी केही पनि नदेखिकन एकदम आँखा चिम्म गरेर हेर्दाखेरि प्रचण्ड जसरी टिकिरहनु भएको छ नि नेपाली राजनीतिमा उहाँको अगाडि तपाईँहरू चेला हुनुमा गर्व लाग्छ कि पछुतो लाग्छ
2: लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थापना गरेको सन्दर्भसम्म त त्यो गर्वको शिखर नै अर्को छ तर त्यसपछि हेर्दा हेर्दै सगरमाथाहरू जब केचना भए धराहराहरू जब घन्टाघर हुँदै टुडीखेल भए तब त समयसँग त हिँड्नै पर्यो
1: उहाँ त समयलाई पक्रन सक्ने नेता हो नि त
2: मैले भनिसकेँ
1: विगतमा 2074 सालमा कम्युनिस्ट एकता गर्नुभयो दुई तिहाई मत ल्याउनुभयो अनि अहिले फेरि कम्युनिस्ट एकता गर्ने
2: त्यो हिजोको कुरा
1: वैकल्पिक शक्तिहरू सबैलाई चकनाचुर बनाउने
2: त्यो हिजोको कुरा हो
1: पूर्वबाट तारा चम्काउने पुराना शक्तिहरू सबैलाई केपी शर्मा ओली
2: अनि
1: आज मात्रै प्रचण्ड र माधव कुमार नेपाल गएर डाक्टर शेखर कोइरालालाई भेट्नुभयो
2: ठिक छ त
1: पुराना शक्तिहरू बीच एकीकरण गर्ने
2: भइहाल्यो त जसले बनाए पनि यो देश बनियोस् त्यो देशको स्वतन्त्र देशको स्वाभिमानी देशको एउटा खुसी नेपाली हुनु पाए भने हुन्छ क्या धेरै लोक
1: तपाईँ त हिँड्दा हिँड्दै तलुवा फाटिसक्यो होला होइन जुत्ताको
2: तपाईँ पनि हिँड्नु हुँदैछ त तपाईँको पनि फाट्दै
1: विभिन्न पार्टी चार्दा चार्दै
2: तपाईँको चाहिँ जुत्ता छैन जुत्ता छैन तपाईँको चाहिँ
1: तपाईँ त विभिन्न राजनीतिक दलमा चार्दै चार्दै
2: अरूले गर्दा डाइनामिक हुने सुदन किराले गर्दा चार्ने अब यही त छ नि अरूले गर्दा त डाइनामिक हुन्छ नि यो देशमा विश्वास टुटो छोडियो सत्य कुरा यही हो पार्टीहरू पशुपतिनाथ होइन पार्टीहरू मस्जिद र मन्दिरहरू होइनन् ती भगवान् होइनन् नेता भगवान् होइनन् र हामी त्यो भगवान्लाई मान्ने तपाईँको चाहिँ भक्तहरू होइनौँ हामी मान्छे हुँ हाम्रो पनि सीमा छ समय छ र जुनी एउटै मात्रै छ त्यस कारणले म यहाँदेखि तपाईँको लोकप्रिय टेलिभिजनबाट गम्भीरताका साथ अपिल गर्छु कि जीवन एउटै मात्रै छ साथी हो जीवन एउटै मात्रै छ
1: तपाईँ त विगतदेखि नै भन्नुहुन्थ्यो कोही व्यक्तिलाई देवत्वकरण गर्दिन नेतृत्वमाथि पनि प्रश्न उठाउँछु तर आजको दिनमा हर्क साम्पाङलाई देवत्वकरण नगरिकन तपाईँको त्यहाँ केही चल्छ
2: देवत्वकरण त हुँदैन मान्छे त भगवान् हुँदै हुँदैन त्यो यो पार्टीमा पनि त्यस्तो भयो भने यो पार्टी पनि रहँदैन
1: भगवान्को गुणगान गाउँदै हिँड्नु भएको छ नि त तपाईँले अहिले
2: मैले केमा गुणगान गाएँ सत्य कुरालाई सत्य असत्यलाई असत्य भन्छु अनि यो पार्टीले जित्यो त प्रधानमन्त्री त हो त को हुन्छ त सिधै छ त त्यो त नि यो पार्टी प्रथम भयो भने सिधै हो हर्क साम्पाङ अध्यक्ष प्रधानमन्त्री
1: ला छाप लगाएर प्रधानमन्त्री बनाउने होइन त
2: अनि अध्यक्ष पार्टी अध्यक्ष हो संसदीय दलको अध्यक्ष बनाइन्छ के अरे नेता बनाइन्छ प्रधानमन्त्री बनाइन्छ त्यहाँ दुई मात्रै छैन क्या
1: प्रचण्डहरू चाहिँ त्यसमा अब उठ्न सक्नुहुन्न त
2: समयले नेटो काटो उहाँहरूप्रति अत्यन्तै सम्मान छ प्रेम पनि छ तर आमालाई थियो नि त प्रेम माया आमासँग त जानु सकिएन नि त आर्यघाट फर्केर आउनु पऱ्यो नि छोडेर
1: प्रचण्डको राजनीतिक भविष्य चाहिँ तपाईँ कस्तो देख्नुहुन्छ
2: अब मैले भविष्यको बारेमा धेरै अब यो के भने यो चाहिँ भविष्यवाणी नगरौँ चिना नहेरौँ
1: प्रचण्डसँग सँगै राजनीति गरेको व्यक्ति तपाईँ उहाँले पकाएको उहाँले पस्किएको खाना खाने व्यक्ति तपाईँ
2: उहाँसँग मसँगै गरिन उहाँ बसेको तपाईँको घरको तलमाथि टाढामा पनि म कहिले चढिनँ तर यति हो कि उहाँले नेतृत्व गरेको पार्टीमा हामी पनि इमान्दार साथ एउटा कार्यकर्ता सिपाही भएर हामी हिँड्यौँ त्यो कुरा सत्य हो उहाँले आदेश गरेको ठाउँमा हामी मर्न तयार थियौँ र उहाँले तपाईँको चाहिँ हामीलाई देशको भविष्य देखाउँदाखेरि पार्टीको जीवनको सन्दर्भमा बोल्दाखेरि हामी रुन्थ्यौँ अहिले नै उहाँको अगाडि मर्नु पाए पनि हुन्थ्यो जस्तो हामीलाई अनुभूति हुन्थ्यो तर त्यो विश्वास सधैँ रहेन नि त ऋषिजी रहेन क्या
1: सुदन किरातीजी अबको वैकल्पिक शक्ति को हो त
2: श्रम संस्कृति पार्टी
1: सपनामा कि विपनामा
2: हो त
1: जस्टिफाई गर्नुस्
2: को हो त तपाईँ भन्नुहोस् त ल को हो त
1: राष्ट्रिय स्वतन्त्र पार्टी जताततै घन्टी बजाइरहनु भएको छ
2: विकल्प विकल्प भन्नुभयो नि त अहिले सत्ताधारी छ अबको विकल्प हामी
1: अबको विकल्पमा अनि कम्युनिस्ट पार्टीहरू तपाईँहरू चाहिँ सधैँ मजदारमै
2: हुँदैन हुँदैन हुँदैन अब यो भोट भनेको स्विङ होइन सिफ्ट भएको हो बुझ्नुभयो सिफ्ट भएको भोट अब फेरि उता फर्किनेवाला छैन यो अझ नयाँतिर जान्छ यो प्रगतिशीलतिर जान्छ यो पछाडि फर्किँदैन
1: श्रम संस्कृति पार्टीको एजेन्डा चाहिँ के हो त
2: श्रम संस्कृति पार्टीको एजेन्डा स्पष्टै छ नेपालको समृद्धिको निम्ति प्रकृति संस्कृति र प्रविधिको समायोजनबाट भरपूर तपाईँको उपयोगबाट नेपाल आत्मनिर्भर बनाउने नेपाली सापेक्षताको विचार निर्माण गर्ने र अहिलेसम्म तपाईँको राजनीतिले फुकाउन नसकेको गाँठो फुकाउँदै त्यसलाई स्वाभिमानपूर्ण बचाउने र खुसी साथ नेपाली जनतालाई राख्ने स्पष्टै छ
1: राइट लेफ्ट कि सेन्ट्रल
2: अब धेरै वर्ष अगाडिदेखि सुनियो दक्षिणपन्थीको राजनीति वामपन्थीको राजनीति मध्यमपन्थीको राजनीति हामी कुनै पन्थी होइनौँ हामी पन्थी हौँ भने हामी अग्रपन्थी हौँ संसारका सबै मानव जातिमाथि हुने उत्पीडनको हामी अन्त गर्ने एजेन्डा बोक्छौँ र मानिसमाथि मानिसको व्यवहार गर्छौँ हाम्रो निम्ति विभेद असह्य छ हाम्रो निम्ति नेपालमा गरिबी असह्य छ असमानता असह्य छ भ्रष्टाचार असह्य छ होइन र तपाईँको चाहिँ राष्ट्रिय स्वाधीनतामाथि हामी आज आउनु दिन्नौँ त्यसमा हामी प्रतिबद्ध छौँ भनेपछि यो कुन पन्थी हो तपाईँले विचार गर्नु
1: तपाईँ भन्नुहोस् न
2: आजसम्म पन्थीले नै गर्यो नि त यो कुन पन्थी हो तपाईँ आफै विचार गर्नु आज पन्थीको नेतृत्व गर्ने विचार विश्व व्यवस्थामा सङ्कटमा पर्यो परेको छ खै त प्यालिस्टनमाथिको बम वर्षा प्यालिस्टनको केटाकेटीले खानु नपाएर बाहिरैबाट करङहरू देखिराखेको छ त्यसको बारेमा कुन चाहिँ पन्थी बोलो बोलेको कसले सुनो त्यो दमन गर्ने पनि त कुनै पन्थी होला नि त आज मानव जातिको निम्ति तपाईँको चाहिँ मानवले नै सिर्जना गरेको तिनवटा कुराहरूले जगजगी छ आणविक भट्टी न्युक्लियस बमको कुरा हो कि भन्नुहोस् त मानव अति मानव प्रवृत्ति मानवकै चकचकीले भएको तपाईँको जलवायु परिवर्तनले विश्व मानव नै समाप्त हुने स्थिति छ यो कुन चाहिँ पन्थीले गरेको हो यसलाई हामी रोक्न चाहन्छौँ त्यति मात्रै होइन अब यो चाहिँ अर्को त हामी यहाँ पुछ्रे तारा नै ठोकिएर पृथ्वी समाप्त भयो भने त हामी सक्दैनौँ तर मान्छेले नै उत्पत्ति गरेको मान्छेकै विचारद्वारा मान्छेकै तपाईँको चाहिँ जात समाप्त हुने जुन खेल छ नि चकचकी छ नि यसलाई अन्त गर्ने हाम्रो विचार हो त्यो कुन पन्थी हो तपाईँ आफै विचार गर्नु त्यो मलाई लाग्छ मानव पन्थी हो
1: नयाँ शक्तितिर हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी अनि पुरानाहरू त यसै छँदैछन् अनि तपाईँहरूलाई चाहिँ स्पेस छ
2: किन छैन लावारिस
1: उहाँहरूको अगाडि तपाईँको एजेन्डा फ्रिज हुँदैन
2: सडकमा एजेन्डा लावारिस छ त्यो लावारिस एजेन्डालाई हामी निर्धक्कपूर्ण बोक्न छौँ र गन्तव्यमा पुर्याउनेछौँ
1: सक्नुहुन्छ जनताले पत्याउँछन्
2: पत्याइसक्यो राष्ट्रिय पार्टी भइसक्यो
1: छ सिट लिएर सिंहदरबारतिर लखर लखर हिँड्न सिवायहरू केही छ
2: यसरी अपहेलना पूर्व ढङ्गले तपाईँ नबोल्नु कि हिंसात्मक शब्द प्रयोग नगर्नुहोस् हामीमाथि तपाईँकै यही कुर्सीमा सबभन्दा प्रथम पार्टी भएर फेरि अन्तर्वार्ता दिनमा आउँदा
1: सम्भव छ
2: असम्भव भन्ने कुरा त मूर्खको डायरिया मात्रै सक्न लेपनी बोर्ना पार्टी धेरै वर्ष अगाडि भनिसक्यौँ त्यो इच्छा शक्ति छ
1: तपाईहरुको एजेन्डा भनेको श्रम गर्ने
2: इच्छा शक्ति छ
1: पुल बनाउने श्रमदान मार्फत
2: ठग्ने
1: दुई चार किलोमिटर सडक बनाउने
2: ठग्ने होइन अर्कालाई शोषण गर्ने सकेको गर्ने बुझ्नुभयो
1: अहिले मोडर्नाइजेसनको जमानामा तपाईँहरू चाहिँ श्रमदान मात्रै भन्नुहुन्छ
2: श्रमदाताहरूले खाइ नखाइ पसिना बगाएर बनाएको पुल बनाएको बाटो घाटो स्कुल जनताको घर कति बनिएको छ होइन एउटा यो श्रमको कुरा मात्रै तपाईँले हेरिराख्नु छ उनीहरूले बनाएको छवि यो श्रमको झन्डा साँच्चै गौरवमय छ यो झन्डालाई हामी ढल्न दिन्नौँ हाम्रो पार्टीको आत्मा परिचय स्वाभिमान या पहिचान पनि यही नै हो श्रम तर हामी श्रमलाई बृहत्तर परिभाषा गरेर हामी जाँदैछौँ तपाईँलाई तपाईँ पनि श्रमिक हो त्यस कारण हामी भन्छौँ औजार चलाउनेदेखि रकेट उडाउनेसम्म कलाकर्मीदेखि पत्रकारहरूसम्म प्रोफेसरदेखि डाक्टरसम्म अनुसन्धानकर्तादेखि आविष्कारकर्ताहरू सबै श्रमिक हुन् यी सबै श्रमिकहरूको हितको पक्षमा हामी हाम्रो आवाज उठाउँछौँ झन्डा उठाउँछौँ फाटो छोड्न दिन्नौ।
1: एआई र रोबोटको जमानामा बेलचा हानेर मात्रै विकास
2: हुन्छ?
1: प्रश्न त
2: एआई बनाउने पनि श्रमिक हो, एआईको आविष्कार जसले गर्यो त्यो पनि श्रमिक हो, गुगलको आविष्कार जसले गर्यो। अनि के तपाईँहरू हामीलाई हिंसा नगर्नुहोस् क्या, श्रमिकको हो को होइन त हामीलाई थाहा छ नि।
1: तर तपाईँहरूलाई हेर्ने दृष्टिकोण भने त उही पुरातनवादी सोच चिन्तन भिजन भन्छन्।
2: हो, यो चाहिँ पुरातनवादी सोच भिजनहरूले भिजनले हेर्दैछ हामीलाई, त्यो आँखाले हेर्दैछ। किन हेर्दैछ? किनभने यहाँ जन्मिँदै कोही जाति राष्ट्रिय छ, कोही मान्छे राष्ट्रिय छ, कोही अराष्ट्रिय छ, यो दृष्टिदोष हो। यहाँ हामी उच्च तपाईँको चाहिँ के भन्ने चाहिँ अब जातमा जन्मेको भएदेखि त्यो राष्ट्रिय हुन्थ्यो। यहाँ दलितहरू अराष्ट्रिय छ, यहाँ मधेसीहरू अराष्ट्रिय छ, तर नेपाली राजनीतिले यसको ढोका खोलिसकेको छ। नेपालको इतिहासको ठुलो एउटा पर्खाल भत्काउँदै अब यसो भने यो सकारात्मक कुरा, नेपाली पोलिटिक्समा एउटा प्याराडाइम सिफ्ट भएको छ। 80 वर्षको वृद्धा बस्ने कुर्सीमा 37 वर्षको मधेसीको छोरा त आइसकेको छ। धेरै कुराहरू हाम्रो अब्जेक्सन छ, तर नेपाली राजनीतिमा नेपाली जनताले नै आफै ढोका खोलिदिएको छ क्या। अब रोकेर रोकिँदैन कसरी पनि, जति हामीलाई क्रिटिसाइज गरे पनि रोकिँदैन।
1: विश्व अहिले
2: इतिहासको प्रभाव त
1: चन्द्रमामा कसरी जाने, मङ्गल ग्रहमा कसरी प्रभुत्व जमाउने भनेर लागिरहेको अवस्थामा श्रम संस्कृति पार्टी चाहिँ ब्याक टु नेचर भने जस्तो उही पुरानै दिशातिर जानुभएको
2: होइन? होइन, आजको विज्ञानको दुनियाँमा श्रमको परिभाषा हामी कसरी गर्छौँ मैले अघि भनिसकेँ।
1: सुदनजी, श्रम संस्कृति पार्टीलाई चाहिँ क्युआर पार्टी भन्छन्, क्युआरको भरमा कहिलेसम्म पार्टी चलाउनुहुन्छ?
2: हामीलाई गाली गरेर मनोरञ्जन लिने केही तपाईँको जादुगरहरू छन्, जोकरहरू छन्, बजारमा थुप्रै पाइन्छ नि त, तिनीहरूले हो, हामीले होइन।
1: अहिले चाहिँ क्युआरमा आउँछ कि आउँदैन?
2: कसैलाई दबाब स्वरूप गरेको छैन होला नि त पार्टीले, एउटा स्टाटसबाट अध्यक्षले आह्वान गर्दाखेरि आएको तपाईँको सहयोग होला नि त, त्यो पनि श्रमदान हो। अरबको खाडीमा पसिना बगाएर श्रम गरेको पैसा बचाएर पठाएको त अर्को श्रम हो,
1: त्यो पनि पारदर्शी छैन भन्छन्?
2: पारदर्शी छैन भने त नेपाल सरकारको निकायहरू होला नि त, त्यसले समाउला नि त, समायो भने जेल जाउँला नि त अपारदर्शी भयो भने। अपारदर्शी अपारदर्शी भन्ने मुद्दा लगायो भयो त, खुल्ला छ त काम,
1: पाउन्डमा आउँछ कि
2: ढोका खुल्ला छ
1: कि भारूमै आउँछ,
2: जेमा पनि आउँछ, जुन देश
1: भारूमा पनि आउँछ,
2: जुन देशमा नेपालीहरू बसेको छन् जुन करेन्सी त्यहाँ छ त्यही आउँछ होला, सटही भएर नेपालमा त नेहरूमै आउँछ,
1: युआनमा पनि,
2: जहाँ जहाँ छ नेपालीहरू त्यहाँ त्यहाँबाट आउँछ।
1: किन संकलन गरिरहनुहुन्छ?
2: देखेको त जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेँ भने गीत नगाउँ यहाँ है कसैले पनि। हामी श्रमको लागि पुल बनाउनुको लागि, घर बनाउनुको लागि, होइन पार्क बनाउनुको लागि हामी त हो, हाम्रो गर्जो टार्नुको लागि होइन, बिहान बेलुका छाप टार्नुको लागि होइन।
1: अनि अर्को के भन्छन् भने खाडीका जनताहरूसँग पैसा उठाएर श्रम संस्कृति पार्टी बनाएर सांसदहरू बनाएर संसदमा चाहिँ विरोध गर्न मात्रै पठाएको जनताले,
2: संसदमा विरोध
1: रचनात्मक हुनु पर्दैन?
2: रचनात्मक छ,
1: रचनात्मक हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामी छाने, पालेन्द्र शाहको खेदो मात्रै खन्ने,
2: तपाईँहरू कस्तो क्या, यो हेर्ने दृष्टिकोण नै त्यस्तो छ क्या। कुनै कुनै पार्टीले त यहाँ त 100 दिन तपाईँको चाहिँ आन्दोलन गरेछ संसदमा, 100 दिन हो किन भन्नुहोस् त, पत्रिका तपाईँको चाहिँ लगेर सभामुखको अगाडि फिजाएर पढ्ने, स्क्याब बाँधेर जाने, कहिले बेस्ट फेरेर जाने, होइन हामी थियौँ त साँची त्यहाँ। यो संसद चलेको कति दिन भयो,
1: त्यसमा पनि भित्र प्ले कार्ड बोकेर जाने,
2: देशमा कत्रो कत्रो
1: छातीमा टाँस्ने, सभामुखलाई आक्रमण गर्न खोज्ने, प्रधानमन्त्री विरुद्ध आक्रामक अभिव्यक्ति दिने, हिंसात्मक बन्न खोज्ने, श्रम संस्कृति पार्टीका अल्पसंख्यक सांसद,
2: स्वाधीनतामाथि आज आउने विषयहरू जब संसदमा प्रस्तुत भयो, जब तपाईँको चाहिँ नेपाल र नेपालीको हितको विरुद्धमा तपाईँको संसदमा गतिविधि भने प्रश्न उठ्दैन? हामी उठ्दा हौ, जिउँदो मान्छेले प्रश्न उठाउँछ क्या, जिउँदोले उठाउँछ नि त प्रश्न,
1: रचनात्मक हिसाबले पनि प्रश्न त उठाउन सकिन्छ,
2: रचनात्मक त छ त हाम्रो, राम्रो कुरालाई राम्रो त।
1: अहिले काङ्ग्रेसको भूमिका हेर्नुहोस्, काङ्ग्रेस संसदीय दलका नेता तपाईँकै प्रदेशको भीष्मराज आङदेम्बेले बोलिसकेपछि उहाँले कति वाह वाही पाइरहनु भएको छ,
2: ठिक छ त,
1: जनता त शान्तिपूर्ण हिसाबले प्रश्न राखेको मन पराउँदो रहेछन् नि त।
2: पुरानै पार्टीमा पनि सबै सडे गलेका छैनन् भन्ने त उदाहरण हो, सबै मान्छे कुहिएका छैनन्, राम्रा पनि छन् भन्ने त उदाहरण हो नि त। ठिक छ नि त,
1: जनताले के कुरामा चित्त बुझाउँछन्, जनताको खोजी केमा भइरहेछ, त्यतातिर चाहिँ सोच्नुहुन्न तपाईँहरू? खालि विरोधका लागि विरोध, आलोचनाको लागि आलोचना।
2: त्यसो भने तपाईँ पनि चाहिँ नि राष्ट्रिय स्वाधीनताको विरुद्धमा आवाजहरू संसदमा गरिमा, संसदमा तपाईँको चाहिँ प्रधानमन्त्री भन्छ, तपाईँ पनि ताली बजाउनुहोस्, यो राम्रो कुरा हो। यहाँ तपाईँको ठुलो पार्टीलाई देख्दैन, सानो पार्टीलाई देख्नु भनेको त यही भविष्यमा शक्तिशाली हुन्छ भनेर देखेको हो नि त।
1: तपाईँले एउटा कुरा के बिर्सिनु भयो भने, म हिँड्ने बाटोमा त्यति धेरै काँडा पनि नरोपिदिनुहोस्, के थाहा भोलि त्यही बाटो हुँदै मलाई भेट्न आउनु पर्ने हुन सक्छ
2: भनेर
1: भीष्मराज आङदेमेले भन्नुभएको थियो नि।
2: यो शब्द
1: त्यही कुरा बिर्सिनु भयो।
2: यो हरफ चाहिँ सधैँ मैले के अरे विश्व प्रकाश जीले भनेको सुन्थे, आज यो स्थापित हुँदैछ। ठिक छ, पन्छौला नि त काँडा रोपिएको छ नि त्यो बेला,
1: यही काँडा माछी काँडामा परिणत भएर श्रम संस्कृति पार्टीका नेता सांसदहरूको घाँटीमा अड्किँदैछ होइन?
2: अड्केछन् उपचार गर्न त्यही बेला। हाम्रो घाँटीको चिन्ता नगर्नु न, अहिले देशको घाँटीको कुरा गरौँ। हाम्रो
1: जनताले चिन्ता गरिरहेछन्,
2: जनताले चिन्ता किन गर्छन् त, आशाले गरेको होला। त्यसो भए कुनै पनि चिजलाई प्रति आशै छैन भने त्यो प्रति मान्छेले किन चिन्ता गर्छ?
1: बालेन्द्र शाह जस्तो एक्सन ओरिएन्टेड व्यक्तित्व, डाइनामिक प्रधानमन्त्रीलाई जहिले पनि आलोचना मात्रै गरिरहनुहुन्छ।
2: तपाईँलाई म प्रश्न गरौँ, तपाईँको कुर्सीमा म प्रश्न गरौँ एक दुईवटा, ल भन्नुहोस् न त। डाइनामिक प्रधानमन्त्रीले राम्रो काम गरेकोले हाम्रो समर्थनै छ है, फेरि अहिले अर्को उमा आउला। नेपालले भारतको कुन कुन क्षेत्रमा कति कहिले मिचेको छ भूमि मलाई बताउनुहोस् त ल।
1: उहाँले भन्नुभएको छ, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ।
2: त भन्नुहोस् न त, उहाँले मात्रै थाहा पाएर
1: जनता, त्यो रहस्य तपाईँहरूले लुकाउनु भएको रहेछ।
2: जनताले थाहा पाउनु पर्यो, जनताले थाहा पाउनु पर्यो। यो कुर्सीमा बसेर
1: उहाँले क्लियर कटसँगले भन्नुभएको छ,
2: प्लिज
1: मेरो राष्ट्रियतामा शंका नगर्नुहोस्।
2: ऋषिजी, यो कुर्सीमा बसेर आम नागरिकले देखिरहेको टेलिभिजनको अगाडि बसेर राष्ट्रिय स्वाधीनतामा आज आउने विषयमा तपाईँ भुर्कुसीमा र समर्थन नगर्नुहोस्।
1: त्यो चाहिँ उहाँले स्पष्ट पार्नुहुन्छ,
2: राष्ट्रघातमाथिको तपाईँको चाहिँ मलजल लाउने तपाईँ जति उहाँ नगर्नुहोस् कि। तपाईँ पनि सत्यलाई सत्य भन्नुहोस्, असत्यलाई असत्य भन्नुहोस्।
1: राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले भनिरहेछन् त, यहाँ यहाँ मिच्यो भनेर देखाइरहेछन्। फेरि
2: छोडिदिनुहोस् त्यो कुरा, दुनियाँले पत्याउनु परेन।
1: प्रधानमन्त्रीको अभिव्यक्ति प्रति चाहिँ तपाईँहरूले घुँडा टेकाएरै छोड्नुहुन्छ, संसदमा ल्याएर माफी माग्ने,
2: घोडा
1: रेकर्डबाट हटाउने लाग्नु भएको छ नि?
2: घोडा टेकाउने, हात टेकाउने, छाती टेकाउने, नाक टेकाउने या निधार टेकाउने त्यो कुरा के हो मलाई थाहा छैन, तर राष्ट्रिय स्वाधीनतामाथि आज आउने कुरा जसले बोल्छ त्यसको विरुद्धमा प्रतिरोध त हुन्छ नि त हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, लिपुलेक, लिम्पिया धुरा र काला पानी फिर्ता ल्याउने।
2: ठिक छ त, त्यसको निम्ति त हामी साथै दिन्छौँ नि त, ले भइगयो त।
1: मेरो राष्ट्रियतामा प्रश्न नउठाए हुन्छ, सीमाबारे
2: तपाईँलाई भनौँ,
1: सीमा समस्या समाधान गर्नलाई हामी निर्णायक कदममा छौँ, टेबल टक गरिरहेछौँ, कूटनीतिक संवाद गरिरहेछौँ भन्नुभएको छ।
2: त्यो कूटनीति कुन कूटनीति हो? संसारमा नभएको कूटनीति नेपालमा भयो। उहाँले राम्रो गरेको कामलाई समर्थन छ, नराम्रो गरेको कामलाई हाम्रो प्रश्न छ, आलोचना छ, यति हो कि कुरा। उहाँले गर्नु खोज्नुभएको भ्रष्टाचार विरोधी अभियान, उहाँले गर्नुभएको सेवा प्रवाह छिटो सरितो होइन, तपाईँको हाम्रा ढिलासुस्ती संरचनाहरूलाई तपाईँको सुधार गर्ने त्यो ठिकै छ, तर कैयौँ प्रश्न छ, प्रश्न रहित छैन। यो पनि फेरि यो काम गर्ने मान्छेलाई प्रश्न हुन्छन्, यो पनि हो, यो पनि हामी मान्छौँ, तर के कुरा मान्दैनौँ भने जे वाचापत्रमा भनेर आएको हो त्यसको विरुद्धमा जानु पाइँदैन, यो कुरा हो। र जुन वर्गको उहाँले सेवा गरे पनि अन्यायमा पर्ने वर्गको हामी कुरा उठाइरहन्छौँ, यो कुरा पनि त्यति नै सत्य हो। सानो र ठुलोको कुरा आएन, एक्लो र बहुमतको कुरा आएन, हजार तारा छ, लाख तारा छ आकाशमा, सूर्य

0: चुवा गद्दार नेताहरूले यो सिमानाको बारेमा बोल्न सकेन यसो भन्दै उहाँ राजनीतिमा आएको हो। तर यही सत्ता सञ्चालक सत्ताधारी 182 सिट लिएको पार्टीको सभापति भएर छिमेकी मित्र राष्ट्रमा भ्रमण गर्दाखेरि सबभन्दा ठुलो ऐतिहासिक सम्मान र स्वागत भयो, त्यति ठुलो हुङ्कार छोडेर आएको एउटा व्यक्तिले किन सिमानाको सर ग्रेटर नेपालको गग उठाउन सकेन? त्यहाँ पनि म्याउता गर
1: ढोल पिटेर उठाउने हो र भन्नुभएको छैन?
0: त्यो पहिला चाहिँ के पिटेको हो? मान्छे नबोलिन्जेल अव्यक्त शब्दको मालिक हुन्छ, जब शब्द व्यक्त हुन्छ तब शब्दको दास भन्छ। यी सब हाम्रो देशको नेताहरू शब्दको दास हुन्।
1: उहाँले भन्नुभएको छ त जिम्मेवारीमा हुँदाखेरि कसरी जिम्मेवार ढङ्गले प्रस्तुत हुने, कसरी कूटनीतिक वार्ता मार्फत समस्या समाधान गर्ने भन्ने दिशातर्फ उद्धत छौँ हामी भनेर।
0: एउटै मान्छेको दुईटा कुरा हुँदैन क्या? एउटै मान्छे हो नि त। टेलिभिजनमा तपाईँको चाहिँ बस्दाखेरि उहाँले कालो सर्ट लाउनु भएको थियो अथवा यस्तै घुरुमैलो सर्ट लाउनु भएको थियो, अहिले त्यो सर्टमाथि अथवा कमेजमाथि जुवारी कोट थपिएको छ, कपाल यता ढल्किएको त्यो भालेको जस्तो भएको छ। मान्छे त त्यही त हो, मान्छे त त्यही त हो। भालेन्द्र शाह जो अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ, उहाँले पनि चुचे नक्साको तस्विर खाली देखाइराख्नुहुन्छ महानगरमा।
1: ग्रेटर नेपालकै नक्सा राख्नु भएको थियो?
0: हो, ग्रेटर नेपालकै नक्सा राख्नु भएको थियो। अझ उहाँले तपाईँको चाहिँ प्रधानमन्त्री भइसकेपछि सबै देशको राजदूतहरूलाई बोलाएर चुच्चे नक्साको फेदमा तपाईँको चाहिँ फोटो पनि खिचेको, त्यो पनि एउटा कूटनीति प्रस्तुत गरेको होला होइन? नेपालको संस्कृतिलाई नै हस्तक्षेप हुने खालको फिल्म बनेछ इन्डियामा, यसलाई नदिउँ चालु हुनु भनेर यहाँ प्रतिबन्ध पनि लगाएको हो नि। मान्छे त उही हो, फेरिएको छ टोपी, फेरिएको छ कालो दौरा सुरुवाल, फेरिएको छ कालो कोट होइन? बस त फेरिँदैमा मान्छे फेरिन्छ, आत्मा फेरिन्छ, हृदय फेरिन्छ, स्वाभिमान फेरिन्छ, यो प्रश्नको उत्तर पनि खोज्नु पर्यो।
1: सन् 1816 जस्तो ग्रेटर नेपालको परिकल्पना गरिरहनु भएको छ, इङ्ल्यान्डलाई समेत बोलाउने भन्नुभएको छ,
0: होइन? अरे
1: सीमा समस्या समाधान गरेर
0: होइन, उहाँ गएर भनिसक्नुभयो त्यो बोलाएको होइन, प्रमाण भयो भने हामी गर्छौँ, हामी
1: प्रमाण जुटाएर समाधान गर्ने भन्नुभएको छ नि त।
0: हामीले बोलाएको होइन, तेस्रो देशलाई भन्नुभएको छ, अस्ति अधिवेशन गर्दै भन्नुभयो।
1: भालेन्द्र शाहको राष्ट्रियताप्रति शङ्का छ तपाईँलाई चाहिँ?
0: पछिल्लो व्यवहारले गम्भीर शङ्का उठायो, पछिल्लो व्यवहारले।
1: भालेन्द्र शाह कुन पथमा हुनुहुन्छ त?
0: राष्ट्रघाती र आत्मघाती भन्दा धेरै हुन्छ होला, तर जे होस् कतिपय सन्दर्भहरू हेर्दाखेरि नर्कको ठेगाना बोकिएर स्वर्गको बाटो लागेको जस्तो अनुभूति पनि कतिपय सन्दर्भमा हुन्छ।
1: तपाईँको अध्यक्ष हर्क साम्बाङले त बरु रवि लामिछानेलाई प्रधानमन्त्री बनाऊ भनेर प्रस्ताव गरिरहनुहुन्छ, तपाईँको चाहिँ के छ बुझाइ?
0: कुन सन्दर्भमा कहाँ भन्नुभयो मैले सुनेको छैन, पार्टीमा निर्णय भएको होइन।
1: भालेन्द्र शाहले अहिले सुशासनको निम्ति बोल्ड डिसिजन गरिरहनु भएको छ, नेताहरूको सम्पत्ति छानबिन गर्ने, फाइल खोल्ने, काण्डहरूको उत्खनन गर्ने अनि पर्दाफास गर्ने,
0: ठिक छ? सुशासनको निम्ति चालेको कदम ठिक छ, हाम्रो समर्थन छ र सहयोग पनि हुन्छ, तर सुशासन ल्याउँछु भन्दैमा फेरि जादु चाहिँ होइन। सबै संविधानको धारा टेकेर आएको सरकारले संविधानद्वारा नै निर्देशित कानुनहरूको धारा टेकेर नै गर्नुपर्छ। हठात निर्णय गरेर पहाड खनेर मुसा फेला पार्ने भन्दा पनि पहाड खनिसकेपछि हिरै फेला परोस्, यो पनि यो तपाईँको टेलिभिजनबाट हामी जस्तो मान्छेको सुझाव त के सुन्नु छ र मेरो भावना व्यक्त गरे।
1: 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने
0: ठिक छ, त्यो
1: समिति नै बनाइसक्नु
0: ठिक छ, एकदम ठिक छ, एकदम त ठिक छ।
1: तपाईँले पनि पूर्व सांसद पूर्व मन्त्रीको हैसियतमा सम्पत्ति विवरण बुझाउनु भयो?
0: बुझाइसके
1: 11 पन्ने फाइलमा सम्पत्ति विवरण भर्नुभयो,
0: 17 पन्ने जस्तो पहिलाको भन्दा निकै नै व्यवस्थित र टाइट छ, पहिलाको भन्दा अलिक ठुलो पनि छ।
1: उहाँहरूले सुशासनको क्षेत्रमा चाहिँ,
0: सुशासनको क्षेत्रमा अर्को पनि कुरा हो, सुशासनको क्षेत्रमा जे रूपले उहाँहरूले पाइला चाल्नु खोज्नु भयो नि, प्रश्न पनि त्यतै उठेको छ। मन्त्री नियुक्ति गरेको दिनदेखि प्रश्न उठेको छ, मन्त्री नियुक्ति त्यही प्रश्न उठाएर उहाँहरू आएको हो नि त। हिजो नातावाद भयो, कृपावाद भयो, होइन? यो भएन परिवार

0: भयो, लोकतन्त्रलाई चाहिँ परिवारतन्त्र बनाइयो, गणतन्त्रलाई परिवारतन्त्र बनाइयो भन्ने कुरा, मन्त्रीमण्डल गठन गर्दाखेरि पनि कोटरीकै मन्त्रीमण्डल गठन भएको छ, एउटै मन्त्रीले गल्ती गर्दा बर्खास्त भएको छ, अर्को मन्त्रीलाई कथित राजीनामा लेखाएर छानबिन गरेर समिति बनाएर अनि गहुँत पानी छर्केर सार्वजनिक नगरी फेरि ल्याइएको छ, अनि तपाईँको चाहिँ यस्तो थुप्रै कुराहरू छन्, थुप्रै कुरा यसले प्रश्न उठाएको छ, संशय उठाएको छ, शङ्काको सुविधा पहिला गरेको छ। अर्को कुरा तपाईँलाई भनौँ, अब अरूको सम्पत्ति छानबिन गर्ने कुरा ठिक छ, यो एकदम तपाईँको गर्ने पर्छ,
1: आफ्नै मन्त्रीमाथि प्रश्न उठ्दाखेरि पनि राजीनामा दिन बाध्य बनाउनु भयो, राजीनामा दिएर छानबिन गरेर अनि अनुसन्धान गरेर प्रतिवेदन बुझेर क्लिन चिट पाएर पुनः गृह मन्त्रालयमा कमब्याक हुनुभयो।
0: त्यो चाहिँ कर्मकाण्ड मात्रै गरियो भनेपछि त पुरानो भन्दा नयाँ के फरक भएर, पुरानोको कार्यशैली साभार नगर्नुहोस्, नितान्त नयाँ नयाँ फेरि नयाँ त्यो दिनुहोस्, आभास दिनुहोस्।
1: सुदन गुरुङको कार्यशैलीलाई चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
0: मूल्याङ्कन गर्ने बेलै भएको छैन खास भनौँ भने,
1: झन्डै 90 दिन हुन लागिसक्यो सरकार बनेको,
0: मूल्याङ्कन होइन अब 5 वर्ष कार्यकाल हो नि त, यो त अब पुरा तपाईँको चाहिँ द्वितीय बहुमतको सरकार, एक माने सरकार बहुमतको मात्रै होइन नि त यो त, त्यस कारणले समयहरू त अझै बाँकी छ, र उहाँ एउटा जोस जाँगरका साथ गर्छु भन्ने हुटुटीको साथ हिँड्नु भएको छ, हृदय पाइला मेटाउने काम नगरौँ,
1: नेताहरू जो भए पनि नछोड्ने
0: काम गरे, सम्झना
1: जोसुकै हुन्, दरबार हत्याकाण्ड समेत उत्खनन गर्ने भनी सक्नुभयो,
0: ठिक
1: छानबिन गर्ने,
0: ठिक छ त के गर्ने, अरूले नसकेको कुरा गर्नु राम्रो हो।
1: सुदन गुरुङलाई शुभकामना दिनुहुन्छ?
0: एकदम एकदम शुभकामना छ।
1: धेरै नेताहरू पक्राउ परिरहेछन्, अनुसन्धान भइरहेछ, तपाईँलाई पनि कता कता चसक्क हुँदैन मुटु?
0: त्यो गल्ती गर्नेहरूलाई चसक्क हुन्छ, हामीलाई के चसक्क?
1: हालै मात्र नेकपा एमालेका उपाध्यक्ष पूर्व उप प्रधानमन्त्री पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेर सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेछ।
0: ठिक छ, न्यायपूर्ण ढङ्गले छानबिन गर्नु पर्यो, सत्य तथ्य प्रमाणका आधारमा, भ्रष्टाचार ठहरिन्छ भने छोड्ने कुरो भएन।
1: तपाईँमाथि पनि अनुसन्धान हुँदाखेरि आपत्ति छैन?
0: मैले चाहिँ आपत्ति मान्नुपर्छ, म कानुन माथिको मान्छे हो, म सर्वै सर्वा हो, कानुनको पालना गर्ने कानुन मुनिको, यो लोकतन्त्रको गणतन्त्रको संविधान र कानुन मुनिको मान्छे होइन म, मलाई हुनुपर्छ नि, किन नहुने मलाई चाहिँ किन
1: जनता जान चाहन्छन्। हेर्दै गर्दाखेरि तल कमेन्टमा लेखिहाल्छन् सुदन किराँतीले पनि शब्दा गृहमा गोलमाल गर्यो, घोटाला गर्यो, त्यसमा छानबिन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ भन्छन्।
0: जनताले भनेको होइन हो, नक्कली आइडीको कारखाना खोलेर, बुझ्नुभयो, नक्कली अकाउन्टको कारखाना खोलेर धन्दा गर्नेहरू धेरै छन्। मैले तपाईँको स्टाटस लेख्छु, कमसेकम 2 मिनट लाग्ने पढ्नुको लागि, लगाएको 1 सेकेन्डमा रेडिमेड उत्तर आइसकेको हुन्छ। हेर्नुहोस् है, दुईवटा मलाई आउँछ, एउटा त्यो गर्छ, अर्को क्रिस्चियन भन्छ। तपाईँलाई अख्तियारले छानबिन गरेर तपाईँको दोषीहरूमाथि मुद्दादार भइसकेको केस हो, जो कुरा मलाई बारातको टाँगोले भ्याउँदैन त, मन्त्रालय सम्हाल्दाखेरि कहाँ कहाँ के भयो सबै मन्त्रीको जिम्मा हुन्छ, मन्त्रीले कि त हस्ताक्षर गरेको हुनु पर्यो, अनि के को आधारमा त्यो तपाईँको चाहिँ हुन्छ। त्यही भएर यो देशमा कुन चाहिँ मन्त्रालय र मन्त्री मन्त्रालयमा त तपाईँको भ्रष्टाचार भएको छैन, सबै मन्त्री जान्छन् त, जाँदैनन् नि त। अर्को क्रिस्चियन भन्छ, म क्रिस्चियन हुँदैन, जताबाट प्रमाणित गर्नु सक्दैन, तर क्रिस्चियनै भए पनि म नेपाली होइन, क्रिस्चियन चाहिँ नेपाली नै होइन, अनागरिक हो, अराष्ट्रिय हो, बेकारको कुरा, क्रिस्चियनको बाँच्ने अधिकार छैन यो देशमा, के हो यो कृषिजी?
1: धर्म बेचुवा किराँतीको नाममा भन्छन् त,
0: कहाँ बेचे,
1: पास्टर भन्छन् त,
0: कहाँ बेचे,
1: क्रिस्चियन भन्छन् त,
0: महाकाली बेचे, तपाईँको चाहिँ टनकपुर बेचे, कोशी बेचे, गण्डकी बेचे होला नि अरूले, मैले कहाँ लगेर धर्म बेचेछु, प्रमाणित गरेको हो नि त।
1: त्यसो भए तपाईँको च्यालेन्ज हो तपाईँ क्रिस्चियन होइन, प्रमाणित गरेर देखाउन तपाईँ च्यालेन्ज दिनुहुन्छ?
0: देखायो भयो, प्रमाणित गरेर देखायो भने त्यो दुइटै आरोप भन्नै पर्यो क्या, पशुपतिनाथको आरोप र क्रिस्चियनको आरोप प्रमाणित गरेर देखायो भने यहीमा झुन्डेर मर्छु ल, यही फाँसीमा झुन्डिन्छु ल, यही आत्मा।
1: द्वितीय शब्दागृहमा पनि 1 रुपैयाँ घोटाला गर्नु भएको छैन तपाईँले, गोलमाल गर्नु भएको छैन तपाईँ, क्रिस्चियन पनि होइन,
0: यही झुन्डिनु तयार, प्रमाणित गर भने। त्यही पशुपतिनाथ हो क्या बाबा, त्यही ठुलो तपाईँको चाहिँ सरसफाई अभियान चलाउने त्यही पशुपतिनाथ हो क्या, सित्तैमा खाएको माडेको माडेले खाएको तपाईँको चाहिँ माडवारी तपाईँको समाजसेवाले खाएको कथित समाजसेवाको नाममा फिर्ता ल्याउने मान्छे यही हो क्या, अदालत फिर्ता गरिदिइसक्यो अहिले, त्यही तपाईँको चाहिँ हो क्या तपाईँको चाहिँ यो पशुपतिनाथमा संस्कृत विश्वविद्यालय खोल्ने प्रस्ताव गर्ने मान्छे म हो क्या, म हो नि त्यही पशुपतिनाथलाई एउटा धार्मिक सांस्कृतिक कूटनीतिको एउटा ठुलो तपाईँको चाहिँ ठुलो एउटा तपाईँको आधारको रूपमा प्रस्तुत गर्ने सार्वजनिक रूपमा अपिल गर्ने म हो नि त, भयो होला नि त थुप्रै थुप्रै तपाईँको चाहिँ मभन्दा जान्ने मान्ने पशुपतिमै आस्था राख्ने घोप्टिने होइन जलरी चढाउने फुल चढाउने माला चढाउने भयो होला नि त मन्त्री, गरेन किन, गर्नु खोजेको त मैले त थिएँ नि त, त्यही पशुपति होइन म मन्त्री हुँदाखेरि टल्किएको थियो, त्यही पशुपति होइन आज पनि खुट्टा राख्न
1: सके, निराधार आरोप हो, क्रिश्चियन व्यक्ति संस्कृति मन्त्री भयो
0: भनिसके प्रमाणित गरेर देखायो भने प्रमाणित गरेर देखायो भने तपाईँको स्टुडियोमा डोरी लगाएर झुन्डिन्छु, यही कुरा यही काटेर लगाइदिनुहोस् त,
1: अनुसन्धान भएर क्लिन चिट पनि पाउन चाहनुहुन्छ है तपाईँ
0: केमा,
1: अहिले जसरी विष्णु पौडेल माथि अनुसन्धान भइरहेको पक्राउ गरेर अनुसन्धानको राडार जनार्दन शर्मादेखि प्रचण्डदेखि प्रचण्ड परिवारदेखि सुदन किराँतीसम्म जाँदैछ भन्दैछ,
0: के को बारेमा छान्ने राडर, के को बारेमा राडर,
1: भ्रष्टाचार गरेको अनियमितता गरेको अकुत सम्पत्ति आर्जन गरेको
0: केमा भ्रष्टाचार,
1: विद्युतीय सभागृह लगायत
0: ए बाबा
1: मन्त्री
0: प्रमाणित भयो
1: पदको दुरुपयोग गरेको भनेर,
0: म हो नि त्यहाँ तपाईँको चाहिँ केही तपाईँको चाहिँ प्रचार गरेर भात तरकारी जुटाउनेहरूले प्रचार गरेपछि मन्त्रीलाई गएर मैले छानबिन गरिपाऊ भनेर माग गर्ने मान्छे त म हो, कुन चाहिँ मान्छेले त्यसरी माग गर्छ मै मान्छे छानबिन होस् भनेर, यो नैतिकता देखाओस् त, यो साहस देखाओस् त, यही कुरा जहिले तैँले गिजोल्नु, यो स्टुडियोमा आउँदा जहिले तैँले मैले यसको स्पष्टीकरण दिनु,
1: आखिर अनुसन्धान भइहाल्छ भनेर झस्किनु भएको थियो होइन नि, पहिले चुनौती दिनु भएको होइन,
0: हुने केमा अनुसन्धान भइसकेको छ, यो भइसकेको छ, 16-17 जनालाई मुद्दा लागेर अहिले तपाईँको चाहिँ मुद्दा सायद फैसला पनि भइसक्यो, अनि मलाई लागेको मुद्दा लाउनु पर्ने कारण छ सम्बन्ध छ, जे पाए त्यही बोल्ने कि नेपालमा, कुनै नैतिकता पनि नचाहिने, कुनै प्रमाण पनि नचाहिने, कुनै इज्जत लाज शरम पनि नहुने, हुन त इज्जत भए पो बेजेत हुन्छ भन्थ्यो, खर्च हुने पैसा हुनेको खर्च नहुनेको के हुन्छ,
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ, महाधिवेशनमा प्रश्न उठिरहेछ संहिताको सन्दर्भमा, बालेन्द्र शाह संहिताको विषयमा हेर्ने दृष्टिकोण, रवि लामिछानेको अर्को दृष्टिकोण, अनि डाक्टर सोनी मगलेको अर्को दृष्टिकोण,
0: चितवनको
1: बुझाइ चाहिँ के हो,
0: चितवनको महाधिवेशनबाट गम्भीर वैचारिक विचलन राष्ट्रसभामा देखियो, तीन शीर्षस्थ नेताको तीनटा बाटो देखियो, अब तपाईँको चाहिँ मौका छोपुवा जस्तो पनि यो पार्टी देखियो, फेरि निर्वाचनमा जाँदाखेरि जे वाचापत्रमा भनिएको थियो दोहोरो अर्थलाई जता पनि अर्थ लाग्नु मिल्ने त्यस्तो थियो वाचापत्रमा लेखिएको, त्यो वाचापत्रलाई जता अर्थ लाउनु पनि मिल्थ्यो, र जनकपुरको चुनावी सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले अब जनकपुरको मान्छेहरू काठमाडौँ आउँदा स्वयम्भूनाथ पूजा गर्नु, पशुपतिनाथमा दर्शन गर्नु, चिडियाखाना हेर्नेदेखि लिएर भ्रमणको निम्ति आउने हो, सम्पूर्ण अधिकार यही दिन्छ भनेर त्यही विश्वासले मधेसको जनताले भोट दिएको हो कि होइन, हो कि होइन, हो नम्बर एक। आज अधिवेशनमा जाँदाखेरि के भयो भन्दा पार्टीको सभापतिले प्रस्तुत गरेको दस्तावेजमा पुनर्संरचना संहितालाई गरिन्छ भनेको छ, अनि डाक्टर स्वर्णिम वाटले वर्तमान तपाईँको चाहिँ
1: अर्थमन्त्री
0: तथा पार्टीको उपसभापति होइन,
1: निर्विरोध भइसक्नुभयो,
0: उहाँले पहिला पनि थियो अहिले पनि हुनुभयो, उहाँले प्रस्तुत गर्नुभएको दस्तावेजमा खारेजीको कुरा छ, अनि दुइटै कुरा आपसमा परस्पर विरोधी जस्तो पनि छ तर पास भयो क्या, दुइटामै एउटा पास हुनुपर्ने होइन, दुइटै पास भयो कस्तो खालको पार्टी होला यो,
1: भनेपछि उहाँहरू संघीयता विरोधी पार्टी
0: तिन पार्टी
1: दर्ज हुनु,
0: तिन पार्टी तिन नेता शीर्षस्थ तिनवटा बाटोमा लाग्यो, यसको निश्चित गन्तव्य देखिएन, दिशा फरक देखिए के पुर्याउँछ त गन्तव्यमा। अब उसको उहाँहरूको तर्क के छ भने खर्च बढी भयो अरे, खर्च बढी भयो कि घटी भयो भनेर संहिता राखेको होइन क्या, नेपालको समाजलाई एकताको सूत्रमा बाँध्नको निम्ति संहिताको आवश्यक परेको हो नेपाललाई। अझ नेपालमा त सङ्घमा चाहिँ चारवटा मन्त्रालय मात्रै राख्दा हुन्छ, अर्थ, परराष्ट्र, सुरक्षा र भौतिक पूर्वाधार एउटा राखेर ठुल्ठुलो तपाईँको चाहिँ राष्ट्रिय गौरवको योजना मात्रै यहाँबाट हेर्ने, सम्पूर्ण अधिकार प्रदेश र तल दिएर पठायो भने,
1: तपाईँहरूको पार्टीले संसदमा स्पष्ट बहुमत ल्यायो भने, दुई तिहाई ल्यायो भने चाहिँ यस्तो गर्नुहुन्छ?
0: हामी छलफल गर्छौँ, यो त हाम्रो पार्टीले पारित गरिसकेको छैन कि, यो मेरो कुरा हो। त्यसो भएपछि तलको मान्छेको भावना तलैकोले बुझ्छ क्या, भ्रष्टाचारलाई दरोसँगले रोक्ने, सम्पूर्ण अधिकार तल दिने, यो सामन्ती केन्द्रीकृत सत्ता जस्तो गर्नु हुँदैन, सङ्घीयको त्यो भावना पनि होइन, सङ्घीयताको भावना पनि होइन, नम्बर एक। तर खर्च भयो भन्ने सन्दर्भमा फेरि मेरो अर्को कुरा छ, खर्च चाहिँ घटेको छ, कसरी घटेको छ तपाईँलाई म प्रमाण दिउँ।
1: भन्नुहोस्।
0: प्रमाण के दिन्छु भने, पञ्चायत कालमा पञ्चायत थियो, तपाईँ त त्यतिखेर सानै थियो, थाहा पनि थिएन होला, मैले पनि पञ्चायत त्यति धेरै थाहा पाउँदिनँ, अलिअलि हेरेको छु, पञ्चायत थियो, त्यो पञ्चायतमा के थियो त्यति धेरै थाहा छैन, वडा अध्यक्ष चुनावमा उठेकोसम्म मात्रै थाहा छ, तर पञ्चायत नै 2046 प्रजातन्त्रमा साभार गरियो, पञ्चायतलाई गाविस बनायो, यति हो। त्यो एउटा गाविसमा 9 वडा थिए, त्यो 9 वडामा 9 अध्यक्षहरू हुन्थे र 4-4 सदस्यहरू हुन्थे, 9×45 था 9 वडामा एउटा गाविसमा थियो। त्यसपछि पञ्च प्रधान र उपप्रधानको ठाउँमा अध्यक्ष र उपाध्यक्ष राखेर 47 सभा बनायो, एउटा आजको त्यो गाविस वडा भएको छ, त्यो वडामा 47 तपाईँको चाहिँ प्रतिनिधि थियो, आज 5 मात्रै छ, बुझ्नुभयो त, आज 5 मात्रै छ। त्यस कारणले त्यो बेला तपाईँको कति थिएछ गाविस भने, पञ्चायत या गाविस 3,925 गाविस थियो, जहाँ प्रतिनिधिहरू 188,400 प्रतिनिधिहरू थिए, आज स्थानीय तह 753 छ, जहाँ तपाईँको चाहिँ 33,715 मात्रै प्रतिनिधिहरू छन्, भने खर्च
1: भनेपछि संघीयता बोझ होइन,
0: होइन, खर्च घट्यो कि
1: सिधा भन्दाखेरि
0: ए उहाँ नै हुनुहुन्छ तपाईँको अर्थमन्त्री, खर्च त त्यो बेला भन्दा यो बेला घटेको छ भनेर तथ्य देखाउँदाखेरि
1: स्वीकार्नु
0: भएको छ।
1: तपाईँको पार्टीले प्रधानमन्त्री तोकिसक्यो, कोशी प्रदेशको मुख्यमन्त्री तोकिसक्यो, धरान उपमहानगरपालिकामा मेयर चाहिँ कसलाई उठाउँदै हुनुहुन्छ?
0: पार्टीले आधिकारिक निर्णय गरेर तोकेको छैन, यी कुराहरू बेला बखतमा आएको सन्दर्भहरूमा व्यक्त भएको कुराहरूलाई नै मान्छेले अनुमान गरेको हो, अनुमान गरेको, पार्टीले तोकेको छ निर्णय गरेर।
1: काठमाडौँ महानगरपालिकामा चाहिँ कसलाई देख्न चाहनुहुन्छ?
0: देखाउला नि त त्यो बेला,
1: चर्चा भइरहेछ अहिले, श्रृङ्खला कतिवटा अर्को तर्फबाट,
0: ऋषी थपलिया पनि हुनसक्छ, तपाईँको पनि यता घर जग्गा त छैन होला, तर धादिङमै होला, यहाँ त घर जग्गा चाहिन्छ फेरि स्थानीय तहमा, किनिराख्नुहोस् एक टुक्रा, तपाईँ जस्तो चर्चित मान्छेको उठ्नु पनि पर्ने हुन्छ।
1: सुदनजी, स्वतन्त्र नागरिक अभियान ऋषि धमलाले चलाउनु भएको छ,
0: ठिक छ, बधाई छ, शुभकामना छ उहाँलाई,
1: अब तपाईँहरूबाट सम्भव भएन उहाँ पनि राजनीतिमा आउनु भएको छ, के भन्न चाहनुहुन्छ?
0: ठिक छ, राजनीति गर्ने संविधानले व्यवस्था गरेको अधिकार हो, सबैलाई बराबर छ।
1: हस्, समय र संवादको लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद।
1: हस्, नमस्कार।
2: नमस्कार, माओवादी नेता पूर्व सभामुख कृष्ण बहादुर महरा की पुत्री प्रगति महरा, जो निवर्तमान सदस्य सचिव हुनुहुन्छ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको, उहाँ गीत संगीतमा पनि रुचि राख्नुहुन्छ, उहाँको व्यक्तिगत जीवन र सँगसँगै कृष्ण बहादुर महराको पुत्री भइसकेपछि उहाँसँग सम्बन्धित केही प्रश्नहरूको आज हामी जवाब पनि खोज्ने प्रयास गर्नेछौँ। प्रगतिजी, स्वागत छ।
3: धन्यवाद, नमस्कार।
2: अहिले कृष्ण बहादुर महरा सरले राजनीतिक रूपमा अवकाश लिनुभयो,
3: हजुर,
2: विश्राम भन्ने कि अवकाश भन्ने कि के भन्ने त्यसलाई?
3: अब एउटा गौरवपूर्ण विश्राम भनेर नि भन्या छौँ हामीले. अब बुवाले यो निर्णय गर्दाखेरि हामी पारिवारिक मिटिङ बसेरै सबैले सल्लाह गरेर नि यो निर्णयमा पुगेको. अब पार्टीबाट बाहिर जानुभएको होइन, किनभने त्यो वक्तव्यमा नि स्पष्टै छ पार्टी सदस्य रहनुभएको छ. विश्राम नै भन्नुपर्छ, अब सक्रिय राजनीतिबाट विश्राम लिनुभयो.
2: फेरि आउन सक्नुहुन्छ,
3: फेरि आउन सक्नुहुन्छ. अब मुख्य गरिकन दुईवटा कारणले नै हो, एउटा त स्वास्थ्य स्थितिले साथ दिएन, बिरामी भइराख्नु भयो लामो समयसम्म. अर्को कुरा, अब अहिलेको राजनीतिमा हामीले देखिराखेका छौँ युवाहरूलाई नै अलिकति हस्तान्तरण गर्नुपर्छ, युवाहरू अगाडि आउनुपर्छ, युवा नेतृत्वलाई अगाडि बढाउनुपर्छ भन्ने त्यो आशयले पनि दुईवटा कारण मुख्य गरी, एउटा स्वास्थ्य स्थितिको कारण, एउटा युवाहरूलाई अगाडि ल्याउनुपर्छ र युवा नेतृत्व अगाडि आउनुपर्छ. हामी जस्तोले धेरै गरिसक्यौँ, हामी चाहिँ सल्लाह सुझाव निर्देशन सल्लाहहरू दिने ठाउँमा बसेर पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने यी दुईवटा मुख्य कारणले गर्दाखेरि विश्राम लिनुभएको खास.
2: विश्राम चाहिँ स्वास्थ्यको कारणले विशेष भन्नुभयो र सँगसँगै अब यो अहिले त युवामा हस्तान्तरण गर्नुपर्छ, राजनीतिक पात्रहरू नयाँ लिएर आउनुपर्छ भन्ने हिसाबले पनि अहिले उहाँलाई उहाँको मनबाटै यो विश्रामको कुरा आयो कि सरसल्लाहबाट परिवारबाट होइन बुबा अथवा होइन विभिन्न परिवारको विभिन्न नातागोता हुन्छ. अहिले तत्काल चाहिँ अब तपाईँले विश्राम लिनुपर्छ भन्ने खालको सल्लाह भएर उहाँले छोड्नुभयो कि उहाँले आफ्नै मनबाट राजनीति अहिले तत्कालको चाहिँ छोडौँ भन्ने भयो के भयो?
3: मनैबाट बुवाको, सबैभन्दा पहिले त बुवाले नै सोच्नु पर्यो नि त यो विषयमा त, हामीले भन्दा पनि अरूले भन्दा पारिवारिक अरू हामीले भन्दा पनि बुवाको मनैबाट आउनु पर्यो, मनैबाट नै गर्नुभएको. हामीले सबैलाई बोलाउनु भयो. अब स्वास्थ्य स्थिति कस्तो भयो भने अब विभिन्न चरणका बिचमा धेरै उतार चढावहरू भए, विभिन्न पीडाहरू तनावहरू भयो होइन, त्यसले पनि एउटा मानसिक रूपमा धेरै तनाव भइरहेको बुवालाई. त्यसमा नि एट्रोफी भन्ने एउटा रोगले, जुन यो नसा सम्बन्धीको नसा सम्बन्धी गर्दाखेरि यो नसा
2: सम्बन्धी रोग
3: एट्रोफी, एट्रोफी भन्दो रहेछ हजुर, एट्रोफी. त्यसले चाहिँ नसाहरू सुक्दै जाने, मांसपेशीहरू खुम्चिँदै जाने, त्यसले गर्दाखेरि बुवालाई प्रत्यक्ष बोलीमा हान्यो के. अहिले पनि क्लियरली बोल्न सक्नुहुन्न हामी जस्तो, तपाईँ हामी जस्तो.
2: कति भयो यस्तो भएको?
3: यो भएको लगभगै 4-5 वर्ष जति हुन थाल्यो. यो क्रमशः बढ्दै बढ्दै गयो कि, औषधि सेवन गरिराख्नु भएको छ तर अपेक्षित सुधार भएन. किनभने एउटा नेता मान्छेले त कार्यक्रममा जान पर्यो, बोल्न पर्यो, भाषण गर्न पर्यो. अब त्यो बोलीमा राम्रोसँग सुधार नभइसके पछाडि पनि अब स्वास्थ्य स्थितिले गर्दाखेरि नै आफैले पनि भन्नुभएको छ वक्तव्यमा, स्वास्थ्य स्थिति नै मेन मुख्य कारण हो बुवाले विश्राम लिनेमा. र अबको राजनीति माहौल सबै हेर्दाखेरि पनि अहिले पनि त देशमा तपाईँ हामी जस्तो मान्छेहरूले सत्ता चलाइराख्नु भएको छ, सरकार चलाउनु भएको छ. अब माहौल पनि सबै युवातिर नै केन्द्रित गर्नुपर्छ, युवाहरूलाई नै अगाडि बढाउनु पर्छ भन्ने नै पनि हो, त्यो पनि हो विश्रामको कारण.
2: अब प्रगति, यो 4-5 वर्षमा उहाँले स्वास्थ्यको रूपमा निकै प्रतिकूल अवस्था आयो होइन, यसको कारण चाहिँ के होला? जस्तो उहाँमाथि, उहाँको राजनीतिक निष्ठामाथि, प्रतिष्ठामाथि निकै आरोप प्रत्यारोपहरू पनि आयो होइन, कहिले के काण्ड, कहिले के काण्ड, यी सबै काण्डहरूको बारेमा तपाईँको बुझाइ के छ? यी यस्तै आरोप प्रत्यारोपहरूले गर्दाखेरि उहाँलाई स्वास्थ्यमा पनि प्रतिकूलता थपिँदै गएको हो कि के हो?
3: त्यो हुँदो रहेछ अभियसली पनि. अब यो सबै भोगाएर अझै बुवालाई, बुवाको त्यो जति बुवाले लागेको छ त्यो कुरा त मैले यहाँ सबै भन्न सक्ने कुरा पनि भएन होइन. अब उहाँले लाग्ने कुरा र मलाई लाग्ने, मैले त जे अनुभव छ त्यो भन्ने कुरा. अब हामीलाई पनि अचम्मै लाग्छ, एउटा निष्ठा, इमान्दार, शालीन, अनि यो एउटा जनयुद्धको प्रक्रियादेखि शान्ति प्रक्रियासम्म आउँदाखेरि यति लामो समय योगदान गरेको एउटा नेता होइन, सबैको एउटा का अभिभावक. अब यो काण्डै काण्ड कस्तो भयो भने, अब सामान्य एउटा जनताले नि अहिले बुझ्छ क्या. अब घरिघरि सबै यो पार्टीलाई पनि र सरकारलाई पनि सत्ताले पनि, मैले हजुरले अस्तिको मेरो स्ट्याटस हेर्नुभएछ, गएको कार्तिकमा मैले अलि लामै लेखेको थिएँ, त्यसमा पनि मैले प्रश्नहरू गरेको छु पार्टीलाई पनि र जो सत्तामा सरकारमा आउँछ उहाँहरूले दुवै पक्षलाई. जो सरकार आउँछ, जो सत्तामा आउँछ, घरिघरि एउटा टेस्ट जस्तो निशाना नै महराले किन मानव यो देश, यो के अरे नेपालका सबै जति पनि घटनाक्रमहरू अपराधी त्यस्ता छन्, यो सबैको दोष महराले लिएको जस्तो क्या. सबैको यो अपराध खास गरेको महराले नै गरे जस्तो देख गरियो गरियो कि. यो त एकदमै सरासर अन्याय नै हो भन्छु म त.
2: त्यस्तो लाग्छ है। तपाईँले आफ्नो फेसबुक स्टेटसमा पनि लेख्नु भएको छ, एक दिन जगतले भन्नेछ निर्दोष मोहरामाथि बारम्बार प्रहार र अन्याय किन भयो।
3: एकदमै बारम्बार भयो कि, जुन सरकार आए पनि मोहराले सिधै निशाना, जो आए पनि मोहराले नै, अरूले किन देखिँदैन, अरू के सबै एकदमै दुधले नुहाएका उहरू हुन्। जुन सरकारमा सत्तामा आए पनि मोहराले पहिलो निशाना क्या, फेरि पहिलो निशाना नै बुवाले बनाइएको छ। अनि त्यहाँनिर अहिलेसम्म पनि न क्लियर गर्न सकेको छ, न दोषी थर गर्न सकेको छ। हामीले त क्लियर भनेको छौँ नि, यदि प्रमाण भेटियो, यदि छानबिन भयो भने त कानुन अनुसार कारवाही अगाडि बढाउनुहोस् न त, हामीले त भनेकै छौँ। बुवाले पनि स्पष्ट रूपमा भन्नुभएको छ,
2: खालि तर्साउने काम मात्रै भयो,
3: खालि तर्साउने अनि
2: अपमान गर्ने,
3: अपमान गर्ने
2: घरिघरि।
3: अलिकति इमान्दार सोझा मान्छेहरूलाई सजिलो के, सजिलो यसलाई गरे पछाडि यो के नाङ्लो ठटाएर कसलाई तर्साउने भनिन्छ नि एउटा उखान, त्यस्तो खालको हामीलाई चाहिँ एकदमै यो अपमानै हो, प्रतिशोध साधेरै गरिएको भन्ने चाहिँ एकदमै लाग्छ।
2: जनतालाई गलत बुझाइयो कृष्णबहादुर मोहराको बारेमा, जनताले के गलत बुझे कि के हो खास चाहिँ?
3: होइन, अब अहिले त समाज यो सत्यतिर भन्दा पनि जता हल्ला छ त्यति बढी दौडिने खालको यो हाम्रो समाज पनि छ। सत्य तथ्य के हो, खास के हो, कारणतिर मान्छे डिपली जान खोज्दैन। अब मिडियामा आएको ट्रोल बनाएको हल्लामा बढी मान्छे त्यतातिर हुम्मिन्छ नि त, हामी पनि के हो कि, एउटा न्युज आयो भने हो कि भन्ने जस्तो हुन्छ। तर सत्य कुरालाई पनि सय पटक दोहोऱ्यायो भने हो किमा जान्छ क्या मान्छे, तर खास के हो भन्ने कुरा मान्छेले बुझ्नुपर्छ। म मेरो हिसाबबाट हाम्रोबाट हेर्दाखेरि एकदमै बुवा निर्दोष हुनुहुन्छ। बुवा सधैँ इमान्दार, सोझो, यो छलकपट यस्तो भने केही पनि नजान्ने असाध्यै इमान्दार मान्छे हो कि। अहिले पनि भन्नुहुन्छ म निष्ठा र आदर्शको राजनीति गर्ने हो भने म सक्छु, यस्ता छलकपट यस्तो खालको राजनीति चाहिँ मैले गर्न सक्ने खालको राजनीति होइन भन्नुहुन्छ बुवाले। अब यस्तो मान्छेलाई कस्ता कस्ता काण्डहरू छन् त देशमा, हामीले देखिरहेछ धेरै घटनाक्रम घटिराखेका छन्। यो सबैको नै मराले जस्तो गराइयो के, जुन सरकार आए पनि।
2: तपाईँलाई म एउटा कुरा सोधौँ है, शालीन भद्र व्यक्तित्वको रूपमा परिचित कृष्णबहादुर मोहराको पछिल्लो समय त्यति सहज रूपमा गुज्रिरहेको छैन होइन, बलात्कारको आरोपदेखि लिएर टेप काण्ड, अनेक अनेक अनेक काण्डहरू, दुई चारवटा विभिन्न काण्डहरू छन्। अब यो पछाडि पछिल्लो समय सुन तस्करीको विषयमा पनि उहाँको नाम जोडियो होइन, यी सबै विषयमा पार्टीको यति शालीन नेताको रूपमा परिचित मोहरालाई पुष्पकमल दाहाल प्रचण्डले पनि साथ दिएनन् भन्ने खालको बाहिर चर्चा पनि हुन्छ। तपाईँहरूको बुझाइ के छ, तपाईँको व्यक्तिगत बुझाइ के छ, पार्टीले साथ दिएनन्, प्रचण्डले साथ दिएनन् अथवा प्रचण्डले फसाउन खोजे भन्ने खालको चर्चा पनि सुनिन्छ, तपाईँको आफ्नो व्यक्तिगत भनाइ आज भन्नुहोस् त प्लिज।
3: अब यस्तो यो ट्याक्कै भनौँ भने पनि अलिकति कसरी भन्नु भने
2: जस्तै होइन,
3: अब दुई पटक नै प्रधानमन्त्री पुष्पकमल दाहाल सत्तामा भएको बेलामा
2: बुवालाई
3: उहाँकै बेलामा नि भएको छ होइन, मैले बारम्बार उहाँसँगै बसेर धेरै पटक छलफल पनि गरेको छु, नगरेको पनि होइन। अब अलिकति आश्वासन चाहिँ हुन्छ होइन, मुखमा चाहिँ अगाडि बस्दाखेरि चाहिँ होइन यस्तो हो, यो अलिकति गलत भयो भन्ने खालको गर्ने। तर एउटा उखान छ नि गाउँघरमा, यो आफै बोक्सी आफै धाकी भन्छ नि, मलाई त्यहाँ क्या आएन त्यसो जस्तो भयो कि सरासर अन्याय नै भयो भन्छु म त, किनभने प्रचण्डको एकदमै नजिकको पात्र, नजिकबाट सहयोग गरेको भनेको हिजोको दिनमा पार्टीहरू टुटफुट हुँदाखेरि जस्तै बाबुराम भट्टाई जानुभयो, बादल जानुभयो, विप्लव सर जानुभयो होइन, पोस्टबहादुर बोगटीको डेथ भयो, त्यसपछि त्यस्तरी सबै अलिकति पार्टी फुटतिर जाँदाखेरि प्रचण्डलाई नजिकबाट कहाँ थापेर एकदमै नजिकबाट सहयोग गर्थ्यो भने त्यो कृष्णबहादुर मोहराले गर्यो। कमसेकम आफ्नो समकक्षी एउटा सहयोद्धा ल, मान्छेका मानवीय स्वभावहरू कतै कतै त्रुटि हुन्छन्, 100% मान्छे त एकदमै सही हुँदैन नि, मेरा पनि कमजोर होला, हजुरका पनि होलान्। तर यत्रो 40 वर्षको यो सहयात्रा, यो साथीको एउटा यो
2: सहयोद्धाको
3: नङ्ग्र मासु जस्तो सम्बन्धमा त एउटा पार्टीले एउटा सपोर्ट गर्ने कुरा, बोलिदिने कुरा, साथ सहयोग गर्ने कुरामा चाहिँ कहीँ कतै चाहिँ एकदमै अपुग भएको
2: पार्टीले एउटा आधिकारिक धारणा पनि सार्वजनिक
3: पनि नगर्नु त एकदमै दुःखदायी नै हो र लाग्छ पनि हामीलाई. र मैले बारम्बार पनि भन्ने गरेँ, अब हामीले भन्दा पनि धेरै हामीले अरूले पनि भन्ने आम जनता कार्यकर्ता शुभचिन्तकहरूले हामीलाई भन्ने के हो भने पार्टी किन बोलेन, पार्टीले यसमा किन एउटा सार्वजनिक धारणा के अरे एउटा विचार
2: आधिकारिक धारणा किन सार्वजनिक
3: गर्न सकेन भन्ने खालको चाहिँ हामीलाई पनि धेरैजनाले भन्नुहुन्छ. अचम्म लाग्छ हामीलाई पनि.
2: तपाईँले चाहिँ के भन्नुहुन्छ? धेरैले त भन्नुहुन्छ
3: होइन, हामीलाई
2: पुष्पकमल दाहालले साथ दिए कि दिएनन्, दिएनन् होइन.
3: अब अपेक्षित रूपमा जति चाहेको त्यो चाहिँ पाउन नसकेको नै हो.
2: कृष्ण बहादुर महरा सरले पनि त्यो आवास गर्नुहुन्छ, प्रचण्डलाई भेट
3: गर्नुभएको हो. तर अब जति पनि एउटा लिडरले लिडरसिपले एउटा साथ सहयोग आफ्नो सहयोगदालाई होइन एउटा
2: माओवादी आरोप लागेको छ, माओवादी पार्टीसँग जोडेर जति पनि उहाँलाई आरोप लागेको छ त्यो आरोपमा त भागीदार पुष्पकमल दाहाल प्रचण्ड पनि होला होइन?
3: हुनुहुन्छ होला,
2: हुनुहुन्न र.
3: अब त्यो त समयले बताउँदै जाला. तर बुवाको हकमा चाहिँ जति एउटा पार्टीले आधिकारिक धारणा बाहिर ल्याउनु पर्ने साथ सहयोग त्यो चाहिँ अपेक्षित रूपमा चाहिँ नपाएको महसुसै हुन्छ हामीलाई.
2: फेरि बाहिर प्रचण्डले आफूमाथिका सम्पूर्ण आरोप चाहिँ धोई पखाली गर्नको लागि महरालाई मोहरा बनाए भन्ने पनि चर्चा छ, लाग्छ कि लाग्दैन?
3: एकदमै छ. बाहिर हामीलाई धेरैले भन्ने पनि गर्नुहुन्छ आम जनताले, अब यो फेसबुकका कमेन्ट सबै हेर्दाखेरि पनि त्यो तपाईँहरूले पनि देख्नुहुन्छ. अब यो बनाए बनाएनन् होइन, मैले यो क्लियरली हो बनाए भनेर यहाँ भन्नुभन्दा पनि अब यो समयले देखाउँदै दे जाला होइन. अब यो
2: कृष्णबहादुर महराले चाहिँ त्यो महसुस गर्नुभएको छ, अहिले मैले जे प्रश्न राखेँ
3: बुवाको महसुसको कुरा भित्रको कुरा मैले सबै भन्न सक्ने कुरा पनि भएन.
2: भन्नुहुन्छ अरे नि त
3: बुवाले अब आफूलाई के लाग्छ, बुवाका कुरा हो
2: रोएर तपाईँहरूसँग कुरा पनि राख्नुहुन्छ अरे महरा सरले भन्ने हामी सुनेका छौँ
3: होइन. अब जस्तै पारिवारिक कुरामा बुवालाई लाग्ने कुराहरू एउटा भयो, बुवाले सबै लागेका कुराहरू त मैले सबै यहाँ व्यक्त गर्न त सक्दैन नि. तर यति चाहिँ लाग्छ कि जति देश र जनताको लागि परिवर्तनको लागि बुवाले यो योगदान गर्नुभयो एउटा इमानका साथ इमानदारका साथ होइन प्रतिबद्धताका साथ जति गर्नुभयो र यो यो समयमा आउँदाखेरि मान्छेलाई जसलाई पर्यो त्यो नै मर्यो भने जस्तो हुँदो रहेछ कि. त्यस्तो बेलामा चाहिँ साथी सहयोगदा पार्टी पङ्क्ति यत्रो पार्टीको लागि देश र जनताको लागि गरे पछाडि त अलिकति साथ सपोर्ट गर्ने कुरा उसले हौसला दिने कुरा होइन उसको बारेमा एउटा सार्वजनिक धारणा गरेर यो हो भन्ने भन्ने कुरामा चाहिँ एकदमै अपुग भएको र अभाव महसुस चाहिँ हुन्छ हामीलाई.
2: प्रगतिजी अब यसरी अन्तर्वार्ता गरिसकेपछि कतिपय प्रश्न मन भारी पारेर भए पनि सोध्नुपर्छ जनताको लागि, त्यही भएको भएर म सोध्न चाहन्छु. तपाईँलाई उत्तर दिन मन छ भने दिनुहोला, होइन भने प्रसङ्ग हामी फेरौँला. तपाईँ छोरी हुनुहुन्छ, महिला हुनुहुन्छ, पहिलो पटक बुबा माथि बलात्कारको आरोप लागेको समाचार सुन्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो?
3: अनि त्यो त नराम्रो लाग्नु त स्वाभाविक भइहाल्यो, तर यो त हामीलाई पटक्कै विश्वास नै लाग्दैन क्या. किनभने बुवाको स्वभाव कस्तो छ भने बुवासँग जति नजिकबाट सहकार्य गर्ने बुवालाई बुझ्ने मान्छे असाध्यै सोझो सरल इमान्दार, अझ त्यहाँनिर त्यो जबरजस्तीकरण के भन्ने छ नि त्यो जबरजस्ती भन्ने खालको त्यो गर्ने खालको स्वभावै छैन बुवाको एक त. अब यो कस्तो कस्तो डिजाइनमा हामीले अब सुन्न आएकोमा धेरै डिजाइन धेरै यो बनाएर योजना बनाएर फसाइयो भन्ने खालको हामीले बुझ्छौँ त्यो हो पनि होइन. अब यो पाटोमा त्यति धेरै चाहिँ म नजाउँ जस्तो लाग्छ किनभने यो पास्ट भइसक्यो होइन. यो यो कुराहरूलाई धेरै कोट्याएर अनि त्यस्तो कुराहरूलाई फेरि दिमागमा ल्याएर यो चाहिँ म त्यति धेरै जान चाहन्न यसमा चाहिँ यो सरासर फसाइएको भन्छु म चाहिँ.
2: अब 50 करोडको काण्ड पनि आयो होइन, अडियो टेप पनि बाहिर आयो, सुन्नुभएको छ त्यो टेप?
3: मैले कता कति मैले सुने त्यति धेरै डिपली म यो बारेमा जानकार छैन.
2: सुन्नु त भयो?
3: सुन्न त सुनेको थिएँ मैले, अब त्यति धेरै थाहा भएन, थाहा नभएको कुरामा चाहिँ बोल्नु पनि उचित
2: हो. त्यो आवाज बुबाकै हो कि होइन
3: थाहा भएन यो पनि मलाई, यो कतिपय मैले अगाडि पनि भने नि कतिपय यो बुवालाई सोधिने प्रश्नहरू जस्तो लाग्छ. अब बुवाका कुरा होला नि होइन, यो पार्टीका कुरा पनि होला. यो कुरा त म छोरीकोबाट मेरो आफ्नो गुरु गीत सङ्गीतको यात्राका सोध्न सक्नुहुन्छ. त्यो कुराहरू त मैले सबै प्रश्न भन्न सक्ने कुरा हुँदैन.
2: उहाँमाथि लडाकु रकमको अनियमितताको पनि आरोपहरू आइरहेको छ.
3: त्यस्तो त धेरैले पनि पार्टीका अरू नेताहरू सबैलाई पनि आएको जस्तो लाग्छ मलाई.
2: तर विशेष गरी उहाँलाई नै किन मुसिन्छ, अघि तपाईँले पनि भनि नै सक्नुभयो.
3: अब यो मुस्ने फसाउने अनि आरोप लगाउनेमा त यो जो सोझो जो इमान्दार जसलाई सजिलरी गर्न सकिन्छ फसाउन सकिन्छ त्यतैतिर हान्निएको हो कि जस्तो लाग्छ क्या पछिल्लो घटनाक्रम आउँदै गर्दाखेरि. तर यो सबै कुराहरू अब यो मान्छेको जति उचाइ बढ्दै जान्छ उचाइ बढ्दै गयो भने खुट्टा तान्ने पनि त्यत्तिकै नै हुन्छ होइन. त्यही भएर पनि अब यो धेरै अब यो योजनाबद्ध तरिकाले कसरी कसरी यो राजनीतिमा कसरी फसाइन्छ धेरै कुराहरू हुँदो रहेछ. म यो बारेमा त्यति धेरै जान चाहिनँ किनभने मेरो आफ्नै खालको यो गीत सङ्गीतको छ. अब बुवाको बारेमा त सबै कुराहरू मैले यहाँ भन्न उचित पनि लाग्दैन र भन्न पनि सकिँदैन. फेरि बुवाले लाग्ने कुराहरू
2: अब अहिले एउटा युवामय सरकार बनेको छ. देशले निकै ठुलो अपेक्षा पनि गरेको छ, आम नेपाली जनताले पनि अपेक्षा गरेको छ. तपाईँले कतिको अपेक्षा गर्नुभएको छ अहिलेको सरकारबाट?
3: अब नयाँ नयाँ भन्ने गरिएको छ तर नयाँ भए पनि मलाई लाग्ने चाहिँ कस्तो भने अब उयो पुरानोको त्यो विरासत नै दोहोरियो जस्तो लाग्छ कि. पुराना पार्टीहरूले त समीक्षा गरेर अगाडि बढ्नुको विकल्प देख्दिनँ म होइन. निकै ठुलो झट्का हो यो. अब एउटा कम्युनिस्ट पार्टीहरू पनि एक भएर अगाडि बढ्नुको विकल्प पनि देखिँदैन र पुराना पार्टीहरूले समीक्षा नै गरेर अगाडि बढ्नुपर्छ. र नयाँहरूमा स्वाभाविकले आशा अपेक्षा केही हुन्छ कि त हेरौँ न त भन्ने हुन्छ नि. तर अहिलेसम्म आउँदाखेरि त्यस्तो धेरै नयाँ भन्दा पनि पुरानोको कुराहरूलाई नै उस्तै उस्तै खालको नै दोहोरिरहेको जस्तो देख्छ देख्छु म. र अर्को कुरा नेपालमा जति पनि राजनीति दलहरू सत्तामा पुग्नु पार्टीमा रहँदाखेरि पनि आफ्नै योजना आफ्नै विवेकले भन्दा पनि कता कता विदेशीहरूले पनि चलाइरहेको देखिन्छ नि त रिमोट विदेशीहरूले चलाइरहेको हुनाले यो सरकार पनि कहीँ न कहीँबाट परिचालित छ भन्ने स्पष्ट देख्छु म पनि.
2: जस्तो यो विदेशीबाट परिचालित यहाँको सरकार चलाउने रिमोट चाहिँ बाहिरी व्यक्तिहरूसँग बाहिरी राष्ट्रसँग हुन्छ भनेर चर्चा चलाइन्छ नि. यस्तो हुन त तपाईँको बुबा पनि नेपालको राजकाजमा बस्नुभयो, यस्तो हुँदो रहेछ
3: यो खालको चाहिँ. अब यो यो पार्टी नेता कार्यकर्ता बिचमा छलफल गर्दाखेरि पनि अनि त्यस पछाडि यो चर्चा नै भइरहेको छ नि त होइन. यो राजनीति वृत्तमा त यो आम एकदमै यो विदेशले नै चलाइराखेको छ जो सरकारमा सत्तामा गए पनि. एक यो माओवादीका नेताहरू बाहिरबाट चलेका छैनन् भन्न खोजेँ होइन कि मैले. प्राय कतै न कतैबाट यो पश्चिमाहरूबाट चाइना अमेरिका होइन यताबाट चलिरहेको नै हो भन्ने कुरा त आमले सबैले नै भनिराखेकै नै हुन्छ
2: क्या. माओवादी जतिखेर पावरफुल थियो सत्तामा 62-63 पछि लामो समयसम्म माओवादी हरेक सत्ताको हरेक सरकारको इर्द गिर्दमै रह्यो नि होइन. माओवादी पनि बाहिरबाट परिचालित चाहिँ भयो.
3: अरूको तुलनामा त माओवादी त धेरै अलिकति देशकै लागि स्वाभिमान राष्ट्रको लागि चाहिँ सोच्ने पार्टी हो कि भन्ने चाहिँ लाग्छ मलाई. हो नै
2: सोच्न त सबैले राष्ट्रको बारेमा सोच्दो हो, आफ्नो देशको बारेमा नसोच्ने त को नै होला र होइन.
3: अनि ठ्याक्कै योबाट परिचालित भनेर भन्दा पनि अब कहीँ न कहीँबाट एकदमै त्यो दबाब प्रेसरहरू आउँछ होला जस्तो लाग्छ क्या मलाई. अब त्यो चलाउने सत्तामा बस्ने मान्छेहरूलाई थाहा हुने कुरा हो त्यो. तर सबै कुराहरू
2: बुवासँग नजिकबाट कहिले काहीँ कुरा हुन्थेन भने सभामुख जस्तो एउटा पदमा भारतले यस्तो प्रेसर दिँदो रहेछ, चाइनाले यस्तो प्रेसर दिँदो रहेछ, अथवा अमेरिकाले यस्तो प्रेसर दिँदो रहेछ, यो नै गर भन्दो रहेछ भन्ने खालको कहिले बुझ्नुभयो?
3: त्यस्तो खालको त अलिअलि त भइ नै हाल्छ नि. त्यही भएर मैले अलिकति केही कुराहरू तपाईँले भन्न खोजेको. अब त्यो प्रेसरहरू त आउँदो आउँछ नि त आउँदो रहेछ होइन.
2: अनि त्यत्तिकै भन्ने शब्द चाहिँ होइन रहेछ होइन.
3: त्यत्तिकै चाहिँ
2: जस्तो भन्छ विदेशीबाट चल्ने सरकार आदि इत्यादि भनेर जुन आरोप लगाउँछन् जनताले त्यो चलेकै भएर लगाइने होइन, चलाउँदो रहेछन् चलाउन खोज्दो रहेछन्.
3: मैले ठ्याक्कै भनेर यो चलाउँछन् भन्ने भन्दा पनि विदेशीको इसारामा चल्ने खालको चाहिँ अलिकति त्यस्तो खालको यो माहौल यो वातावरण हेर्दाखेरि राजनीति माहौलमा हेर्दाखेरि त्यस्तो खालको देखिन्छ कि. यो चर्चा परिचर्चाबाट पनि थाहा हुन्छ नि त तपाईँ हामीले पनि थाहा हुन्छ होइन कतिपय कुराहरू हो कि जस्तो लाग्छ मलाई पनि
2: त्यस्तो है.
3: हजुर
2: ल अब तपाईँ कृष्ण बहादुर महराको छोरी, यस्तो गहिरो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आउनुहुन्छ, तपाईँ राजनीतिमा किन लाग्ने प्रयासमा गर्नु भएन?
3: म राजनीतिमै छु अहिले पनि, म मेरो पार्टी कमिटी, म यो जनसांस्कृति महासङ्घ एउटा सङ्गठन छ,
2: देखिने गरी जुन जुन जुन तहमा देखिनु पर्थ्यो त्यो तहमा देखिने गरी राजनीतिमा किन उमिनु भएन?
3: अब देखिनको लागि त एउटा त्यस्तो खालको प्लेटफर्म हुँदो रहेछ कि आउनलाई बाहिर, तर हाम्रो ब्याकग्राउन्ड राजनीति परिवारबाट आइसकेपछि हामी राजनीतिमै उमिएको, 10 वर्षीय जनयुद्ध त्यस पछाडि शान्ति प्रक्रियासम्म आउँदाखेरि हाम्रो सबै परिवार नै राजनीति परिवार, हामी देश जनताको लागि निरन्तर रूपमा काम गर्दै आइरहेका छौँ. तर यो बाहिर देखिने नदेखिने भन्ने कुरा अब यो समयले कुनै एउटा घटनाक्रमले जोडेर बाहिर आउने त हो नि, नत्र नेपथ्यमा रहेर हामीले राजनीति जीवन देश र जनताको लागि काम गरिराख्ने छौँ.
2: गीत सङ्गीतमा त निकै ठुलो रुचि छ होइन?
3: रुचि भन्दा नि मेरो त 25-26 वर्ष यही सांस्कृतिक उसको विरासत नै छ, सांस्कृतिक क्षेत्रमा नै.
2: पछिल्लो समय अहिलेको यो सरकारले राजनीतिक नियुक्तिहरू सबै खारेज गरिसकेपछि तपाईँ यो सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुनुहुन्थ्यो, त्यो पदबाट तपाईँ ब्याक हुनु पर्यो होइन?
3: हजुर, गएको वैशाखको 19 गते हामीलाई त्यहाँबाट बर्खास्त यो उसमा निकाल्यो, त्यसमा धेरै पऱ्यो, 1500-1600 भन्दा बढी नै
2: पर्यो.
3: त्यसमा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान हाम्रो यो एकाडेमी
2: खुसी नै हुनुहुन्छ यो सरकारको निर्णयबाट?
3: अब खुसी खुसी भन्ने कि दुःखी भन्ने होइन, निस्किँदाखेरि खुसी भन्दा दुःखी नै भइन्छ होइन, तर ठिकै छ. अब सरकारले गर्न खोजेको चाहेको के हो त्यो पनि अब आगामी दिनमा देखिएला हेरौँ होइन, अब निकालेपछि त निस्किन पर्यो नि हामी.
2: मेरो बुबाले आफ्नो सार्वजनिक जीवनमा कुनै पनि अनैतिक वा भनौँ गैर कानुनी काम गर्नुभएको छैन भनेर तपाईँ जनतालाई साक्षी राखेर यो क्यामेरामा निर्धक्क भएर भन्न सक्नुहुन्छ?
3: अब यस्तो कुराहरू खास मलाई भन्दा पनि होइन, मैले सबै कुराहरू मैले फेरि पनि यो दोहोऱ्याउन चाहन्छु कि बुवाका एउटा कुरा होला नि, सबै कुराहरू मैले यहाँ भन्न सक्ने कुरा पनि हुँदैन होइन. यति चाहिँ भन्न सकिन्छ कि आफ्नो बुवालाई त एउटा छोराछोरीले त नजिकबाट नबुझ्ने कुरै हुन्न नि त होइन, छोरीले बुवा त्यस्तो पात्र हो जहाँ साथै इमान्दार सरल एकदमै कस्तो एकदमै यति सोझो जस्तो लाग्छ क्या बुवा चाहिँ मान्छेलाई. मैले त्यो उसमा पनि लेखेको छु स्ट्याटसमा पनि, हजुरले स्ट्याटसबाटै सुरु गरे हुनाले, राम्रो मान्छेहरूलाई धेरैले प्रयोग गर्छन् क्या, सम्मान भन्दा पनि प्रयोग गर्ने हुन्छ नि. कता कतै मान्छेले त्यस्ता त्यस्ता अलिकति कमजोरीहरू पत्ता लगाएर यसलाई कसरी फसाउन सकिन्छ, यसका कमजोरीहरू के हुन् भनेर त्यसरी कतै जाल झेलमा पार्न सक्ने धेरै कुराहरू हुँदो रहेछन्, तर मलाई लाग्दैन कि बुवा त्यस्तो पात्र हो. यस्तो खालको कार्यमा बुवा चाहिँ एकदमै के भने त्यो शब्दै आएन कि मलाई, एकदमै त्यो इमान्दार मान्छे के,
2: फसाउने प्रयास भइरहेकै छ,
3: एकदमै फसाउनलाई त अब यो पटक पटकको यो एकदमै आरोप प्रत्यारोपहरू लगाएको देख्दाखेरि पनि एकदमै टार्गेटै गरिएको रहेछ भन्ने खालको त स्पष्ट हुन्छ नि.
2: अब प्रगतिजी हामी एकदम अन्तिममा छौँ, अब यति ठुलो कदको नेता कृष्णबहादुर महरा, उहाँमाथि पछिल्ला केही वर्षहरूमा गम्भीर आरोपहरू लागे जसलाई तपाईँहरू षड्यन्त्र पनि भन्नुहुन्छ, अब अहिले राजनीतिक रूपमा विश्राम भनिरहनु भएको छ, अल्प विराम भनिरहनु भएको छ, पूर्ण विराम होइन यो राजनीतिबाट कृष्णबहादुर महराको, फेरि फर्किने सम्भावना पनि छ, फेरि फर्किनको लागि नेपाली जनताले यति गम्भीर आरोप लागेको एकजना नेता व्यक्तिमाथि विश्वास गर्नुपर्ने आधार किन किन विश्वास गर्ने नेपाली जनताले उहाँलाई फेरि नेपाली राजनीतिमा फर्काउनको लागि?
3: अहिले पनि बुवाको पछाडि ठुलो एउटा शुभचिन्तक समर्थकहरू हुनुहुन्छ, उहाँहरूलाई एकदमै विश्वास गर्नुहुन्छ अहिले पनि. मुख्य कुरा त स्वास्थ्य स्थिति हो, स्वास्थ्य राम्रो भइदिनु पऱ्यो बुवाको होइन, अब स्वास्थ्य राम्रो भएन भने त हामी एक पाइला पनि हिँड्न सक्दैनौँ. अर्को कुरा अब स्वास्थ्यले साथ दियो भने गर्न सक्ने पाटो अर्को रह्यो, र अर्को कुरा अब युवाहरूलाई अगाडि बढाउनु पर्छ, नयाँ नेतृत्व अगाडि आउनुपर्छ, हामीले चाहिँ एउटा सल्लाह सुझाव निर्देशन दिएर अनुभवहरू सेयर गर्ने नयाँलाई होइन, त्यस्तो गरेर अगाडि जानुपर्छ भन्ने पनि छ बुवाको. तर बुवाको प्रति एउटा ठुलो पङ्क्ति अझ पनि आशा भरोसा, अनि बुवाले गरेका योगदान, बुवाका विचारहरू मार्गदर्शनहरू पछ्याउने एउटा ठुलो पङ्क्ति पनि छ, त्यसले त आशा अपेक्षा त अवश्य पनि राख्छ र यही कामना गर्छु बुवाको स्वास्थ्य चाहिँ असाध्य राम्रो होस्, अपेक्षित सुधार हुन सकेको छैन, सुधार होस्, सुधार भइसकेपछि बाँकी डिसिजन गरेर अगाडि बढ्ने कुरा बुवाको रह्यो।
2: हस्, आइदिनु भयो, आफ्नो विचार राख्नु, धेरै धन्यवाद।
3: हस्, हजुरलाई पनि धन्यवाद।
2: नमस्कार।
4: प्रकृतिको धनी देश नेपाल, जहाँ हजारौं किसिमका जडीबुटीहरू पाइन्छन्, हरेक नेपालीको विश्वासिलो नाम, जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले सङ्कलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
5: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहाँ गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो, खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो भने काठमाडौँ नर्मिकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ, वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि, यति राम्रो भयो, मैले सु आफैले पताएको थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त्यो आश नलगाइ नलाइ नलाइ गरे कामले अहिले सधैँभरि यही औषधि हो मैले त खाने, डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराख्या खा के को असर गर्ला र भन्ने हुन्छ, त्यस्तो छैन केही।
6: नमस्कार, मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ, र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गराउने, अस्त्र खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ, त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु, विश्वास चाहिँ मलाई सन्चो हुन्छ।
7: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको, यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको, डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
8: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, है त्यो पास राम्रो भयो, अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङमा हुने दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरू अरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नु पऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656-5639-5 98550-77061 र 98550-77053।
10: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको। पुष्पाञ्जन पतंजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4 93 580 98 550 26 440
11: It's 9 o'clock अहिले 9 बजेको छ

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अपनाउन सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अपुग। झापाको बाहुनडाँगीमा जंगली हात्तीको त्रास, उदयपुरको चौडण्डी गढीमा हात्तीले 6 वटा घर भत्कायो। अमेरिका र इरान बीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मु जलमार्ग विवाद समाधानका लागि भोलि दोहामा वार्ता हुने। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गैराती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भेगका धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन सहित चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ। त्यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल गृहस्थ उत्पादनमा 50% योगदान रहेको उल्लेख छ। पछिल्ला 5 वर्षमा धानको उत्पादन प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागको भनाइ छ। यद्यपि आर्थिक वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10 लाख मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। यस्तै हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता दिई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाको जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका धेरै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई समेत हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाएको छ। झापा जिल्लाको मेचिनगर चार बाहुनडाँगीमा भारतबाट आएका 40 50 जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ। हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन समेत सकेका छैनन्। किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन्। स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन्। मेचीनगर वडा नम्बर 4 वडाध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका प्रहरी र युवाहरू नागरिकको सुरक्षाका लागि निरन्तर खटिएका छन्। यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका 7 कुमाङ लामाचौर क्षेत्रमा पनि गैराति जंगली हात्ती प्रवेश गर्दा 6 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ र कर्कट बाताले बनेका घर हात्तीले भत्काएका छन्। घर भत्काएका परिवारलाई चौदण्डीगढी नगरपालिकाले अस्थायी सुरक्षित बसोबासको व्यवस्था गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 जेठको कार्य सम्पादन मूल्याङ्कन रिपोर्ट कार्ड अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रहरी कार्यालयहरूमध्ये पहिलो भएको छ। वैशाख महिनामा पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश कार्यालयले जेठमा समेत उत्कृष्ट कार्य सम्पादनलाई निरन्तरता दिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक डिआइजी भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा परिणाममुखी नागरिक मैत्री तथा प्रविधि मैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिएको, मातहतका प्रहरी कार्यालयहरूको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाएको र अपराध नियन्त्रण, लागू औषध विरुद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय प्रहरी साझेदारी र सेवा प्रवाहमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो। मनसुन सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्य सुनसान बन्दै गए पनि बागलुङको ढोरपाटन पर्यटकले आकर्षण बढाएको छ। हरियालीले ढाकिएका विशाल पाटन, रङ्गीचङ्गे भुइँफुल, कुहिरोले छोपिएको बुकी र रमणीय पदमार्गले मनसुन पदयात्राप्रति आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढाएको छ। लामो समयदेखि शिकार पर्यटनका लागि परिचित ढोरपाटनलाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज बन्दै गएको छ। बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित 3 ड्रागन फ्रुट महोत्सवमा 10 मेट्रिक टन ड्रागन फ्रुट बिक्री तथा 25 लाख रुपियाँ बराबरको कारोबार भएको छ। महोत्सवमा हेटौँडा र आसपासका क्षेत्रका उपभोक्ताको सहभागितामा महानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेकिमीले महोत्सवमा उल्लेख्य रूपमा आम नागरिकको सहभागिता रहेको बताउनुभयो। स्थानीय उत्पादनको प्रवर्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफुलको बजार अभाव नभई स्वदेशी उत्पादन प्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ। अब विदेशको खबर। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि कतारको दोहामा

0: वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका इरान बीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर। फिफा विश्वकप अन्तर्गत आज हुने राउन्ड अफ 32 ब्राजिल र जापानले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार आज राति 10:45 अमेरिकाको वेस्टर्न स्टेडियममा हुँदैछ। ब्राजिल बलियो टोली मानिए पनि पछिल्ला नतिजामा जापानले पनि राम्रो खेल खेल्दै आएको छ। ब्राजिलसम्म सीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले मोरक्कोसँग 1-1 बराबरी खेलेपछि हैटी र स्कटल्यान्डलाई समान 3-0 पराजित गर्यो। जापानले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्डसँग 2-2 बराबरी, ट्युनिसियामाथि 4-0 शानदार जित र स्विडेनसँग 1-1 बराबरी खेलेर नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। ब्राजिलका स्टार खेलाडी नेमार पनि चोटबाट फर्किएका छन्। यता जापान भने आफ्ना मुख्य प्लेमेकर ताकु फुसा कुबो बिना नै मैदान उत्रने भएको छ। खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइवरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। गैराति नकआउट चरणको खेलमा दक्षिण अफ्रिका क्यानाडासँग 1-0 पराजित भएको छ। विश्वकपमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको क्यानाडा दक्षिण अफ्रिकासँग विजय भएसँगै राउन्ड अफ 16 पुगेको हो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अप्नाउनु सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अपुग। झापाको बाहुनडाङ्गीमा जङ्गली हात्तीको त्रास, उदयपुरको चौदण्डी गढीमा हात्तीले 6 घर भत्कायो। अमेरिका र इरानबीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मुज जलमार्ग विवाद समाधानका लागि भोलि कतारको दोहामा वार्ता हुने। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 0556943333

0: 4 93 5 55।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रण लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले यस अवधिसम्म कागले धेरै नै ठाउँमा बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग अर्थात् ओपिडी सेवा आजदेखि फेरि सञ्चालनमा ल्याएको छ। अस्पताल प्रशासनले हिजो निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपिडी सेवा लिन सक्नेछन्। अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै सेवा बन्द गरेको थियो। काभ्रेको ऐतिहासिक नगर पनौतीमा आज भद्रकाली महादेव र इन्द्रेश्वरका 3 रथको जात्रा मनाइँदैछ। पूर्णिमाको दिन आज बिहानै पनौती बजारमा भद्रकाली महादेव र इन्द्रेश्वरका 3 रथको भागदौड गराउने र रथलाई एक आपसमा जुधाउने गरिन्छ। र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका 57 गाडीलाई कारवाही सहित जरिवाना गरेको छ। उपत्यकाका विभिन्न ठाउँबाट सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका गाडी चालकलाई जरिवाना सहित कारवाही गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा पानी पर्न थालेसँगै गर्मीबाट राहत। काठमाडौँ उपत्यकामा कागबाट बर्ड फ्लू फैलिएको पुष्टि। कृतिपुर र कागेश्वरी मनोहरा बाहेकका ठाउँमा बर्ड फ्लू नियन्त्रण। र त्रिवेणी शिक्षण अस्पतालबाट स्वास्थ्य बिमाको ओपिडी सेवा सुरु। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहीँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98555509034।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: मुङ्गुर पाल्ने घाटै लाने, त्यहाँबाट फेरि माछा पाल्ने, त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको, त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
5: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98-550-63-172 र 98-452-12-206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 0157900086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
4: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556 95 174, मोबाइल 98 550 50 934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। दही चिउरा खाने पर्वका रूपमा मनाइने असार 15 को अवसरमा भक्तपुर च्यामासिङ स्थित सैजू जुजुधौमा प्रसिद्ध जुजुधौको उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढ़ेको छ। पर्वका कारण माग बढ़ी भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजुधौ असार 15 को अवसरमा व्यापार गर्ने चलन रहेको छ। आजको दिन दही चिउरा खाने नेपाली परम्परासँगै जुजुधौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ़ने भएकाले बजारको आवश्यकता पूरा गर्न सैजु जुजुधौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन्। परम्परागत स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजुधौ नेपालीहरूको रोजाईमा पर्ने गर्दछ। नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य गरिन्छ। भक्तपुरमा 5 दर्जनको हाराहारीमा जुजु थौ व्यवसायी रहेका छन्। पच्चीसवटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिष्ट पार्टी नेकपाले पहिलो पटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका अनुसार यो ऐतिहासिक एकतापछिको पहिलो बैठक आगामी सोमबार अपरान्न 4:30 बजे बस्ने तय भएको छ। यो बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने जानकारी नेता रामकुमार भट्टराईले दिएका छन्। 25 वटा राजनैतिक समूह र घटकहरू एकापसमा गाभिएर नयाँ स्वरूप पाएपछि बस्न लागेको यो बैठक पहिलो बैठक भएकाले यसलाई चासोका साथ हेरिएको छ। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको समेत भट्टराईले जानकारी दिएका छन्। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिष्ट पार्टीहरू बीच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तीखो टिप्पणी गरेका छन्। पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले राजनैतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयंकर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप समेत लगाएका छन्। उनले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न समेत चुनौती दिएका छन्। हामीसँग खबर र जिमाकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: Easy AI TV mahemiz futbolko her ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye pugcha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना देखिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका 34 भन्दा बढ़ी जिल्ला भएर बहने ससाना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने सम्भावना छ। महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, शंखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, लमसुङ र चितवनका साना नदीहरूमा बहाव बढ़नेछ। यसै गरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रूकुम पश्चिम, बैतडी, दार्चुला, दिपाई, डडेलधुरा, आसाम र यस आसपासका जिल्ला भई बहने खोला तथा नदीहरूमा पनि बाढ़ीको जोखिम रहेको छ। कैलालीमा एकै दिन झण्डै 3.5 किलो लागु औषध चरेस सहित 3 जना पक्राउ परेका छन्। प्रहरीले अतरिया बजारका छुट्टा छुट्टै स्थानबाट 3 जनालाई चरेस सहित पक्राउ गरेको हो। अतरियामा रहेको ममता सेक्वा सेन्टरबाट आइतबार दिउँसो 2.95 किलो चरेस सहित 2 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सेक्वा सेन्टरका संचालक 45 वर्षीय शंकर कुमार साई र धनगढ़ी उपमहानगरपालिका एक बस्ती आएका कञ्चनपुरका 52 वर्षीय मिनराज भट्ट रहेका छन्। त्यस्तै अतरिया धनगढ़ी सड़क खण्डमा बाट 1.236 किलो चरेस सहित गोदावरी नगरपालिका 2 का 38 वर्षीय धर्म धामीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार राति पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय जनसम्पर्क तथा मीडिया समन्वय शाखाले जनाएको छ। पछिल्लो समय प्राय हरेक दिन कैलाली सहितका सुदूरपश्चिमका जिल्लाहरूबाट लागु औषध सहित मानिसहरू पक्राउ पर्ने क्रम बढ्दै गएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
5: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। अर्थमन्त्री डाक्टर सोडिम वाग्लीले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षतामा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारितापूर्वक काम गर्न निर्देशन पनि दिनुभएको छ। कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उहाँले अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उहाँको भनाइ छ। बाढ़ी पहिरो र सड़क मर्मतका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान को अध्यावधिक विवरण अनुसार विभिन्न जिल्लाका सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द भएका छन्। कोशी प्रदेश अन्तर्गत इलाममा पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। असार 13 गतेदेखि इलाम नगरपालिका 9 राजदुवालीमा गएको पहिरोले उक्त राजमार्ग ठप्प बनाएको हो। त्यस्तै भोजपुर नगरपालिका 5 बुखीमा बाढ़ीका कारण मध्य पहाड़ी लोकमार्ग पनि प्रभावित भएको छ। वैशाख 12 गतेदेखि अवरुद्ध उक्त सड़क हाल एकतर्फी मात्र सुचारू छ भने त्यहाँका वैकल्पिक बाटोको समेत व्यवस्था रहेको छ। बागमती प्रदेश अन्तर्गत काभ्रे पलाञ्चोकमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जेठ 22 गतेदेखि खुरकोट नेपालथोक कटुन्जेबेसी हुँदै चल्ने सम्पूर्ण सवारी साधनलाई उक्त सड़क खण्डमा चल्न दिइएको छैन। उता मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 र महालक्ष्मी क्षेत्रमा सड़क मर्मत गर्नुपर्ने भएकाले कुलेखानी फाकेल हुमानी फार्फिङ हुँदै काठमाडौँ आउने सड़क खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। जेठ 15 गतेदेखि बन्द गरिएको यस राजमार्गमा मर्मत कार्य हुने भएकाले एक महिनासम्म बाटो बन्द रहने जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। 25 विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिष्ट पार्टी नेकपाले पहिलो पटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका अनुसार यो ऐतिहासिक एकता पछिको पहिलो बैठक आगामी सोमबार अपरान्ह 4:30 बजे बस्ने तय भएको छ। यो बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाइएको छ। 25 राजनीतिक समूह र घटकहरू एक आपसमा गाभिएर नयाँ स्वरूप पाएपछि बस्न लागेको यो बैठक भएकाले यसलाई चासोका साथ हेरिएको छ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिष्ट पार्टीहरू बीच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति तीखो टिप्पणी गरेका छन्। पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालचयुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले राजनैतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयंकर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप समेत लगाएका छन्। उनले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहे को हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन्। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर कोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
9: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी परेसँगै गर्मीबाट राहत, पर्सिसम्म नै धेरै ठाउँमा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। 23 राष्ट्रिय धान दिवस मनाइँदै जमिन बाँझो नराखी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपति पौडेलको आह्वान। पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, सुनको भाव 1400 रुपियाँले घट्यो। आफू यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका धेरै जसो ठाउँमा पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी पर्ने र गर्मी कम हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई हिमाली भेगका केही ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँहरूमा मेघगर्जन सहित चट्याङ र वर्षाको सम्भावना छ। यस्तै कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। यसैबीच आजदेखि पर्सिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 35 भन्दा बढी जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। झापा, इलाम, पाँचथर, ताप्लेजुङ, शङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेलधुरा र अछाम लगायत जिल्लामा ससाना नदीमा तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार पश्चिसम्म नै कोशी र नारायणी नदी का अधिकांश सहायक नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ। महाशाखाले नदी किनारमा बसोबास गर्ने, माछा मार्ने, नदी तर्ने, खोल्सामा आवतजावत गर्ने तथा नदी आसपास निर्माण कार्यमा संलग्न व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आज मनाइँदैछ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने यस वर्षको मूल नारा रहेको छ। असार 15लाई दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। नेपालका 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन्। यसैबीच हरेक वर्ष असार 15 गते मनाइने धान दिवससँगै आज किसानहरूले खेतमा धान रोप्दै दही चिउरा खाएर पर्व मनाइरहेका छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनु भएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यवसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले शपथ गराउनु भएको हो। यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डाक्टर वाग्लेको भनाई छ। अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना र 6 महिना र 1 वर्षका योजना के हुन् त्यो पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पुँजी बजारको विकासमा इमानदारीतापूर्वक काम गर्ने बताउनु भएको छ। आफ्नो ज्ञान, अनुभव र सेपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उहाँले बताउनु भएको छ।
सुन चाँदीको भाउ आज घटेको छ। सुन आज तोलामा 1400 रुपियाँले घटेर 2,82,400 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ 4,700 रुपियाँले बढेको थियो। मंगलबारदेखि लगातार घटेको सुनको भाउ शुक्रबार र आइतबार बढेको हो। यस्तै आज चाँदीको भाउ तोलामा 55 रुपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,325 रुपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 89 अङ्कसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट, नेपाल र विभिन्न देशलाई जोड्ने संसदीय मैत्री समूह गठन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पानी परिसँगै गर्मीबाट राहत, पर्सिसम्म नै धेरै ठाउँमा बाढीको जोखिम, पुँजी बजारका लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये 89 अङ्कसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको छ। बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजन डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 वटा संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। संघीय संसद सचिवालयले नेपाल र विश्वका विभिन्न देशलाई मित्रवत रूपमा जोड्न 43 वटा मैत्री संसदीय समूह गठन गरेको छ। संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिएको, समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालको सचिवालयका अनुसार नेपाल भारत संसदीय मैत्री समूह, नेपाल अमेरिका संसदीय मैत्री समूह, नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूह लगायत समूहहरू गठन गरिएका छन्। अब विदेशको खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफू विरूद्ध अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनैतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 गडक अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुग्नुभएकी 78 वर्षीय हसिनाले भारतीय संचार माध्यम एनडीटिभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताउनुभयो। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनु भएको छ। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लीगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको र राजनैतिक औजारको संज्ञा दिनुभएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 ब्राजिल र जापानले आज राति खेल्दैछन्। यो खेल नेपाली समयअनुसार अमेरिकाको होस्टन स्टेडियममा हुँदैछ। ब्राजिल समूह सीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी परेसँगै गर्मीबाट राहत, पर्सिसम्म नै धेरै ठाउँमा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। 23 राष्ट्रिय धान दिवस मनाइँदै जमिन बाँझो नराखी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपति पौडेलको आह्वान। पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन। सुनको भाव 1,400 रुपियाँले घट्यो। आफू यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार र विश्वकपमा आज राति जापान र ब्राजिल खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट chitawannationalpark.gov.np।
7: स्वदेश FM 93.2 MHz।

0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-5800, मोबाइल 98-550-26-440। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 98-1-72-88-254 र 98-4-56-90-042।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रतिनिधि सभाका सांसदहरूका लागि संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने दुई दिने विशेष कार्यक्रम शुरू भएको छ। संघीय संसद सचिवालयले सिंहदरबारमा आयोजना गरेको यस कार्यक्रमको उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो काम र व्यवहारप्रति थप जिम्मेवार बन्न आग्रह गर्नुभएको छ। सभामुख अर्यालले सांसदहरूको हरेक गतिविधिलाई मतदाता र आम जनताले नजिकबाट नियालिरहेको काले संसदमा उत्कृष्ट प्रस्तुति दिन जरूरी रहेको बताउनुभयो। कानून निर्माण गर्दा विगतका राम्रा अभ्यासहरूबाट सिक्न, अध्ययनशील बन्न र प्रविधिको प्रयोग बढाउन उहाँले जोड दिनुभएको छ। प्रतिनिधि सभामा धेरै नयाँ अनुहारहरू आएकाले संसदीय विधि बुझाउन र सांसदहरूको कामलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम फलदायी हुने संघीय संसद सचिवालयले जनाएको छ। तर कार्यक्रमको पहिलो दिन सांसदहरूको उपस्थिति कम र ढिलो भएको प्रति सभामुख अर्यालले असन्तुष्टि समेत जनाउनु भएको छ। उहाँले सिक्ने समयमा मोबाइलमा नअल्झिन र आपसमा गफगाफ नगर्न सचेत गराउँदै यो सिकाइको प्रभाव आगामी संसद बैठकहरूमा देखिनुपर्ने उल्लेख गर्नुभएको छ। पछिल्लो डेढ महिनामा 11,000 भन्दा बढी सार्वजनिक ओहदाका व्यक्तिहरूले सम्पत्ति छानबिन आयोगमा आफ्नो विवरण बुझाएका छन्। विवरण बुझाउने समय अझै बाँकी रहेकाले यो संख्या अझ बढ्ने आयोगले जनाएको छ। विवरण बुझाउनेहरूमा पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व मन्त्री, पूर्व न्यायाधीश, अवकाशप्राप्त सैनिक तथा सुरक्षा अधिकारी र उच्च तहका कर्मचारीहरू रहनु भएको छ। पूर्व मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले आफ्नो विवरण बुझाइसक्नु भएको छ भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि विवरण बुझाउनका लागि आयोगको सम्पर्कमा आउनु भएको छ। गएको जेठ 27 गतेसम्म 3,500 मात्र विवरण बुझाएकोमा त्यसपछि हिजोसम्म झण्डी 8,000 जना थपिएका हुन्। यसैबीच गैरकानूनी रूपमा सम्पत्ति कमाएको र भ्रष्टाचार गरेको भन्दै कारवाहीको मागसहित आयोगमा 2600 उजुरी समेत परेका छन्। आयोगका प्रवक्ता गणेश केसीका अनुसार आउँदो साउनदेखि यी विवरणहरू खोलेर सम्पत्ति छानबिनको काम अघि बढाइनेछ। तोकिएको समयभित्र विवरण नबुझाउने वा झुटो विवरण बुझाउनेमाथि कानून अनुसार कारवाही हुने आयोगले सचेत गराएको छ। नेकपा एमालेका युवा नेताहरूले पार्टी पुनर्गठनका विषयमा सर्वसाधारण र कार्यकर्ताको धारणा बुझ्न मत सर्वेक्षण अभियान शुरू गरेका छन्। पार्टीको आधिकारिक कार्यदलले सीमित नेताहरूसँग मात्र सुझाव लिएको भन्दै युवाहरूले आफै डिजिटल सर्वेक्षण थालेका हुन्। अभियानको नेतृत्व गरिरहनुभएका गजेन्द्र थपलियाका अनुसार पार्टीको भविष्यबारे नेताहरूलाई मात्र नभई आम सदस्यहरूलाई पनि उत्तिकै चासो हुने भएकाले यो कदम चालिएको हो। यस अनलाइन मत सर्वेक्षणमा एमालेका कार्यकर्ता सँगसँगै स्वतन्त्र नागरिकले पनि आफ्नो विचार राख्न पाउनेछन्। यसअघि एमालेको कार्यदलले केन्द्रीय सदस्य, प्रदेश, जिल्ला र जनसंगठनका पदाधिकारीसँग मात्र सुझाव मागेको थियो। त्यसलाई अपर्याप्त मान्दै शुरू गरिएको यो डिजिटल सर्वेक्षणमा 18 प्रश्नहरू राखिएका छन्, जसमा कुन कमिटीका नेतालाई नेतृत्वमा ल्याउने र महाधिवेशन चाँडो गर्ने कि नगर्ने जस्ता पार्टी पुनर्गठनसँग जोडिएका महत्वपूर्ण विषयहरू समेटिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। नेपाल र चीन जोड्ने उत्तरी नाका र स्वागढीको मेतेरी पुलबाट दुई दिनका लागि मालवाहक गाडीको आवतजावत रोकिएको छ। त्यहाँ राखिएको बेली ब्रिजको प्राविधिक परीक्षण गर्नका लागि आज र भोलि ठूला गाडी चल्न नदिएको हो। गएको वर्षको असारमा लेहेन्दे खोलामा आएको बाढीले पक्की पुल बगाएपछि त्यहाँ तत्कालका लागि गुड्न मिल्ने बेली ब्रिज सडान गरिएको थियो। वर्षायामा उक्त स्थायी पुलबाट गाडीहरू चलाउन सुरक्षित हुन्छ वा हुँदैन भनेर जाँच्नका लागि दुई दिन गाडी रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थेले जानकारी दिनुभयो। र सुनसरीमा प्रतिबन्धित लागु औषधको अवैध सरपसार र बिक्री वितरण बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ। यसै क्रममा प्रहरीले जिल्लाका छुट्टा छुट्टै ठाउँबाट एकै दिन पाँचजना कारोबारीलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरीको टोलीले इटहरी एकबाट खैरो हेरोइन सहित ओखलढुङ्गाका मनोज काफले सहित दुईजनालाई पक्राउ गरेको छ। उनीहरूको कोठाबाट नगद 2,10,000 रुपियाँ भन्दा बढी र लागु औषध बरामद भएको छ। यस्तै धरानको ओसो पार्क र घोपा क्याम्प अगाडिबाट प्रहरीले ठूलो परिमाणमा निषेधित ट्याब्लेटहरू सहित धरानका सुजन थापा र दिलीप चौधरी तथा मोरङका सुजित थापालाई नियन्त्रणमा लिएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855588002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: त के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: कारणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-74-95-10-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
0: के तपाई इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सम्पत्ति शोधिकरणको आरोपमा अनुसन्धानका लागि समातिएका पूर्व मन्त्री एवं एमाले नेता विष्णु पौडेललाई आज विशेष अदालतमा हाजिर गराइएको छ। आफ्नो पदको दुरूपयोग गरी व्यापारिक फाइदा दिलाएको कसुरमा उहाँमाथि छानबिन भइरहेको छ। नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। आफ्नो ओद्दामा रहँदा व्यवसायी दीपक भट्टलाई शेयर खरिद गर्ने काममा गैर कानूनी रूपमा लगाएको आरोप उहाँमाथि लागेको छ।

विषयलाई सम्पत्ति सोते नेकपा एमालेका युवा नेताहरूले पार्टी पुनर्गठनका विषयमा सर्वसाधारण र कार्यकर्ताको साधारण धारणा बुझ्न मत सर्वेक्षण अभियान शुरू गरेका छन्। पार्टीको आधिकारिक कार्यदलले सीमित नेताहरूसँग मात्र सुझाव लिएको भन्दै युवाहरूले आफै डिजिटल सर्वेक्षण थालेका हुन्। अभियानको नेतृत्व गरिरहनुभएका गजेन्द्र थपलियाका अनुसार पार्टीको भविष्यबारे नेताहरूलाई मात्र नभई आम सदस्यलाई पनि उत्तिकै चासो हुने भएकाले यो कदम चालिएको हो। यस अनलाइन मत सर्वेक्षणमा एमालेका कार्यकर्ता सँगसँगै स्वतन्त्र नागरिकले पनि आफ्नो विचार राख्न पाउनेछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण संखुवा सभाको लिची सिलिचोङ गाउँपालिकामा बाढी र पहिरोको जोखिम बढेको छ। सिलिचोङ एकको सिसुवा खोला क्षेत्रका करिब 200 घर धुरी पहिरोको चपेटामा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोले विद्यालय भवनमा क्षति पुर्याएपछि 170 जना विद्यार्थी पढ्ने कालिका माध्यमिक विद्यालय बन्द गरिएको छ। वर्षाका कारण गाउँपालिकाका अधिकांश सड़क, दुईवटा साना जलविद्युत आयोजना र 70% भन्दा बढी संचार सेवा अवरुद्ध भएको छ। रसुवागढी स्थित मेतेरी पुलमा अस्थायी रूपमा हालिएको बेली ब्रिज कतिको बलियो छ भनेर प्राविधिक जाँच शुरू गरिएको छ। यसैका कारण नेपाल र चीन बीच चल्ने ठूला मालवाहक गाड़ीको आवजावलाई आज र भोलि दुई दिनका लागि रोकिएको छ। गएको वर्ष असारमा लेन्दे खोलाको बाढ़ीले पक्की पुल बगाएपछि त्यहाँ बेली ब्रिज जोड़िएको थियो। अब आउने वर्षायाममा सो अस्थायी पुलबाट गाड़ीहरू गुडाउन सुरक्षित हुन्छ कि हुँदैन भनेर पक्का गर्न यो परीक्षण थालिएको रसुवाका प्रमुख जिल्लाधिकारी राजेश पन्थीले जानकारी दिनुभएको छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: are listening to Police FM 93.2 MHz.
1: The best music, non-stop.

0: काचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरी

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारगढ, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्ने कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घरघोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
9: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 गतिसम्ममा मधेसमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पुमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्न परेमा विज्ञको जोड। विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्यपूर्वमा तनाव पुनः चर्किरहेका बेला बहरानलाई इरानको कडा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै। पाल खबरमा अब पूरा खबर। देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। नेपाली समाजमा असार 15 गतिलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसानहरू दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। यसैबीच असारको 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.3% मात्र रोपाई सम्पन्न भएको। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको हो। महोत्तरीमा सबैभन्दा धेरै 8.17% रोपाई भएको छ। अनुसार 12 दुवै जिल्लामा 7.7% दरले प्रगति भएको छ भने सिराहा र सप्तरीमा 5.5% रोपाई भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटी रोपाई शुरू भएको छैन। अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरू बताउँछन्। सप्तकोशी नदीको किनारमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष्य पर्यटनको उच्च सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा रहेको छ। जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पुमा दुर्लभ वन्यजन्तु र सयौं प्रजातिका चराचुरुङ्गी पाइन्छन्। अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार प्रचार प्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोगमा आउन नसकेको हो। पूर्वी नेपालको सुनसरी सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्ष्य 535 प्रजातिका चराचुरुङ्गी 42 प्रजातिका स्तनधारी जनावर र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैँसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको यो आरक्ष्यमा अहिले 498 अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्ष्यमा गंगेटिक डल्फिन घडियाल र मगर गोही लगायत दुर्लभ जलचर पनि रहेका छन्। चराविज्ञ अनिश तिमिल सिन्हाका अनुसार कोशी टप्पो उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल हो र चराचुरुङ्गी अवलोकन नै यहाँको सबैभन्दा ठूलो पर्यटनको सम्भावना हो। संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारलाई सँगसँगै अघि बढाउन सके कोशी टप्पु दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो। संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय र अन्तर्गतका विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। 2 दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधिहरू अघि बढाउन सांसदहरूलाई निर्देशन दिनुभयो। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाडीको आवाजात रोकिएको छ। त्यहाँ रहेको बेली ब्रिजबाट वर्षायाममा गाडी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँचका लागि आज र भोलि मालवाहक गाडी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवाजातमा कुनै असहज नहुने प्रजीय पन्थले बताउनुभयो। नेपालबाट केरुङ र केरुङबाट नेपालभित्र नै मालवाहक गाडीलाई मात्र चिनिया सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिएको छ। अघिल्लो वर्षको असार 24 गते आएको लेन्दी खोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेली ब्रिज जडान गरिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। 9 वटै पालिकामा जन्मेदेखि 15 महिना र 16 देखि 23 महिना मुनिका बालबालिकाहरूले पूर्ण खोप लगा पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1,348 बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। 1 खोप लगाएर अन्य 4 खोप नलगाउने त्रिवेणी नगरपालिकाका 1 जना, बढी मालिका नगरपालिका 1 जना, बुढी नन्दा नगरपालिका 1 जनालाई पनि खोप लगाइएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनु भएको छ। विदेशको खबर, मध्यपूर्वमा तनावपूर्ण चर्किरहेकै बेला इरानले बहरइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहरइनलाई आफ्नो सीमा ननाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्मिन समाचारका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उत्साहटको जवाफ इरानले कडा रूपमा दिने बताउनुभयो। अमेरिकाले आफ्नो विरूद्ध सैनिक कार्यवाही गर्न खाडी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसैबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैनिक गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ। मध्यपूर्वमा पछिल्ला सैनिक गतिविधि, हर्मुज जलमार्गको सुरक्षा र अमेरिकी सैन्य उपस्थितिले लिएर बढ्दो तनावका बीच इरानको बहराइन प्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलको राउन्ड अफ 32 आज राति 11:15 पाँच पटकका च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रङ्गशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताको रूपमा नकआउटमा प्रवेश गरेका हुन्। सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 ब्राजिललाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनलभन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा चार पटकको विजेता जर्मनी र पाराग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसै गरी भोलि बिहान 7:15 मेक्सिकोको मोन्टेरीमा नेदरल्यान्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 दुई टोली बीच भएको खेलमा नेदरल्यान्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 मधेसमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पुमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्नुपर्नेमा बिगेको जोड। विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्य पूर्वमा तनाव पुनः चर्किरहेका बेला बहराइनलाई इरानको कडा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 विजेता ब्राजिल र जापान खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 49 54 81। वेबसाइट झुले.com.np।
9: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। 30 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 ललितपुरको खुमलटारमा हर्ष उल्लासका साथ मनाइएको छ। महोत्सवमा यसपटक ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपिएको छ।

ठाउँमा आज 2000 लिटर भन्दा बढी दही दिउँसो समयमै सकिएको व्यवसायीहरूले जानकारी दिएका छन्। माटोको भाँडो अर्थात् कतारोमा परम्परागत शैलीमा बनाएको दही आज प्रति लिटर 250 रुपियाँमा बिक्री भएको छ। तर धेरैले जुजु धौकै नाममा मेसिन र फ्रिजमा जमाएको दही बिक्री गर्न थालेकाले यसको गुणस्तर र साख घट्दै गएको भन्दै जुजु धौ व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। परम्परागत शैलीमा बनाएको असली जुजु धौलाई चक्कुले काट्न सकिन्छ र घोप्ट्याउँदा पनि पोखिँदैन भन्ने यसको पहिचान हो। सरकारले काठमाडौँ उपत्यकामा खाद्य गुणस्तर तथा उपभोक्ता स्वास्थ्य परीक्षणका लागि बजार अनुगमन तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशाला सहित 3 छुट्टा छुट्टै टोली परिचालन गरी व्यापक निरीक्षण गरेको छ। बानेश्वरको एक स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटिएपछि तत्काल नष्ट गरी सम्बन्धित व्यवसायलाई 5 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मन्त्री निशा मेहताले उपभोक्ताको स्वास्थ्यमा जोखिम सृजना गर्ने व्यक्ति वा संस्थामाथि कानून बमोजिम कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ। भक्तपुर नगरपालिका वडा नम्बर 9 कार्यालयको आयोजनामा ओडावासी युवा विद्यार्थीका लागि डिजिटल मार्केटिङ सम्बन्धी 1 महिने तालिम हिजोदेखि शुरू भएको छ। तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सूचना प्रविधिको विकासले संसार नै गाउँ जस्तो बनिरहेको अवस्थामा संसारभरिका युवाहरूसँग भक्तपुरका युवाले अध्ययन, पेसा, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिस्पर्धी बन्न सक्नुपर्नेमा जोड दिनुभयो। काठमाडौँ महानगरपालिका वडा नम्बर 14 कलङ्की पुल नजिक सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कैलाली घर भएका 27 वर्षका प्रकाश शाहको ज्यान गएको प्रहरीले जनाएको छ। र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 8 सिपाडोलबाट लागु औषध सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले सिपाडोलका 23 वर्षीय राज थापालाई पक्राउ गरेको। यस्तै ललितपुर महानगरपालिका वडा नम्बर 6 ओको बाहालबाट लागु औषध सहित सुर्खेत घर भएका 18 वर्षका किशोर पक्राउ परेका छन्। प्रहरी प्रभाग मंगल बजारबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। यस्तै ललितपुर महानगरपालिका वडा नम्बर 6 नेफ गल्लीबाट धादिङ घर भएका 22 वर्षीय साहिल लामा पक्राउ परेका छन्। प्रहरी प्रभाग मंगल बजारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। ललितपुरको खुमलटारमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 सम्पन्न। ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपियो। र दही चिउरा खाने दिनको अवसरमा आज भक्तपुरमा जुजु धौको माग उच्च। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सर्वोच्च अदालतले जेएनजी आन्दोलनका शहीद र 2046 साल यताका अन्य शहीदका परिवारलाई दिइने सुविधामा विभेद गरिएको सम्बन्धी विवादमा सरकारलाई छलफलका लागि बोलाएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आउँदो असार 22 गते दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको हो। सरकारले शहीदहरू बीच असमान व्यवहार गरेको भन्दै वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र अधिवक्ता ज्ञानेन्द्र राज आरणले असार 12 गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। जेएनजी प्रदर्शनका शहीद परिवारलाई फोटोसहितको परिचय पत्र, भत्ता र शालिग निर्माण लगायतका सुविधा दिने निर्णय भए पनि अन्य शहीदका हकमा अदालतको पुरानो आदेश समेत कार्यान्वयन नभएको रिटमा उल्लेख गरिएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा सार्वजनिक शान्ति खलल पारेको आरोपमा प्रहरीले एक सुकुम्बासीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको अरूण गाउँपालिका घर भई सोही सेन्टरमा बस्दै आएका 29 वर्षीय डम्बर तामाङ रहेका छन्। काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टर छाडेर अन्यत्र जानका लागि सुविधा सहित गरेको अनुरोधलाई अतिरञ्जित गर्दै त्यहाँका बासिन्दाको शान्तिपूर्वक बस्न पाउने अधिकारमा बाधा पुर्याएको प्रहरीको दावी छ। जिल्ला प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका तामाङमाथि सार्वजनिक शान्ति विरूद्धको कसुरमा थप अनुसन्धान गर्न म्याद थपका लागि आजै जिल्ला अदालतमा पेश गरिएको छ। सवारी साधनमा राखिएका कालो सिसा हटाउने अभियानलाई कडाईका साथ अघि बढाउनु पर्ने गृहमन्त्री सुदन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले नियम सबैका लागि बराबर हुनुपर्नेछ भन्दै आफ्नै गाडीको कालो सिसा समेत हटाउन भन्नुभएको हो। गृहमन्त्रीको निर्देशनपछि ट्राफिक प्रहरीले उहाँले प्रयोग गर्दै आएको गाडीको कालो सिसा हटाउने तयारी गरेको छ। उपत्यकामा गुड्ने निजी तथा सार्वजनिक सवारी साधनमा अनधिकृत रूपमा राखिएका कालो स्टिकर हटाउने काम शुरू सिसा हटाउने काम शुरू भएको छ। कम्पनीबाटै कालो सिसा जडान भएर आएका गाडीको हकमा भने के गर्ने भन्ने बारे ट्राफिक प्रहरीले गाडी विक्रेता कम्पनीसँग छलफल गरिरहेको कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सफारी सुट र नेपाली टोपी लगाएका सुरक्षाकर्मी खटाउने भएको छ। हतियार र कम्ब्याक्ट पोसाकका कारण सर्वसाधारण खुल्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै सशस्त्रले यो नयाँ योजना अगाडि सारेको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मानिसहरूको बढी आवतजावत हुने प्रमुख सीमा नाका र वनसारहरूमा 3-5 जनासम्म यस्ता सुरक्षाकर्मी तैनाथ गरिनेछ। र धितोपत्र बजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक 16 अङ्क भन्दा बढीले घटेर 2632 बिन्दुमा कायम भएको छ। यो सँगै शेयर बजार लगातार 6 दिन ओह्रालो लागेको छ। आज दिनभरमा 2,67,00,000,00,000 रुपियाँ बराबरको शेयर किनवेच भएको छ। बजारमा आज 29 कम्पनीको शेयर मूल्य बढ्दा 240 कम्पनीको मूल्य घटेको छ भने सबै समूहका सूचकहरू रातम्मे भएका छन्। हवस् त, यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

हे के भनम खै हे।

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिन म।

राम्रो मान्छे।

Swadesh FM 93.2 MHz

Radio UN Aryan 99.1 समय को ख्याल राखौं। 5 बज्यो।

नेपाली नेट रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ। आज बसेको बैठकले यो प्रस्ताव स्वीकृत गरेसँगै विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने मिति समेत तय गरिएको छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालका अनुसार विनियोजन विधेयकका विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि आगामी असार 18 र 19 गते छलफल हुनेछ। छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले असार 22 र 23 गते जवाफ दिने समय निर्धारण गरिएको छ। छलफलमा भाग लिन चाहने सांसदहरूलाई एक दिन अगावै नाम दर्ता गराउन भनिएको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी बुधबार दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुँजी बजारका साना लगानीकर्ताको हित र सुरक्षाका लागि कुनै पनि लोभ वा प्रलोभनमा नपरी काम गर्न धितोपत्र बोर्डका नवनियुक्त नेतृत्वलाई निर्देशन दिनुभएको छ। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टको शपथ ग्रहण कार्यक्रममा आज अर्थमन्त्री वाग्लेले बजारमा फैलिएका अनावश्यक हल्ला र त्रासलाई चिर्दै समय सीमा सहितको योजना बनाएर पुँजी बजार सुधारका कामहरू अघि बढाउन समेत आग्रह गर्नुभएको छ। उहाँले मन्त्रालयबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै धेरै बोलेर भन्दा पनि काम र नतिजाबाट प्रमाणित गर्न जोड दिनुभएको छ। हालै प्रकाशित कक्षा 12 को परीक्षाफल प्रति असन्तुष्टि जनाउँदै 30,000 भन्दा बढी विद्यार्थीले नतिजा पुनर्योगका लागि आवेदन दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डले तोकेको समय सीमाभित्र उत्तर पुस्तिका पुनः जाँच गराउनका लागि यी आवेदन परेका हुन्। यद्यपि बोर्डका अनुसार यो संख्या गत वर्षहरूको तुलनामा केही कम हो। परीक्षा सकिएको 40 दिनमै नतिजा सार्वजनिक गर्दा गम्भीर त्रुटि भएको भन्दै विद्यार्थीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गर्दै आएका छन्। यसैबीच परीक्षा नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका 1,00,000 भन्दा बढी विद्यार्थीका लागि आगामी साउन 2 र 3 गते पूरक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Jersey, AI TV mahemus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक नियमित रूपमा दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले जेन्जी आन्दोलनपछि रोकिएको स्वकीय सचिवहरूको सेवा सुविधालाई निरन्तरता दिने निर्णय गरेको हो। बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीका अनिल थापालाई नियुक्त गरेको छ। र बझाङको 26 पाथिभेरामा बाठफाली मन्दिर निर्माणका क्रममा 22 लाख रुपियाँ भन्दा बढी बजेट हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। भ्रष्टाचारमा संलग्न रहेको दावी सहित अख्तियारले गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा अध्यक्ष, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी सहित 9 जना विरुद्ध कैद र जरिवानाको माग गर्दै आज आरोप पत्र दायर गरेको हो। उनीहरूले नभएको कामको झुटो बिल बनाएर सरकारी कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। हस्तेशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धन प्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
2: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
3: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
2: सम्पर्क नम्बर 9855-73474 9855-77680 र 9845-33158
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7071 र 0855 7073 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5506 4040।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: Complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, देशभर 14% भन्दा पनि कम रोपाई, असार 15 दही खपत उच्च, 1 अर्बको कारोबारको अनुमान, व्यावसायिक पशुपालनले माग धान्दै।
2: प्रचार प्रसार भयो भने र त्यसको महत्व बुझाउन सक्यो भने त्यो कुराहरूको खपत बढी हुन्छ, यो स्वाभाविक रूपमा लिन्छ हामीलाई।
0: भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, केही ठाउँमा आरी घोप्टे वर्षा पनि हुन सक्ने, पूर्व तयारी र सतर्कता अपनाउन प्राधिकरणको आग्रह।
1: विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण, कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अर्यालको जोड।
0: पाकिस्तानी हवाई आक्रमणमा अफगानिस्तानमा 36 ज्यान गयो, 158 भन्दा बढी घाइते।
1: र विश्वकप फुटबलमा आज राति 5 विजेता ब्राजिल र जापान खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 देशभर हर्ष उल्लासका साथ मनाइएको छ। कृषि प्रधान देश नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भर निर्भरता र समृद्धि भन्ने रहेको छ। दिवसको मूल समारोह ललितपुरको खुमलटारमा मनाइयो। खुमलटारमा आयोजित महोत्सवमा यसपटक ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपिएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोक कुमार चौधरीले ड्रोन उडाएर महोत्सवको शुभारम्भ गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनले जलवायु अनुकूलन पोषणयुक्त धान उत्पादनमा राज्य र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले शहरीकरणका कारण घट्दो कृषि भूमिको चुनौती बीच यान्त्रीकरण र उन्नत प्रविधि मार्फत उत्पादकत्व बढाउनु पर्ने बताउनुभयो। कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसान, रैथाने धान संरक्षक संस्था, योगदानकर्ता वैज्ञानिक र कृषि पत्रकारलाई सम्मान गरिएको छ। आजका दिन किसान हिलो खेल्दै, असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्।
1: यसैबीच असार 15 धान दिवससम्ममा देशभरि 13.49% मात्र धान रोपाई भएको कृषि विभागले जनाएको छ। गएको वर्ष यही समयसम्ममा 15.62% क्षेत्रमा रोपाई भइसकेको थियो। यसपालि वर्षा कम भएकाले रोपाई पनि कम भएको हो। यसपालि सबैभन्दा धेरै गण्डकी प्रदेशमा 25% रोपाई भइसकेको छ भने धानको भण्डारण मानिने मधेसमा 5% भन्दा कम रोपाई भएको छ। नेपालमा कुल 13,82,000 हेक्टर क्षेत्रमा धान रोपाई गरिन्छ। विभागले यस वर्ष 60,00,000 मेट्रिक टन धान उत्पादनको लक्ष्य राखेको छ। विभागको तथ्याङ्क अनुसार नेपालको कुल गृहस्थी उत्पादन 66 खर्ब रुपियाँ मध्ये धान बाली उत्पादनले मात्रै 2 खर्ब रुपियाँको योगदान दिएको छ। नेपालमा वार्षिक 70,00,000 मेट्रिक टन आवश्यक रहेकोमा नेपालको उत्पादनले 10,00,000 मेट्रिक टन उपभोग अपोग हुने देखिन्छ।
0: यसैबीच नेपाली समाजमा असार 15 गतेलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुढी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। दही चिउरा खाने परम्पराका कारण असार 15 गते बजारमा दहीको माग अरू बेला भन्दा उल्लेख्य रूपमा बढ्ने गर्दछ। आज 75,00,000 लिटर दही 1 अर्ब रुपियाँ बराबरको खपत भएको नेपाल डेरी एसोसिएसनले जनाएको छ। तर कृषि प्रधान देश भए पनि पछिल्ला वर्षहरूमा गाई भैँसी पाल्ने परम्परागत किसानको संख्या घट्दै गएको छ। केही वर्ष अघि दहीका लागि अग्रिम अर्डर गर्नुपर्ने वा घरमै दही जमाउनु पर्ने अवस्था थियो भने अहिले सहज रूपमा बजारमा उपलब्ध हुन थालेको छ। परम्परागत रूपमा गाई भैँसी पाल्ने किसानको संख्या घटिरहेका बेला बजारको माग धान्ने गरी दही उत्पादन कसरी भइरहेको छ भनेर हामीले नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाललाई सोधेका छौँ।
2: पहिला पहिला चाहिँ इन्डिभिजुअल घरमा एक एकजनाले निर्वाहमुखी तरिकाले पशुपालन गर्नुहुन्थ्यो होइन, त्यो बेला मात्र चाहिँ धेरै थियो, संख्या धेरै थिए किसानको। र अहिले चाहिँ अलिकति व्यावसायिक रूपमा पशुपालन गर्ने र एउटै घरमा 4-5 वटा अब 10-15 वटासम्म पनि व्यावसायिक रूपले गाई भैँसीहरू पाल्ने हुँदाखेरि लगभग किसानको संख्या घटे तापनि गाई भैँसीको संख्या चाहिँ घटेको छैन। र अनि पहिला चाहिँ तपाईँको लोकल गाई भैँसीहरू हुन्थे अनि एउटा गाई भैँसीले कम दुध दिने हुन्थ्यो भने अहिले पछिल्लो समय चाहिँ अब हाइब्रिड विकसित खालका गाई भैँसीहरू उपलब्ध छन् अहिले होइन, अब सेक सिमेन्ट पनि त्यही खालको उपलब्ध छ। यतातिर माग बढी भए तापनि यता उत्पादनको माग पनि पुरा भएको छ।
1: दही उत्पादन गर्न पनि यो पाउडर दुधको पनि प्रयोग भइरहेको छ भन्ने कुराहरू चर्चाहरू पनि आइरहेको हुन्छ, त्यो चाहिँ कस्तो हो खासमा?
2: पाउडर दुध चाहिँ हामीले अब यसलाई नकारात्मक रूपले हामीले बुझिरहेको छौँ होइन, पाउडर दुध नकारात्मक रूपले बुझिदिनु भएन पाउडर दुधलाई। त्यो चाहिँ दुधबाटै ड्राई गरेर बनाएको पाउडर हो होइन, हामीले दुध बढी भएको बेलामा त्यसलाई पाउडर बनाएर राख्ने र अनि हामीलाई आवश्यक परेको बेलामा त्यसलाई फेरि लिक्विड बनाएर हामीले प्रयोग गर्ने हो होइन। त्यसै गरी यस्तो बढी माग भएको बेलामा चाहिँ हामीले यसरी यो पाउडर दुधलाई प्रयोग गर्ने गर्छौँ। र दही बनाउन चाहिँ आएपछि पनि हामीलाई पाउडर दुध चाहिन्छ, त्यसले गर्दाखेरि यो पाउडर भन्ने बित्तिकै मान्छेको एकदमै नकारात्मक सोच छ होइन, त्यो सोचबाट हामी अलिक टाढा हुनुपर्छ। अहिले नेपालमै 10-11 वटा त पाउडर दुधको कारखानाहरू नै छन् अहिले, त्यसले गर्दाखेरि हाम्रो नपुग माग चाहिँ हामी यताबाट पनि केही मात्रामा हामी थप प्रयोग गर्न सक्छौँ। अब पाउडर दुध मात्रको त दही बन्दैन होइन, तर यसलाई हामीले 25%, 30%, 40%सम्म हामी प्रयोग गर्न सक्छौँ। यो दुध नै हो, केही फरक बनाउँदैन।
1: यो गुणस्तर र स्वच्छतालाई चाहिँ कसरी कायम राख्ने गरिएको छ यसको?
2: अहिले यसमा हामीले कुनै दुविधा मान्नै पर्दैन, किनभने खाद्य तथा खोज नियन्त्रण विभागबाट अनुमति प्राप्त गरेर हामीले हाम्रो अत्याधुनिक प्लान्टबाट हामीले दही दुधहरू बनाउँछौँ होइन। त्यसले गर्दाखेरि हाम्रो बजारमा हामीले एकदमै गुणस्तरयुक्त सामानहरू पठाउँछौँ। ढुक्क भएर आम उपभोक्ताहरूलाई दुध तथा दुग्ध पदार्थ सेवन गर्दाखेरि हामीले जहिले पनि उहाँहरूलाई गर्नको लागि आह्वान गरेका छौँ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पनि दुग्धजन्य पदार्थको प्रचार गर्नुभएको थियो, त्यस्तै महाधिवेशनमा पनि चितवनमा पनि मही चाहिँ व्यापक बिक्री भयो भन्ने कुराहरू पनि आइरहेको थियो। त्यो घटना पछि अथवा भनौँ त्यस्तै खालका गतिविधिहरूले चाहिँ यो बजारमा चाहिँ कस्तो प्रभाव पारेको छ?
2: देशको अब विशिष्ट व्यक्तित्वहरूले चाहिँ कुनै पनि कुराहरूको प्रयोग गरिदिइसके पछि त्यसलाई महत्त्व दिइसकेपछि त्यसको उपभोग बढ्नु स्वाभाविक हो होइन। त्यसै गरी अहिले प्रधानमन्त्रीज्यूले चाहिँ अब चिज होइन मही दही दुधहरू सेवन गर्न थालिसकेपछि त्यो प्रचार प्रसार भएपछि चाहिँ स्वतः रूपले बजार यसको विस्तार भएको छ, बढेको छ। यो गरे भने हुन्छ, तपाईँको कार्यक्रमहरूमा चाहिँ अन्य प्रिय बजारको ठाउँमा मैले स्थान पाउने बिहा भोज भतेर सेमिनार गोष्ठी होइन सिंहदारमा जानुभयो भने तपाईँ अहिले मही पाउनुहुन्छ। त्यसले गर्दाखेरि प्रचार प्रसार भयो भने र त्यसको महत्त्व बुझाउन सकियो भने त्यो कुराहरूको खपत बढी हुन्छ, यो स्वाभाविक रूपमा लिन्छ हामीहरूलाई।
0: उहाँ हुनुहुन्थ्यो नेपाल डेयरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाल। यसैबीच आज भक्तपुरको प्रसिद्ध जुजुधाउको माग अत्यधिक बढेको छ। जुजुधाउ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजीका अन्सार आज एकै दिन 1,00,000 लिटर भन्दा बढी जुजुधाउ बिक्री भएको छ। माटोको कतारोमा परम्परागत शैलीमा बनाएको दही प्रति लिटर 250 रुपियाँमा बिक्री भइरहेको छ। तर मेसिन र फ्रिजमा जमाएको दहीलाई समेत जुजुधाउ नाम दिएर बिक्री गर्न थालिएकोले यसको गुणस्तर र साख घट्दै गएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। मल्लकालमा राजाले समेत भक्तपुरको दही खाने हुँदा भक्तपुरको दहीलाई दहीको राजा अर्थात् जुजुधौ भनिएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो देशभर 14% भन्दा पनि कम रोपाई असार 15 गते दही खपत उच्च 1 अर्ब रुपियाँ बराबरको कारोबार भएको अनुमान व्यावसायिक पशुपालनले माग धान्दै भक्तपुरमा जुजु धाउको माग उच्च लगायतका खबर प्रस्तुत गरे
2: नेपाल दर्पणमा अब बाँकी खबर जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ प्राधिकरणले सूचना निकालेर सर्वसाधारण मानिसहरूलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकेको पनि बताएको हो प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढी पहिरो जस्ता विपद निम्तन सक्ने चिन्ता छ मौसम विभागको सूचना अनुसार भोलि र पर्सि मनसुनी गतिविधि बढ्न गई मधेस कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढेको हो केही ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन पनि भनेको छ प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन 1155 विपदमा मद्दत माग्न 1149 नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ यसपालि नेपालमा मनसुन जुन 19 भित्रिएको हो औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम कर्णाली र बागमतीका केही उच्च पहाडी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ आज पश्चिम तराईमा पानी पनि राम्रो वर्षा भएको छ यो हप्ता पर्याप्त वर्षा भएर धान रोपाईमा सहज हुने मौसमविदको भनाइ छ
1: संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय अन्तर्गतको विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया संसदीय समिति प्रणाली र संसदीय निगरानी संसदीय मर्यादा संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ 2 दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुद्देश्य हलमा सञ्चालन भइरहेको छ यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई निर्देशन दिनुभयो सांसदहरू नागरिकले मत दिएर पठाएका जिम्मेवार नागरिक भएको हुनाले आम नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी व्यवहार देखाउनु पर्ने उहाँको भनाइ छ अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा सन्तुष्टि समेत व्यक्त गर्नुभयो
2: सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य सुरु भएको छ मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ डोल्पाको जगदुल्ला तथा मुर्केचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशयुक्त आयोजना निर्माण भइरहेको हो आयोजनाले विद्युत उत्पादन का साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण सड़क ट्र्याक र 10 वटा बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ नेपालगंजबाट डोल्पा पुग्न 3 दिन भन्दा बढी लाग्ने यात्रा अब एकै दिनमा सम्भव

0: साझा जिम्मेवारी रहेको जोड दिनुभयो। उहाँले नेपालको लेखा परीक्षण प्रणालीलाई आधुनिक सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोगबाट थप परिष्कृत गर्न आवश्यक रहेको पनि बताउनुभयो। महालेखा परीक्षक तोयम रायले लेखा परीक्षण कार्यलाई गुणस्तरीय र पारदर्शी बनाउन विभिन्न सुधारका प्रयास थालेको दावी गर्नुभयो। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 94 अर्ब भन्दा बढ़ीको लेखा परीक्षण भएकोमा 88 अर्ब रुपियाँ भन्दा बढ़ीको बेरुजी औल्याएको छ। कार्यक्रममा लगती बेरुजी नभएका महाभारत, महाशिला र ध्रुकोट गाउँपालिकालाई सम्मान गरिएको छ।
1: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सी आज 16.54 अङ्कले घटेर 2632.96 बिन्दुमा छरेको छ। नेप्सी गएको हप्ताभरि नै घटेको थियो। आज सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब करोडको कारोबार भएकोमा आज 351 कम्पनीका 76,99,000 कित्ता सेयर 2.67 अर्ब करोड रुपियाँमा किनबेच भएको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष गोपाल प्रसाद भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। नवनियुक्त अध्यक्ष भट्टलाई मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
0: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री विष्णु पौडेल विरूद्ध 3 दिनको म्याद थप गरेको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा पेश गरेको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्र अनुसार प्रहरीले असार 8 गते सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आफ्ना माताहतका विभाग र क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनको संरचना हटाउन निर्देशन दिएको छ। सरकारको सयबुदे कार्यसूची अनुसार 60 दिनभित्र दलीय विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिलले संयन्त्र विकास गर्नुपर्ने व्यवस्था गरेको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत यो कार्यसूची कार्यान्वयन गर्न आग्रह गरेपछि यो निर्देशन जारी भएको हो। सरकारले विश्वविद्यालय सम्बन्धी अध्यादेश मार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व सम्बन्धी व्यवस्था निलम्बन गरेको छ। विद्यार्थी संगठनहरूले सरकारको यस निर्णयको विरोध गर्दै आएका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: घर हुनेछ अयोध्या।

0: हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र दिसमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाडीको आवत जावत रोकिएको छ। त्यहाँ रहेको बेलीब्रिजबाट वर्षायाममा गाडी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँच गर्नको लागि आज र भोलि मालवाहक गाडी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवत जावतमा कुनै असहज नहुने प्रजीय पन्थीले बताउनुभयो। अघिल्लो वर्षको असार 24 गते आएको लेदो सहितको बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेली ब्रिज जडान गरिएको थियो।
1: धनकुटामा प्रहरीले आज एकै दिन 795 किलो गाजा बरामद गर्दै दुईवटा गाडी सहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको अनुसार धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रकबाट साँगुरीगढी गाउँपालिका 6 कोलबोटेमा बिहान 775 किलो गाजा बरामद भएको हो। ट्रकमा 25 प्याकेटमा प्रति प्याकेट 31 किलोका दरले गाजा लोड गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ट्रकका चालक धनकुटाको पाखरीबास नगरपालिका घरमै इटहरी बस्दै आएका परीक्षण कुँवर पक्राउ परेका छन्। यस्तै साँगुरीगढी गाउँपालिका नम्बर 7 लुम्फाजुङबाट मोटरसाइकलमा ल्याउँदै गरेको 20 किलो गाजा सहित विशेष राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
2: पूर्वी नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष पर्यटनको उच्च सम्भावना बोके पनि अपेक्षित विकासबाट पछाडि रहेको छ। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्षमा 535 प्रजातिका चराचुरुङ्गी, 42 प्रजातिका स्तनधारी र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैँसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको आरक्षमा अहिले 498 अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गङ्गेटिक डल्फिन, घडियाल र मगर गोही पनि पाइन्छ। चराविज्ञ अनिश तिमलसिन्हाका अनुसार उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल रहेको कोशी टप्पु चरा अवलोकन सबैभन्दा ठूलो पर्यटन आकर्षण हो। आवश्यक पूर्वाधार, प्रचार प्रसार र व्यवस्थापनमा ध्यान दिन सकिए कोशी टप्पु दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने विज्ञहरू बताउँछन्।
1: बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। 9 पालिकामा जन्मेदेखि 15 महिना र 16 देखि 23 महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1348 बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीहरूको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायले बताउनुभयो।
2: भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अङ्कसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानी सेनाले अफगानिस्तानका 3 प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा 36 सर्वसाधारणको ज्यान गएको छ। अरू 158 भन्दा बढी घाइते भएका छन्। गैराती, पक्तिका र कुनार प्रान्तमा यो आक्रमण भएको अफगानिस्तान सञ्चार माध्यमले जनाएका छन्। अफगानिस्तानबाट सशस्त्र समूहले आफ्नो देशमा गरेका आक्रमणको जवाफमा यस्तो आक्रमण गरेको पाकिस्तानी सञ्चार मन्त्री अताउल्लाह तरारले दावी गर्नुभएको छ। केही दिन अघि पाकिस्तानको कराँचीमा रहेको अर्धसैनिक बल मुख्यालयमा आक्रमण भई 3 सैनिकको ज्यान गएको थियो। त्यो आक्रमणको जिम्मेवारी जमात उल अहरार समूहले लिएको थियो। अफगानिस्तानको तालिबान सरकारले यो आक्रमणको कडा निन्दा गर्दै यसलाई सर्वसाधारणको क्रूर हत्या भनेको छ। पाकिस्तानले फेब्रुअरी 21 अफगानिस्तानसँग खुल्ला युद्धको घोषणा गरेको थियो। चीनको मध्यस्थतामा वार्ता भए पनि युद्ध अन्त्य हुन सकेको छैन।
2: भेनेजुएलामा विनाशकारी भूकम्प गएको 32 घण्टापछि भग्नावशेषबाट 18 दिनका नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ। भूकम्पका बेला अपार्टमेन्टको आठौं तलामा रहेकी दयाना पातिनो र उनका शिशुलाई उद्धार कर्मीहरूले पूरै भत्किएको संरचनाबाट उद्धार गरेका बीबीसीले जनाएको छ। बीबीसीसँग कुरा गर्दै पातिनोले जमिन मुनि पुरिदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धार कर्मी आउने प्रतीक्षामा प्रार्थना गरिरहेको बताउनुभयो। उहाँका अनुसार भूकम्प आउँदा भाडा माझ्दै गरेकोमा तत्कालै बच्चालाई काखमा लिनुभयो। सुरुमा हावामा उडिरहेको जस्तो महसुस भएकोमा पछि फर्निचरहरूको बीचमा थिचिनुभयो। फर्निचरको आड पाएपछि 32 घण्टासम्म 1 मिनटपछि ननिदाई शिशुलाई छातीमा टाँसेर श्वास फेरि नफेरेको थाहा पाउन उहाँको नाक छोराको नाक जाँच गरिरहेको उहाँले बताउनुभयो। भेनेजुएलामा गएको बुधबार बिहान 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले कम्तीमा 1500 जनाको ज्यान गएको पुष्टि भएको छ। झन्डै 50,000 जना मानिस हराइरहेको अनुमान छ। भेनेजुएलाको यो विपदमा एउटा नवजात शिशु अहिले सिङ्गो भेनेजुएलाको आशाको किरण बनेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 11 बजे 5 पटकको च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन्। सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 गोलले हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 गोलले ब्राजिललाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनलभन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पाराग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसै गरी भोलि बिहान 7:15 मेक्सिको मोन्टेरीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनवटै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि पटक।
2: आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। देशभर 14% भन्दा पनि कम रोपाई। असार 15 दही खपत उच्च। 1 अर्बको कारोबारको अनुमान। व्यावसायिक पशुपालनले माग धान्दै।
1: भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना। केही ठाउँमा आरी घोप्टे वर्षा पनि हुन सक्ने। पूर्व तयारी र सतर्कता अपनाउन प्राधिकरणको आग्रह।
2: विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखी। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड।
1: पाकिस्तानी हवाई आक्रमणमा अफगानिस्तानमा 36 जनाको ज्यान गयो। 158 जना भन्दा धेरै घाइते।
2: र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सीधा कुरा प्रश्न विचार
1: न पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

तेस्रो राष्ट्रिय धान दिवस तथा रोपाई उत्सवको अवसरमा माडीमा विविध कार्यक्रम सम्पन्न। चितवन जिल्लामा धान जोनको क्षेत्रफलमा वृद्धि। पूर्ण नसी अङ्कसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट घोषणा। बेहोस बनाउने औषधि प्रयोग गरी लुटपाट, तीनजना आरोपित पक्राउ। विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन। 2000 विद्यार्थीले पिसिएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन। रोजेन्जी र अन्य शहीद बीच विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश। ट्राफिकले हटायो गृहमन्त्री र गृह सचिवको गाडीको कालो सिसा। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा 23 राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव मनाइएको छ। माडी नगरपालिका छ लक्ष्मी निवासमा सम्पन्न सो उत्सवका क्रममा सामूहिक धान रोपाई, हिलोमा डोरी तान्ने प्रतियोगिता, हिलेदौड प्रतियोगिता तथा दही चिउरा खाने कार्यक्रम सञ्चालन भएको हो। हिलेदौडमा पार्वती पौडेल प्रथम, निशा कानु मगर दोस्रो तथा सीता पोखरेल तेस्रो हुन सफल हुनुभयो। यस्तै हिले डोरी तान्ने प्रतियोगिता गीतामा कर्मचारीहरूको टोललाई स्थानीय टोल विकास संस्था टिमले पराजित गरेको थियो। उत्सवमा माडीका नगर प्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाल, वडा अध्यक्ष दिपेन्द्र राज पौडेल, पशु सेवा शाखाका डाक्टर सन्तोष छेत्री, सूचना प्रविधि अधिकृत प्रवीण भण्डारी, कृषि शाखा प्रमुख सुरेश सिमखडा, कृषि प्राविधिक अनिल बच्चा लगायतको सहभागिता रहेको थियो। नेपालमा प्रत्येक वर्ष असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइन्छ। धान बालीमा उत्पादन वृद्धि र खाद्य सुरक्षाको महत्वलाई आत्मसात गर्दै विक्रमसम्म 2061 यो दिवस मनाउन सुरु गरिएको हो। यस दिन खेतमा काम गरेर दही चिउरा खाने परम्परा रहेको छ। चितवन जिल्लामा धान जोनको क्षेत्रफल बढेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका अनुसार आर्थिक वर्ष 2081-82 को तुलना चालु आर्थिक वर्षमा धान खेती गर्ने क्षेत्रफल बढेको हो। इकाइ प्रमुख महेश रिग्मीका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षमा जोन क्षेत्र धान खेती गर्ने क्षेत्रफल 450 हेक्टर बढेर 8900 हेक्टर क्षेत्रफल पुगेको छ। जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ। चितवन र मकवानपुरका उत्कृष्ट 21 किसान पुरस्कृत भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनले परियोजना लागू भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवर्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुरस्कृत गरेको हो। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालमध्ये 89 अङ्कसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जेठ 12 गते सबै मन्त्रालयलाई निर्णय कार्यान्वयन सम्बन्धमा शीर्षकमा परिपत्र गर्दै असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गर्न निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन हुन नसकेको पाइएको छ। उक्त निर्देशन सबै मन्त्रालयले निर्धारित समयमा कार्यान्वयन गर्न नसकेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको फेरि गुपचुप रूपमा असार मशान्तसम्म समय अवधि थप गरेको हो। त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण विभागहरूबाट दलीय विद्यार्थी संगठनका भौतिक तथा सांगठनिक संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ। त्रिभुवन शिक्षा अध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र जारी गर्दै यस विषयमा निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिभुवनले यस्तो कदम चालेको हो। गृहमन्त्री सुदन गुरुङ र गृह सचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृह सचिवको सवारीको कालो सिसा हटाएको हो। ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफै ट्राफिक प्रहरी कार्यालय पुग्नु भएको थियो।
अब 100 क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएसँगै 100 क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुला भएको हो। डेन्जी शहीद र विक्रमसम्म 2046 यताका शहीदबीच सरकारले विभेद गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारलाई छलफलमा झिकाउने आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द्व पीडित अधिवक्ता ज्ञानेन्द्र राज आरणले शहीदबीच असमान व्यवहार गरी दूरगामी प्रभाव पार्ने किसिमका निर्णय गरेको भन्दै दायर गरेको रिटमा सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आउँदो असार 22 गतेका लागि सरकारलाई छलफलमा झिकाउने आदेश दिएको हो। नेपाली काङ्ग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ। सभापति गगन थापाले सोमबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य पदमा र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनयन गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै सिंहदरबारमा खुकुरी लिएर सिन्ह अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बर बहादुर तामाङको रिहाईको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आन्दोलन शुरू गरेको छ। सोमबार माइतीघर मण्डलामा तामाङकी श्रीमती गायत्री लगायत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चासँग आबद्ध कार्यकर्ताले प्रदर्शन गर्दै तामाङलाई तत्काल बिना शर्त रिहाई गर्न माग गरेका हुन्। हेटौडा काठमाडौँ जोड्ने छोटो दूरीको हेटौडा कुलेखानी फाखेल काठमाडौँ सडक आगामी असार 25 गतेसम्म बन्द हुने भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका स्थित वडा नम्बर 2 र 4 पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलान गर्नका लागि गत जेठ 15 गतेदेखि 1 महिनाका लागि उक्त सडक पूर्ण रूपमा बन्द गरिएको थियो। हाल पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके तापनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने पूर्वाधार विकास कार्यालय हेटौडाले जनाएको छ। नेपाल चिकित्सक संघले सामाजिक सञ्जाल मार्फत गैर चिकित्सकहरूले चिकित्सकीय अभ्यास गर्ने तथा औषधि सिफारिस गर्ने प्रविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। संघले यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्रै उपचार गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले हाल विभिन्न सामाजिक सञ्जालमा संघलाई लक्षित गर्दै सम्प्रेषण भइरहेका समाचारप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सोमबार विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल, रमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप 3 दिन म्याद थपको अनुमति दिएको हो। र बेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन नगद र मोबाइल लुट्ने गिरोहका 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्ध चोक बुद्ध कुमार श्रेष्ठ, सिन्धुपाल सकिन्द्रौती गाउँपालिका 5 53 वर्षीय केदार श्रेष्ठ र दुलखा बिगु गाउँपालिका 4 46 वर्षीय नवराज घिमिरे बिक रहेका छन्। प्रहरी अनुसन्धान अनुसार उनीहरूले नशालु पदार्थ सेवन गराई बेहोस बनाएपछि सर्वसाधारणबाट सुनका गरगहनादेखि लिएर नगद लुटपाट गरेको पाइएको काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले जनाउनुभयो। उहाँका अनुसार पक्राउ परेका मध्ये 2 लुटपाटमा प्रत्यक्ष संलग्न रहेको तथा 1 चोरीको सुन खरिद गर्ने सुन पसल सञ्चालक रहेका छन्। आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हवाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। 23 राष्ट्रिय धान दिवस तथा रूपा उत्सवको अवसरमा माडीमा विविध कार्यक्रम सम्पन्न। जिल्लामा धान जोनको क्षेत्रफलमा वृद्धि। अङ्कसहित भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बेहोस बनाउने औषधि प्रयोग गरी लुटपाट 3 आरोपी पक्राउ। विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन। थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन। र जेनजी र अन्य सहित बीचमा विभेद गरेको भन्दै दायरिटमा सरकारलाई सर्वमा बोलाउने आदेश। ट्राफिकले हटायो गृहमन्त्री र गृह सचिवको गाडीको अवस्था। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: यो रेडियो नेपाल हो। साँझ सात बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यम वर्ग र गरीब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ्दो महँगी नियन्त्रण तर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपराह्न सवा एक बजे बस्नेछ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो।
3: विशेष गरेर यो असार 16 र 17 गते चाहिँ मनसुनी गतिविधिहरू चाहिँ केही बढ्न गई, विशेष गरेर मध्य प्रदेश, उत्तर प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ मेट्रो जन्त ट्याङ्क चाहिँ भारीदेखि धेरै भारी वर्ष पनि हुने सम्भावना छ भनेर चाहिँ हामीले विश्लेषण जारी गरिसकेका छौँ। यसको कारणले गर्दाखेरि नै विशेष गरेर यो बङ्गालको खाडीमा पनि विकसित एउटा न्यूनतापीय प्रणाली पनि विकसित नै रहिरहेको छ र त्यसले गर्दाखेरि धेरै जलवायु हावा चाहिँ यो नेपाल तर्फ चाहिँ केही रूपमा बढी प्रवाह गर्ने र त्यसको कारणले गर्दाखेरि भारीदेखि धेरै भारी वर्षाहरू पनि भनेर चाहिँ हामीले सतर्क हुने भनेर यो आयामभर सुन्तला रङको कलर सहित विभिन्न जिल्लाहरूमा चाहिँ सतर्क आग्रह सहित विशेष बुलेटिन जारी गरेका छौँ। त्यही भएर भोलि र पछि चाहिँ अलि बढी वर्षाको गतिविधिहरू बन्ने र
0: त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्सकाभेटर, लोडर लगायत सवारी साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ। वर्षा र बाढीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, छविस पाथी भेरा, गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहरा विरुद्ध 22 लाख रुपियाँ भन्दा बढी बिगो माग दावी गरेको छ। छविस पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा नम्बर 6 का वडाध्यक्ष मोहनलाल बिक, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरुद्ध पनि समान बिगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरण प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता पीपीए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो। प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुडकेचुला गाउँपालिका क्षेत्रमा 2 अर्ध जलाशय युक्त आयोजना विकास गरिरहेको छ। कम्पनीले जगदुल्ला जिल्ला जल विद्युत आयोजनाबाट 106 मेगावाट र जगदुल्ला ए आयोजनाबाट 124 मेगावाट गरी कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले विद्युत उत्पादन बाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटाको भनाइ छ। राराताल, सेफोक्सुन्डो ताल, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला तथा मुगुसम्म पुग्ने वैकल्पिक र छोटो मार्ग विकास हुने भएपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुनेछ। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रम सम्वत 2061 मङ्सिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। धान दिवसका अवसरमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा ड्रोन मार्फत मल छरेर मेसिन मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाइयो। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झण्डै 80% खेतीयोग्य जमिन आगासे पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाई हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र पिकको रिपोर्ट।
4: बुढीनन्दा नगरपालिका साथका स्थानीय रङ्गवीर कण्डारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझै छन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। समाल गाउँकी स्थानीय कृषक अवि कण्डारा दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारी समय सिँचाइ सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका 3 का स्थानीय निराजन कटेल।
5: पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ। हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन यहाँ छँदैभरि हामीले रोपाई गर्न पाओस्।
4: कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको र खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज नेउपाने।
6: 3 महिना भयो पानी भएको छैन। माथिल्लो बेल्ट हाम्रो जगन्नाथ, पुरीनन्दा, हिमाली, समी कार्तिक जो सिँचाइको नलाग्ने क्षेत्रहरूमा खडेरीको कारणले तरकारी बाली र धान बालीलाई धेरै प्रभावित पारेको छ। धेरै ठुलो समस्यामा छन् किसानहरू। खाद्य सुरक्षामा पनि यसले असर देखाउनेछ।
4: 80% खेतीयोग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनत माथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
0: सभामुख जोर प्रसाद अर्यालले सांसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो। सभामुख डोल प्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले बताउनुभयो। सरकारले 2075 सालमा धनकुटाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो। तर पछिल्लो समय बाढीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम सुरु हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठूलो भेट लाग्थ्यो। तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढीले झरनासम्म पुग्ने सिँढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक संख्या उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
8: बाढी पहिरो आइरहेछ, त्यसमा माथि जाने अवस्था
7: पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारीमा रहेको सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो।
9: संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल्ने आवश्यकता पनि परेको छ। त्यो खोला तर्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तार जाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने

0: कोशी राजमार्गमा पर्ने सिन्धुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यान आकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो। सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ। पाकिस्तानले भने घटनामा 29 विद्रोही मारिएका बताएको छ। पाकिस्तानले अफगानिस्तानलाई सीमा क्षेत्रमा आतंक सिर्जना गर्ने समूह सक्रिय रहेको र आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले यसको खण्डन गर्दै आएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावी प्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्योदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनु भयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 301,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात् 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी, खसी बोका, स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दूधमा प्रति लिटर 10 रुपियाँ अनुदान दिँदै आएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्वकप

0: विजेता ब्राजिल र एसियाको पावर हाउस जापान बीच अन्तिम सोह्रमा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। नेपाली समय अनुसार खेल राति पौने 11 बजे अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ। ब्राजिल समसीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि नर्वे वा आइभोरी कोस्टको सामना गर्नेछ। यसले दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रङ्गशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियाले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम सोह्रमा पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले यही असार 19 गते आयोजना गर्न लागेको 7 संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीएले गर्ने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा एकाडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 24.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 19.2 मिलिमिटर। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 32.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एक।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिडा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: रंग
1: ओखती फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
3: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
3: सम्पर्क 98-457-31-034 र 97-443-43-915
4: ए 6 बजेको बिहानी र साथी सहको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा

ए छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ।

ए छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा छ बजेको बिहानी र साथी सको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयले रासुपा विवादको चङ्गुलमा। आङ्गिक क्याम्पसबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिवीको निर्देशन।
0: पासपोर्ट प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 5 जनालाई धरोटीमा छोड्न आदेश। पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति।
1: असार 15 गते राष्ट्रिय धान दिवसमा सरकारको औपचारिकता उस्तै, किसानका दुःख र वेदना दुरुस्तै।
0: तनाव कम गर्न इरान र अमेरिका सहमत। हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि भोलि दोहामा वार्ता हुने।
1: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै ब्राजिलसँग 20 वर्ष अघिको हारको बदला लिने जापान।
2: नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: 2026 को अवसरमा सिजीटीभीले ल्याएको छ दुई वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर देशभर मनसून सक्रिय बन्दै जाँदा आगामी दुई दिन मंगलबार र बुधबार भारी वर्षाले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गर्दै सम्भावित बाढ़ी पहिरो र डुबानबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ यससँगै बाढ़ी पहिरो डुबान तथा नदी कटानको जोखिम बढ़ने भएकाले सरकारले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष मनसून बुलेटिन जारी गर्दै असार 16 गते मंगलबार र 17 गते बुधबार मध्य प्रदेशसहित कोशी बागमती गण्डकी लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन चट्यानसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ मौसमविद डेभिड ढकालका अनुसार ती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ
3: विशेष गरी 16 गते असार 16 गते मंगलबारको दिन र असार 17 गते बुधबारको दिन अलिक बढी सम्भावना देखिएको छ त्यति बेला चाहिँ विशेष गरी कोशी प्रदेशको तराई तथा पहाडी भूभाग बागमती प्रदेशको पहाडी भूभाग र तराई भूभाग गण्डकी प्रदेशको तराई र पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई र पहाड भूभागहरूमा चाहिँ अलिकति सतर्क हुने जस्तै किसिमको चाहिँ हामीले जारी गरेका छौँ त्यसै गरी मध्य प्रदेश कर्णाली प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेश पहाडी र तराई भूभागमा पनि वर्षा गति हुने र अत्याधिक हुने भनेर हामीले जारी गरेको नोटिसमा छ
2: भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने आकस्मिक बाढ़ी पहिरो गेग्रियान बहाव नदी कटान तथा शहरी र तराई क्षेत्रका होचा स्थानमा डुबानको जोखिम बढ़ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह समेत गरिएको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ भक्तपुर ललितपुर लगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पनि पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ कस्तो अवस्थालाई भारी वर्षा भनिन्छ त मौसमविद ढकाल भन्नुहुन्छ 50 मिलिमिटर भन्दा माथिको वर्षालाई भारी वर्षा भन्ने गरिन्छ
3: भारी वर्षा भनेको चाहिँ 50 मिलिमिटरबाट बढीलाई चाहिँ बढी भएपछि भारी वर्षा भनिन्छ भने त्योभन्दा बढी 100 मिलिमिटरबाट बढीलाई चाहिँ धेरै भारी वर्षा भारीदेखि धेरै भारी वर्षा गरेको छ
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिरहेको छ प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विशेष गरी खोला नदी तथा खरे आसपास यात्रा गर्ने पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने र नदी किनाराका बासिन्दाले मौसमको अवस्थाबारे निरन्तर जानकारी लिन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न तयारी अवस्थामा रहन अनुरोध गरिएको छ जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अध्यावधिक मौसम पूर्वानुमान पूर्व सूचना तथा चेतावनी नियमित रूपमा अवलोकन गरी सुरक्षित स्थानमा रहन प्राधिकरणका प्रवक्ता शान्ति महतले आग्रह गर्नुहुन्छ
4: आधिकारिक सूचनाहरू पछिल्लो मिडियाहरू मार्फत आएका सूचनाहरूलाई चाहिँ यहाँले नियमित रूपमा सुन्नु हेर्नुपर्ने हुन्छ भने त्यो सँगसँगै आफूले पूर्व तयारी पनि गर्नुपर्ने सचेत रहनुपर्ने अवस्था पनि सँगसँगै हुन्छ अर्को विषय चाहिँ आफू कस्तो अवस्थामा बाढी पहिरो डुबान होइन कटान लगायतका कस्तो जोखिममा छ भन्ने कुराहरू पनि यहाँहरूले चाहिँ जान्नुपर्ने भयो जानिराख्नुपर्ने हुन्छ र जुन जोखिममा आफू छु भन्ने लाग्छ त्यही जोखिमबाट नै बढी त्यसको विषयमा जानकारी हुने विपदको विषयमा बुझाइ पनि बढाउनु पर्ने हुन्छ भने सँगसँगै त्यसबाट कसरी बस्ने भन्ने कुराहरू पनि थाहा पाउनु पर्यो भएसम्म हामीले यो नदी किनारहरू बढी पानी जमेका ठाउँहरूमा बहाव हुने ठाउँहरूमा होइन अलिकति विपदका जोखिम भएका ठाउँहरूमा नजानु हुन पनि अनुरोध गर्छौँ अलिकति सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ समुदायमा एकअर्कालाई सूचनाहरू दिने जानकारी गराउने परिहाल्यो भने एकअर्कालाई सपोर्ट गर्ने अब सहयोगी चाहियो भने मन्दिर नजिकको स्थानीय पालिका स्थानीय प्रशासन लगायत हाम्रो जुन हामी प्राधिकरणको नम्बर छ 1149 विपदमा टोल फ्री नम्बर छ यसमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ उद्धारको लागि सहयोग माग्न सक्नुहुन्छ भने नेपाल प्रहरीको सहयोग नम्बर पनि छँदैछ
2: प्राधिकरणले नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना स्थानीय तह स्वयंसेवक तथा सम्बन्धित निकायलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर एक्जावेटर लोडर लगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
5: जुन तथा मौसम विज्ञान विभागबाट हिजो जारी भएको जुन विशेष बुलेटिन छ, धेरै जस्तो कर्णाली बाहेकका धेरै जस्तो प्रदेशहरूमा चाहिँ विशेष गरी कोशी, गण्डकी, बागमती, मध्य प्रदेश, लुम्बिनी लगायतका प्रदेशहरूमा चाहिँ केही ठाउँहरूमा अत्यधिक भारी वर्षा पनि हुने र धेरै जस्तो स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने भनेर उहाँहरूले पूर्वानुमान गर्नुभएको छ। र त्यही अनुसार हामीले प्राधिकरणले पनि उहाँहरूले बुलेटिन जारी गर्ने बित्तिकै हामीले तुरन्तै क्रिया सचेतना हामीले जगाउने किसिमले किसिमले सूचना पनि जारी गरिसकेका छौँ। हामीले यसलाई अलिकति जुन यहाँ म्यापमा पनि देख्न सक्छौँ, धेरै जस्तो ठाउँहरूमा चाहिँ जुन विशेष गरी मैले भनेका प्रदेशहरूमा चाहिँ त्यहाँ चाहिँ ओरेन्ज कलरको देख्न सक्छौँ। त्यो भनेको चाहिँ अलिकति अलर्ट हुनुपर्ने, अब रेडै चाहिँ देखाएको छैन, रेडै देखायो भने एकदम हाई अलर्टकै अवस्था हो, एक्सनमा जानुपर्ने हुन्छ भने यो ओरेन्ज सबभन्दा पहिला ग्रिन, त्यसपछि येल्लो, अनि ओरेन्ज र रेड हुन्छ। कुनै कुनै ठाउँमा येल्लो छ भने अलिकति बढी सतर्क अप्नाउनु पर्ने भनेकोमा चाहिँ ओरेन्ज कलरको छ, त्यो भने चाहिँ अलिक सतर्क नै अलर्टै रहनुपर्ने अवस्था छ।
2: प्राधिकरणले वर्षा र बाढी सम्बन्धी जानकारीका लागि 1155, विपद सहायता आवश्यक परे 1149, नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। आकस्मिक रूपमा स्थानान्तरण हुनुपर्ने र गर्नुपर्ने अवस्था आएमा नागरिकले कसरी सूचना पाउने त प्रवक्ता महत भन्नुहुन्छ।
5: आकस्मिक रूपमा स्थानान्तरण हुनु पर्यो भने चाहिँ सबैभन्दा पहिला स्थानीय पालिकालाई नै हो त्यो उहाँहरूको जिम्मेवारी पनि हो, उहाँहरूको आफ्नो त्यहाँ लोकालिटीका ठाउँहरूमा उहाँहरूले कुन ठाउँ खुल्ला ठाउँ संरक्षित ठाउँहरू भनेर जस्तो यस्तो विपद पर्दाखेरि चाहिँ आश्रयस्थलको रूपमा उहाँहरूले सबै जस्तो पालिकाहरूले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र चाहिँ यस्ता ठाउँहरूको चाहिँ व्यवस्था गर्नुभएको हुन्छ, जिल्ला प्रशासन कार्यालयले पनि गरेको छ। त्यही अनुसार चाहिँ उहाँहरूले स्थानान्तरण हुनु पर्यो भने चाहिँ स्थानीय पालिकासँग सम्पर्क गर्ने, स्थानीय
2: प्राधिकरणले वर्षा र बाढी सम्बन्धी अत्यावधिक जानकारी नियमित रूपमा लिइराख्न, अनावश्यक रूपमा नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा आवत जावत नगर्न र आपतकालीन अवस्था आएमा सम्बन्धित निकायको सहायता लिन आग्रह गरेको छ। मौसमको अवस्थाबारे सचेत रहँदै आवश्यक सावधानी अपनाए सम्भावित विपदको जोखिम कम गर्न सकिनेछ। त्यसैले सुरक्षित रहनुहोस् र सचेत बन्नुहोस्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीसा मोते।
6: राहदानी भ्रष्टाचार मुद्दामा मोचिएका पाँचजनालाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणेन्द्र राज मल्लसँग 5.5 लाख रूपियाँ धरौटी मागेको छ। त्यस्तै विभागका निर्देशक सुनिल कुमार केसीसँग 4 लाख तथा कर्मचारीहरू सोमेश थापा र विपिन प्रसाईसँग 3-3 लाख रुपियाँ धरौटी मागिएको छ। सोही मुद्दाका अन्य दुई आरोपी तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई पासपोर्ट छपाईमा सरकारी अधिकारी र विदेशी कम्पनी बीच मिलेमत्त गरी 10 अर्ब 13 करोड रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई थप 3 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। गत असार 8 गते सुर्खेतबाट पक्राउ पर्नुभएका पौडेलमाथि छानबिन नसकिएकाले अदालतबाट आज दोस्रो पटक म्याद थप गरिएको हो। त्रिभुवन विश्वविद्यालयले आफ्ना आङ्गिक क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। शैक्षिक गुणस्तर सुधारका लागि त्रिभुवनले आगामी 60 दिनभित्र राजनैतिक संरचना हटाई 90 दिनभित्र विद्यार्थीहरूको वास्तविक आवास समेट्ने वैकल्पिक संयन्त्र बनाउन क्याम्पसहरूलाई भनेको छ। सभामुख डोल प्रसाद अर्यालले अभिमुखीकरण कार्यक्रममा सांसदहरूको न्यून उपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गर्नुभएको छ। लाखौं जनताबाट निर्वाचित प्रतिनिधि प्रतिनिधिहरूको व्यवहार र अनुशासनलाई जनताले नजिकबाट मूल्याङ्कन गरिरहेकाले समय पालन र जिम्मेवारीमा ध्यान दिन उहाँले सचेत गराउनुभयो। सिंहदरबारमा आयोजित दुई दिने कार्यक्रममा बोल्दै सभा मुखरियालले संसदका सदस्यहरूलाई आफ्नो व्यवहार र काम कारवाहीबारे आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ। साथै उहाँले सधैँ मिठो मात्र नबोली आवश्यकता परेका बेला सत्य कुरा प्रष्टसँग राख्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ। विधेयकका विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि आगामी असार 18 र 19 गते छलफल हुनेछ भने सम्बन्धित मन्त्रीहरूले असार 22 र 23 गते जवाफ दिने गरी समय तोकिएको छ। प्रधानमन्त्री बालेन शाह लक्षित विवादास्पद अभिव्यक्ति दिएको आरोपमा किर्तिपुरको होल्डिङ सेन्टरबाट डम्बर बहादुर तामाङ पक्राउ परेपछि काठमाडौँमा विरोध प्रदर्शन सुरु भएको छ। प्रहरीले तामाङमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ भने सुकुम्बासी मोर्चाले पक्राउको विरोध गर्दै तत्काल रिहाईको माग गरेको छ। देशभर दही चिउरा खाएर र धान रोपेर 23 औं राष्ट्रिय धान दिवस मनाइएको छ। ललितपुरको खुमलटार स्थित बाली विज्ञान अनुसन्धान केन्द्रमा ड्रोनबाट मल छर्नुका साथै मेसिनको प्रयोग गरी विशेष कार्यक्रम गरिएको छ। धान दिवसकै अवसरमा पत्रकार ऋषि धमला र अभिनेत्री एलिजा गौतम भने फरक शैलीमा देखिनुभयो। काठमाडौँको एक खेतमा आफै हिलोमा ओर लिएर उहाँहरूले धान रोप्दै बेग लै रौनक थप्नुभयो। स्वतन्त्र नागरिक अभियानका अध्यक्ष समेत रहनुभएका धमलाले देशको अर्थतन्त्र सुधार्न कृषि क्षेत्रको विकास नै मुख्य विकल्प रहेको भन्दै किसानलाई समयमै मल र बिउ उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ। नेपाल र चीन जोड्ने रसुवागढी सिमानाका दुई दिनका लागि बन्द गरिएको छ। चिनिया पक्षले मितेरी पुलको जाँच तथा मरमत समार गर्नुपर्ने भएकाले आज र भोलि नाका बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस अवधिमा पुलबाट हुने सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। नाका बन्द भए पनि कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूका लागि भने विशेष व्यवस्था गरिएको छ। पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई इजरायलले नरसंहारको मान्यता दिएपछि अजरबैजानले गम्भीर आपत्ति जनाएको छ। टर्कीको निकट सहयोगी अजरबैजानले इजरायलको यो कदमले क्षेत्रीय शान्ति र सम्बन्धमा नकारात्मक असर पार्ने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। रक्षा क्षेत्रमा इजरायलसँग घनिष्ठ सम्बन्ध रहेको अजरबैजान र आर्मेनिया बीच शान्तिवार्ता चलिरहेका बेला विकसित यस घटनाले क्षेत्रीय कूटनीतिमा नयाँ बहस सृजना गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति 5 पटकको विजेता ब्राजिल र एसियाली टोली जापान बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार राति 11:45 शुरू हुने यो खेल जित्दै दुवै टोली प्री क्वार्टर फाइनलमा पुग्ने दाउमा छन्। विश्वकप अन्तर्गत नै राति 2:15 हुने अर्को खेलमा 4 पटकको विजेता जर्मनी र पाराग्वे आम्ने सामने हुनेछन्। अमेरिकाको बोस्टन रङ्गशालामा हुने यो खेलको विजेता टोली अर्को चरणमा प्रवेश गर्नेछ। त्यस्तै भोलि बिहानै 7:45 हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र मोरक्को बीच भिडन्त हुने तालिका रहेको छ।

0: AI TV mahemus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG life's good.
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध।

घाँटी जोडाई। हिजो तथानाम गाली गर्नेहरू आज कुन मुखले घाँटी जोड्दैछन्? निर्लज्ज सत्ता मोह, चुनाव जितेर पनि तिमीहरूले अब के नै नयाँ इतिहास रच्ने हौ र? समयको गति तीव्र रूपमा फेरिसकिएको छ र यो बदलिएको आधुनिक जमाना अनुसार आफूलाई रूपान्तरण गर्न अब तिमी पुराना पुस्ताका नेताहरूको सामर्थ्य भित्रको कुरा रहेन। त्यसैले अब कुर्सीको आशा मार, केवल सल्लाहकार र अभिभावकको गरिमामय भूमिकामा सीमित हुन सिक, अनि यो विचार र संगठनलाई साँचो आस्था र भरोसा गर्नेहरूका लागि एउटा नयाँ सक्षम र गतिशील नेतृत्व सुम्पिएर सदाका लागि बाटो खाली गरिदेऊ। नत्र याद राख, तिमीहरूको यो निर्लज्ज सत्ता मोहले तिमीहरूको राजनीतिक अस्तित्व त नामेट पार्छ नै, यो पार्टीको झण्डा मुनि वर्षौंदेखि रगत पसिना बगाएर इमान्दारिताको राजनीति गर्ने सच्चा कार्यकर्ता र सर्वसाधारण जनतालाई समेत समाजमा टाउको लुकाएर हिँड्नु पर्ने गरी चरम कलानी र शरमको दिन निम्त्याउनेछ। पार्टीभित्र नयाँ पुस्ताका नेताहरूले यस्तो प्रखर विद्रोहको आवाज उठाइरहेका बेला आफ्नै पार्टीभित्रको त्यो विद्रोहलाई दबाउन र कार्यकर्ताको ध्यान अन्तै मोड्न शीर्ष नेताहरू भने लाजलाई पनि लजाउने गरी बाहिर मञ्चमा फेरि निर्लज्जतापूर्वक घाँटी जोड्दैछन्। नेपालको राजनीतिमा इतिहास कति चाँडो दौडिन्छ भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ मदन भण्डारीको 75 जन्म जयन्तीको त्यो मञ्च, जहाँ हिजो पानी बाराबारको स्थितिमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल र झलनाथ खनाल जस्ता शीर्ष नेताहरू फेरि एउटै मञ्चमा हात र मन मिलाउने गफ गर्दै थिए। कम्युनिस्टहरू सिद्धान्त स्वर्ग र नर्कमा विश्वास गर्दैनन्, तर 17 असार 2081 को त्यो रात इतिहासमा चर्चित छ, जब केपी ओलीले बालुवाटार पुगेर प्रचण्डलाई अब त स्वर्ग गए पनि सगै नर्क गए पनि सगै भनी आश्वासन दिएको केही घण्टामै सुटुक्क नेपाली काङ्ग्रेससँग सत्ताको लगन गाँठो कसेर प्रचण्ड सरकारको बहिर्गमन गराइदिएका थिए। यही धोकाधडी र अस्थिरताको राजनीतिक चरित्रले गर्दा आज देशमा कम्युनिस्ट शक्ति इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ, जसलाई निर्वाचनको कडा तथ्याङ्कले पनि स्पष्ट पार्छ। जनाधार तीव्र रूपमा खस्किँदै गएपछि र चौतर्फी संकट आइलागेपछि अहिले यी पुराना नेताहरू फेरि वाम सहकारीको नारा अलाप्न बाध्य भएका छन्, जसको पछाडि राष्ट्रियता र संविधान रक्षाको सतही नाराभित्र तीनवटा मुख्य स्वार्थ र साझा त्रास लुकेका छन्। पहिलो त्रास रासोपा नेतृत्वको सरकारको आक्रामक नीति हो, जसले विश्वविद्यालयहरूमा राजनीतिक दलका विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, पुराना राजनीतिक नियुक्तिहरू बदर गर्ने, संविधानमै व्यवस्था भएको प्रदेश सभा खारेज गरी स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने जस्ता पुराना दलका जग्ने हल्लाउने एजेन्डाहरू बहसमा ल्याएको छ। दोस्रो मुख्य कारण हो वर्तमान सरकारले नेताहरूको सम्पत्ति छानबिन र सुशासनको डन्डा चलाउन थालेपछि बढेको भय र आत्मरक्षाको खोजी हो भने तेस्रो आन्तरिक कारण एमाले र नेकपा दुवै दलभित्र गोकर्ण विष्ट, विष्णु पौडेल, रघुजी पन्त, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल र योगेश भट्टराई जस्ता शक्तिशाली नेताहरूले प्रतिनिधि सभाको कमजोर परिणाम पछि उठाएको नेतृत्व पुनर्गठन र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रखर आवाज हो, जसलाई विषयान्तर गर्न र कार्यकर्ताको ध्यान अन्तै मोड्न बुढा नेताहरूले फेरि कम्युनिस्ट एकताको कार फ्याँकेका हुन्। सास सम्म आश राख्नुपर्छ भने चाहिँ अझै पनि आउन लागेको स्थानीय तहको निर्वाचनलाई भर्याङ बनाएर सत्ताको बागडोर कब्जा गर्ने अन्तिम दाउपेच बुनेर बसेका पुराना शीर्ष नेताहरूलाई के अब पनि नेपाली जनताले पत्याउलान्? हिजो सार्वजनिक मञ्चहरूबाटै एकअर्कामाथि हिलो छ्यापाछ्याप गर्ने, शत्रुता साध्ने र तथानाम गाली गर्नेहरू आज कुन मुखले वाम सहकार्यको नयाँ नाटक मञ्चन गर्दैछन्? यति धेरै धोकाधडी, आन्तरिक कलह र जनमतको पहिरोपछि पनि आगामी चुनाव त हामी नै जित्छौं भन्ने भ्रम पालेर बसेका यी अनुहारहरूको निर्लज्ज सत्ता मोहले नेपाली राजनीतिमा फेरि एउटा नयाँ सनसनी मच्चाएको छ।

Ez bónusz pál. मनोरंजनसहित मात्रहरु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का लागि आज हामीसँग हुनुहुन्छ विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
1: मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान गरेको छ। यो पूर्वानुमानलाई प्राधिकरणले कतिको गम्भीर रूपमा लिएको छ?
2: यहाँले भने जस्तै अब जुन तथा मौसम विज्ञान विभागबाट हिजो जारी भएको जुन विशेष बुलेटिन छ, धेरै जस्तो कर्णाली बाहेकका धेरै जस्तो प्रदेशहरूमा चाहिँ विशेष गरी कोशी, गण्डकी, बागमती, मध्य प्रदेश, लुम्बिनी लगायतका प्रदेशहरूमा चाहिँ केही ठाउँहरूमा अत्यधिक भारी वर्षा पनि हुने र धेरै जस्तो स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने भनेर उहाँहरूले पूर्वानुमान गर्नुभएको छ। र त्यही अनुसार हामीले प्राधिकरणले पनि उहाँहरूले बुलेटिन जारी गर्ने बित्तिकै हामीले तुरन्तै क्रिया सचेतना हामीले जगाउने किसिमले किसिमले सूचना पनि जारी गरिसकेका छौँ। हामीले यसलाई अलिकति जुन यहाँ म्यापमा पनि देख्न सक्छौँ, धेरै जस्तो ठाउँहरूमा चाहिँ जुन विशेष गरी मैले भनेका प्रदेशहरूमा चाहिँ त्यहाँ चाहिँ ओरेन्ज कलरको देख्न सक्छौँ। त्यो भनेको चाहिँ अलिकति अलर्ट हुनुपर्ने, अब रेडै चाहिँ देखाएको छैन, रेडै देखायो भने एकदम हाई अलर्टकै अवस्था हो, एक्सनमा जानुपर्ने हुन्छ भने यो ओरेन्ज सबभन्दा पहिला ग्रिन, त्यसपछि येल्लो, अनि ओरेन्ज र रेड हुन्छ। अब कुनै कुनै ठाउँमा येल्लो छ भने अलिकति बढी सतर्क अप्नाउनु पर्ने भनेकोमा चाहिँ ओरेन्ज कलरको छ, त्यो भने चाहिँ अलिक सतर्क नै अलर्टै रहनुपर्ने अवस्था छ। त्यही भएको भएर हामीले चाहिँ सूचना जारी गरेर त्यहाँ त्यहाँ बसोबास गर्ने तत्त प्रदेशमा बसोबास गर्ने बासिन्दाहरूको लागि चाहिँ सचेतनामूलक सूचनाहरू जारी गरिसकेका छौँ। त्यही नै हो विशेष रूपमा हामीले प्राथमिकता साथ हेरेका छौँ यो विषयलाई।
1: अब यो स्थानीय तह र जिल्ला प्रशासनसँग समन्वय कसरी भइरहेको छ यहाँहरूको?
2: जिल्ला प्रशासन कार्यालयसँग त हाम्रो गृह अन्तर्गत नै हामी प्राधिकरण र सिटी कार्यालय पनि छौँ, हाम्रो निरन्तर समन्वय नै भइ नै आएको छ। हाम्रो विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत पनि हुन्छ भने हाम्रा विभिन्न व्हाट्सएप ग्रुप, भाइबर ग्रुपहरू पनि छौँ हामी, भर्चुअली हामी नियमित रूपमा उहाँहरूसँग समन्वय नै रहेका छौँ। उहाँको अवस्थाको बारेमा जानकारी लिने, उहाँ आवश्यक संसाधनहरू अपुग गर्ने, उहाँको व्यवस्थापन गर्ने लगायतका विषयहरू छन् भने त्यसरी तिनटै तहका तिनटै निकायका सुरक्षा कर्मीहरूलाई पनि स्ट्यान्डबाई राखिएको अवस्था छ। पानी प्राप्त जनशक्तिहरू जुन विपदमा डेडिकेटेड हुनुहुन्छ उहाँहरू आफ्नो स्थानमा तयारी अवस्थामा हुनुहुन्छ। सामग्रीहरू, खोजदार राहतका सामग्रीहरू पनि तयारी अवस्थामा छ। त्यसै गरी स्थानीय पालिकाहरूसँग पनि हामी समन्वयमा छौँ। हिजो चाहिँ हामीले यो सचेत रहनुहोला भन्ने सूचना पनि हामीले सबै 453 पालिकाहरूलाई पनि मेल गरेर पनि भनिसकेका छौँ भने हामीले भर्चुअली पनि उहाँहरूसँग समन्वय नै भइराखेको छ। विषयहरूलाई उहाँहरूले पनि हामीले पहिला राष्ट्रिय जुन मनसुन सम्बन्धी यो हामीले राष्ट्रिय कार्ययोजना बनायौँ, त्यो पनि उहाँहरूलाई सरकार गरेर उहाँ यसलाई नमुना कार्ययोजनाको रूपमा लिएर सबै तहले स्थानीय तहले धेरै जसरी बनाएर लागू पनि गरिसक्नु भएको छ। उहाँहरूको जिम्मेवारी के थियो भन्ने कुराहरू पनि त्यसमा उल्लेख छ, हामीले के कस्तो सपोर्ट गर्ने भन्ने विषय पनि भएको भएर हामी एकअर्कासँग सहकार्य नै रहेर काम गरिरहेका छौँ।
1: अहिले अब यो बाढी पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले अहिले नै के सावधानी अप्नाउनु पर्छ?
2: जुन सरकारबाट जारी भएका होइन आधिकारिक सूचनाहरू, विश्वासिलो मिडियाहरू मार्फत आएका सूचनाहरूलाई चाहिँ यहाँले नियमित रूपमा सुन्नु हेर्नुपर्ने हुन्छ भने त्यो सँगसँगै आफूले पूर्व तयारी पनि गर्नुपर्ने, सचेत रहनुपर्ने अवस्था पनि सँगसँगै हुन्छ। अर्को विषय चाहिँ आफू कस्तो अवस्थामा बाढी पहिरो डुबान होइन कटान लगायतका कस्तो जोखिममा छ भन्ने कुराहरू पनि यहाँहरूले चाहिँ जान्नुपर्ने भयो, जानिराख्नुपर्ने हुन्छ। र जुन जोखिममा आफू छु भन्ने लाग्छ त्यही जोखिमबाट नै बढी त्यसको विषयमा जानकारी हुने, विपदको विषयमा बुझाइ पनि बढाउनु पर्ने हुन्छ भने सँगसँगै त्यसबाट कसरी बस्ने भन्ने कुराहरू पनि थाहा पाउनु पर्यो। अब सबैभन्दा हामीले नै भन्नु पर्दाखेरि चाहिँ भएसम्म हामीले यो नदी किनारहरू, बढी पानी जमेका ठाउँहरूमा, बहाव हुने ठाउँहरूमा होइन अलिकति विपदका जोखिम भएका ठाउँहरूमा नजानु हुन पनि अनुरोध गर्छौँ। अलिकति सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ, समुदायमा एकअर्कालाई सूचनाहरू दिने, जानकारी गराउने, परिहाल्यो भने एकअर्कालाई सपोर्ट गर्ने, अब सहयोगी चाहियो भने स्थानीय पालिका, सम्बन्धित नजिकको स्थानीय पालिका, स्थानीय प्रशासन लगायत हाम्रो जुन हामी प्राधिकरणको नम्बर छ 1149 विपदमा टोल फ्री नम्बर छ, यसमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, उद्धारको लागि सहयोग माग्न सक्नुहुन्छ भने नेपाल प्रहरीको सहयोग नम्बर पनि छँदैछ।
1: हजुर, जस्तो अब यो आकस्मिक रूपमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा नागरिकले कसरी सूचना पाउनेछन्?
2: त्यसको आकस्मिक रूपमा स्थानान्तरण हुनु पर्यो भने चाहिँ सबैभन्दा पहिला स्थानीय पालिकालाई नै हो त्यो उहाँहरूको जिम्मेवारी पनि हो. उहाँहरूको आफ्नो आफ्नो त्यहाँ लोकालिटीका ठाउँहरूमा उहाँहरूले कुन ठाउँ खुल्ला ठाउँ संरक्षित ठाउँहरू भनेर जस्तो यस्तो विपद पर्दाखेरि चाहिँ आश्रय स्थलको रूपमा उहाँहरूले सबै जस्तो पालिकाहरूले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र चाहिँ यस्ता ठाउँहरूको चाहिँ व्यवस्था गर्नुभएको हुन्छ. जिल्ला प्रशासन कार्यालयले पनि गरेको छ. त्यही अनुसार चाहिँ उहाँहरूले स्थानान्तरण हुनु पर्यो भने चाहिँ स्थानीय पालिकासँग सम्पर्क गर्ने, स्थानीय प्रशासनसँग सम्पर्क गर्ने र खुल्ला स्थानमा संरक्षित ठाउँमा सुरक्षित ठाउँमा जानुपर्ने.
1: जस्तो यो अब विगतका मनसुनको अनुभवको आधारमा पनि यस वर्ष प्राधिकरणले के नयाँ तयारी वा सुधार गरेको केही छ?
2: हामीले केही विषयहरू अलिकति नयाँ सुधारै गरेका छौँ. जस्तो एउटा भनेको जुन मैले यहाँलाई भने 1149 नम्बर चाहिँ हाम्रो आपतकालीन अवस्थामा प्रयोग हुने नम्बर हो. त्यो चाहिँ पहिला केन्द्रमा मात्र उठ्थ्यो भने हामीले अहिले 70 जिल्लाको जिल्ला प्रशासन कार्यालयको आपतकालीन कार्य सञ्चालन केन्द्र DOC उठ्ने व्यवस्था गरेका छौँ. जहाँको बासिन्दा हो त्यहाँको त्यो जिल्लाको बासिन्दाले 1149 कल गर्दाखेरि त्यहीँको जिल्ला प्रशासन कार्यालयको सम्बन्धित विपद हेर्ने युनिटमा उठ्छ र त्यहीँ गरेर सम्बोधन हुन्छ. केही गरी जिल्लाले सम्बोधन गर्न नसक्ने अलि ठुला खालका विपदका घटनाहरू छन् भने फेरि त्यो केन्द्रबाट नै सम्बोधन हुने व्यवस्था पनि गरिएको छ. भने त्यो सँगै अर्को व्यवस्था भनेको हामीले चाहिँ यो मनसुन कमान्ड पोस्ट चाहिँ विगत वर्षबाट सुरु गरेका थियौँ भने अहिले जुन यो मनसुन कमान्ड पोस्ट भनेर जुन 24 घन्टा 7 दिन सञ्चालन हुने गरी हामीले सबै सम्बन्धित विगत सम्बोधन निकायहरूको सरकारहरूको निकायहरूको सम्पर्कमा सरकारहरू निकायहरू नै संलग्न हुनेकै त्यो एउटा हाम्रो मनसुन कमान्ड पोस्ट छ. त्यो चाहिँ सञ्चालन हुन्छ 24 घन्टा सधैँ कुनै दिन पनि विदा पनि नहुने गरी होइन. तर अर्को एउटा थप अहिले गरिएको काम भनेको हाम्रो एउटा एप बन्दैछ जुन चाहिँ विशेष गरी यो सडकको केसमा चाहिँ सडकमा गाडी पहिरो आएर सडक अवरुद्ध भयो भने चाहिँ त्यहाँ सडकलाई तुरन्तै खुलाउनको लागि चाहिँ सुविधा रेटरहरू होइन लोडरहरू डोजरहरू चाहिँ यथास्थानमा राख्ने काम भएको छ. त्यसको लागि त्यो एप्सहरू बन्नेछ. त्यहाँबाट पनि हामीले कुन कुन सामग्रीहरू कुन अवस्थामा कहाँ छ कहाँ सम्पर्क गर्ने भन्ने विषयहरू पनि त्यहाँबाट हेर्नुहुन्छ.
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद.
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक. This home 500.

खुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के, वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि पहिले र जमानी फर्क

0: पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। ए जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ
2: माडी कुमारी बैङ्कको अगाडि,
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98119 32811 र 98653 73687।
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध,
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
4: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550 73474, 98550 77680 र 98455 33158।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बालबालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग रासोपा भन्छ। भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
1: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेका छौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरुषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका 2 मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सभगृह भरिएको छ भने भेनेजुएला सरकार विरुद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन्, क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भेउ पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्यान्ड्सले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानीजहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको सुरुमा सुरु हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मङ्गलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपिल गरेका छन्। उनले भनेका छन्, मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जुन 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कारवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मङ्गलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू सुरु गरेपछि हालको युद्धविराम बिथोलिने चिन्ता बढेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ, प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कारवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कारवाही निर्दोष मानिसहरू विरुद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बालबालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र सञ्चार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्षभन्दा मुनिका 35,000 भन्दा बढी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्षभन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली काँग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले रासोपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
3: त्यो विषयमा के भएको र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन, र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानुन संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानै कसम सहितको पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाब दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
1: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अङ्ग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो यो कारणले गर्दाखेरि सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन, टेक्निकल ग्लिचेज मात्रै यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ गुड्दा यताउता भयो भने हामी प्रश्नहरूमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सी देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढेको छ। यसै सन्दर्भमा साथी सञ्जय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
1: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सूर्यसागरलाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि अलर्ट भएर बस्ने भनेर हामीले भने हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सडक विभागकोलाई अलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजरहरू रेडी अवस्थामा राख्नु भनेर।
4: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
1: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगञ्जसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेको छ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेको छ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
4: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
1: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले उहाँहरू अलर्ट हुनुहुन्छ, अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ के सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो, अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षा थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ। यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेछ र प्रदेश सरकारबाट जान्छ त्यो।
4: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू, उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
1: अनि त्यो सोसल मिडियाहरूबाट दिया छ, अनि यो न्युज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्थ्यो, उहाँहरूलाई गएको छ। अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ। अब त्यहाँ सञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
4: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो, तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ।
1: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ। मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको। तर अलि रिस्की यसपालि के छ भने, कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त,
4: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
1: थोरै समयमा धेरै पर्ने भन्ने हो नि। अनि त्यसपछि जुन बिचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
4: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मानिसहरूले, के गर्नु पर्यो?
1: आज भोलि पर्सि तिन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिएको छ। अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेको छौँ।
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला, साथी सञ्जय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ्ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट।
2: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन्, धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ, जुन आइतबार साँझ सकिएको छ। त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्। मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
0: अब अन्तिममा देशभित्रकै एउटा विषय। बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगञ्जबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा।
5: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल।
6: आर्थिक वर्ष 81-82 जम्मा 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्यौँ। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकी समय अथवा दिउँसो समय गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
5: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्। नेचर गाइड शान्ति चौधरी भन्छन्,
7: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ।
5: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्। निकुञ्जसँगै जोडिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी,
8: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्म
5: निकुञ्जको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। विमला चौधरी, बीबीसी नेपालगञ्ज।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि
10: 9 o'clock अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरिबीको रेखामुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र प्रणालीका कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसुन विस्तार हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडा सैनीले जानकारी दिनुभयो।
1: विशेष गरेर यो 18, 16 र 17 गते चाहिँ मनसुनी गतिविधिहरू चाहिँ केही बढ्न गई, विशेष गरेर मध्य प्रदेश, उत्तर प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ प्रचण्ड ट्याङ्क चाहिँ भारीदेखि धेरै भारी पनि हुने सम्भावना छ भनेर चाहिँ हामीले जारी गरिसकेका छौँ। त्यसको कारणले गर्दाखेरि नै विशेष गरेर यो बङ्गालको खाडीमा पनि विकसित एउटा न्यूनता पेय प्रणाली पनि विकसित नै रहिरहेको छ, र त्यसले गर्दाखेरि धेरै जलवायु हावा चाहिँ यो नेपालतर्फ चाहिँ केही रूपमा बढी प्रवाह गर्ने र त्यसको कारणले गर्दाखेरि भारीदेखि धेरै भारी वर्षाहरू कि भनेर चाहिँ हामीले सतर्क हुने भनेर यो आयामबर सुन्तला रङको कलर चाहिँ विभिन्न जिल्लाहरूमा चाहिँ सतर्क आग्रह चाहिँ विशेष बुलेटिन जारी गरेका छौँ। त्यही भएर भोलि र पछि चाहिँ अलि बढी वर्षाको गतिविधिहरू बढ्ने र भारीदेखि धेरै भारी वर्षा हुँदैछ भनेर नै सतर्क आग्रह चाहिँ त्यो पूर्वाधारमा चाहिँ जारी गरिएको हो।
0: त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। त्यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको 2 दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दुर्गाथई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, छब्बीस पाथी बेरा, गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहरा विरूद्ध 22 लाख रुपियाँ भन्दा बढी बिगो माग दावी गरेको छ। छब्बीस पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा नम्बर 6 का वडाध्यक्ष मोहनलाल बिक, बाठ पाली देवता मन्दिर निर्माण समिति अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरूद्ध पनि समान बिगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
3: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
2: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता पीपीए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रम सम्बत 2061 मङ्सिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। सभामुख डोल प्रसाद अरियालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। ठेकेदार कम्पनीको लापरवाहीका कारण खोटाङको जन्ते ढुङ्गा गाउँपालिका 5 चिसापानी बजारमा निर्माणाधीन 1500 को आधारभूत अस्पताल भवन अलपत्र परेको छ। ठेकेदार कम्पनी ड्रागन रियर जेवी र गाउँपालिका बीच विक्रम सम्बत 2078 असार 25 गते ठेक्का सम्झौता भएको थियो। कम्पनीले 2079 असार 28 भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने बेहोरा सम्झौतामा उल्लेख छ। कुल 20,71,000 रुपियाँमा निर्माण हुने अस्पताल भवनको काम 33% मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ। पाकिस्तानले भने घटनामा 29 विद्रोही मारिएका बताएको छ। पाकिस्तानले अफगानिस्तान पाकिस्तानलाई सीमा क्षेत्रमा आतंक सिर्जना गर्ने समूह सक्रिय रहेको र आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले यसको खण्डन गर्दै आएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनु भयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 301,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात् 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी खसी बोका स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दूधमा प्रति लिटर 10 रुपियाँ अनुदान दिँदै आएको छ। कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिका भित्रका मुख्य टोलमा 33 तराजु वितरण गरिएको छ। तरकारी खेतीमा लागेका त्यहाँका हरेक कृषकले न्यूनतम 2 लाखदेखि 10 लाखसम्म आमदानी गर्ने गरेका छन्। औषधि व्यवस्था विभागले रूपन्देह स्थित ग्रेस फार्मास्युटिकल्स प्रणालीद्वारा उत्पादित लिनारेस M850 ट्याब्लेट गुणस्तरहीन भएको पुष्टि गरेको छ। विभागले औषधिको बिक्री वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। बजार अनुगमनका क्रममा संलग्न गरिएको नमुनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाइएको हो।
0: अब खेल समाचार रमेश टमट्टाबाट।
6: फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्वकप विजेता ब्राजिल र एसियाको पावर हाउस जापान बीच अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। नेपाली समय अनुसार खेल राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ। ब्राजिल समसीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि अपराजित रहँदै यो चरणमा पुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि नर्वे वा आइभोरी कोस्टको सामना गर्नेछ। यस्तै दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रङ्गशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियाले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम सोह्रमा पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले यही असार 19 गते आयोजना गर्न लागेको सातौं संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीएले गर्ने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा एकाडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्। सातौं संस्करणको अवार्ड मार्फत वर्ष 2082-83 उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई 8 विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-58-853-58-953।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
4: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 9847531034

0: স্বদেশ এফএম 93.2 মেগাহার্জ।
1: धेरै धेरै सम्झाए मैले उसलाई तर सकिनँ। प्लिज तपाईँहरू सक्नुहुन्छ कि

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ पानी नगरपालिका कृषि विकास शाखाको आयोजनामा 23 राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव मनाइएको छ। माडी नगरपालिका छ लक्ष्मी निवासमा सम्पन्न सो उत्सवका क्रममा सामूहिक धान रोपाई, हिलोमा डोरी तान्ने प्रतियोगिता, हिलेदौड प्रतियोगिता तथा दही चिउरा खाने कार्यक्रम सञ्चालन भएको हो। हिलेदौडमा पार्वती पौडेल प्रथम, निशा कानु मगर दोस्रो तथा सीता पोखरेल तेस्रो हुन सफल हुनुभयो। यस्तै हिले डोरी तान्ने प्रतियोगितामा कर्मचारीहरूको टोलीलाई स्थानीय टोल विकास संस्था टिमले पराजित गरेको थियो। उत्सवमा माडीका नगर प्रमुख तारा कुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाल, वडा अध्यक्ष दिपेन्द्र राज पौडेल, पशु सेवा शाखाका डाक्टर सन्तोष छेत्री, सूचना प्रविधि अधिकृत प्रवीण भण्डारी, कृषि शाखा प्रमुख सुरेश सिमखडा, कृषि प्राविधिक अनिल बस्याल लगायतको सहभागिता रहेको थियो। नेपालमा प्रत्येक वर्ष असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइन्छ। धान बालीमा उत्पादन वृद्धि र खाद्य सुरक्षाको महत्वलाई आत्मसात गर्दै विक्रमसम्म 2061 यो दिवस मनाउन सुरु गरिएको हो। यस दिन खेतमा काम गरेर दही चिउरा खाने परम्परा रहेको छ। चितवन जिल्लामा धान जोनको क्षेत्रफल बढेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका अनुसार आर्थिक वर्ष 2081-82 को तुलनामा चालु आर्थिक वर्षमा धान खेती गर्ने क्षेत्रफल बढेको हो। इकाइ प्रमुख महेश रिग्मीका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षमा जोन क्षेत्र धान खेती गर्ने क्षेत्रफल 450 हेक्टर बढेर 8900 हेक्टर क्षेत्रफल पुगेको छ। जिल्लाका 4 पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ। पोखरपुरका उत्कृष्ट 21 किसान पुरस्कृत भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनले परियोजना लागू भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवर्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुरस्कृत गरेको हो। अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पताल मध्ये 89 अङ्कसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जेठ 12 गते सबै मन्त्रालयलाई निर्णय कार्यान्वयन सम्बन्धमा शीर्षकमा परिपत्र गर्दै असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गर्न निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन हुन नसकेको पाइएको छ। उक्त निर्देशन सबै मन्त्रालयले निर्धारित समयमा कार्यान्वयन गर्न नसकेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको फेरि गुपचुप रूपमा असार मसान्तसम्म समय अवधि थप गरेको हो। विश्वविद्यालयले आफ्ना सम्पूर्ण विभागहरूबाट दलीय विद्यार्थी संगठनका भौतिक तथा सांगठनिक संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ। त्रिभुवी शिक्षा अध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र जारी गर्दै यस विषयमा निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिभुवीले यस्तो कदम चालेको हो। गृहमन्त्री सुदन गुरुङ र गृह सचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार गृहमन्त्री र गृह सचिवको सवारीको कालो सिसा हटाएको हो। ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफै ट्राफिक प्रहरी कार्यालय पुग्नु भएको थियो। सय्या क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएसँगै 100 क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजहरूले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुला भएको हो। जिन्जीसहित विक्रमसम्म 2046 यताका सहित सरकारले विभेद गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारलाई
छलफलमा झिकाउने आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले शहीद शहीद बीच असमान व्यवहार गरी दूरगामी प्रभाव पार्ने किसिमका निर्णय गरेको भन्दै दायर गरेको रिटमा सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आउँदो असार 22 गतेका लागि सरकारलाई छलफलमा झिकाउने आदेश दिएको हो। नेपाली काङ्ग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ। सभापति गगन थापाले सोमबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य पदमा र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिव पदमा मनोनयन गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। नरेन्द्र शाहलाई लक्षित गर्दै सिंहदरबारमा खुकुरी लिएर सिनेमा व्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बर बहादुर तामाङको रिहाईको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आन्दोलन सुरु गरेको छ। सोमबार माइतीघर मण्डलामा तामाङकी श्रीमती गायत्री लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चासँग आबद्ध कार्यकर्ताले प्रदर्शन गर्दै तामाङलाई तत्काल बिना शर्त रिहाई गर्न माग गरेका हुन्। हेटौडा काठमाडौँ जोड्ने छोटो दूरीको हेटौडा कुलेखानी फाखेल काठमाडौँ सडक आगामी असार 25 गतेसम्म बन्द हुने भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका स्थित वडा नम्बर 2 र 4 पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलान गर्नका लागि गत जेठ 15 गतेदेखि 1 महिनाका लागि उक्त सडक पूर्ण रूपमा बन्द गरिएको थियो। हाल पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके तापनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने पूर्वाधार विकास कार्यालय हेटौडाले जनाएको छ। चिकित्सक संघले सामाजिक सञ्जाल मार्फत गैर चिकित्सकहरूले चिकित्सकीय अभ्यास गर्ने तथा औषधि सिफारिस गर्ने प्रविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। संघले यस्ता गतिविधिले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट मात्रै उपचार गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले हाल विभिन्न सामाजिक सञ्जालमा संघलाई लक्षित गर्दै सम्प्रेषण भइरहेका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सोमबार विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल हेमन्त रावल रमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप 3 दिन म्याद थपको अनुमति दिएको हो। र भ्युस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन नगद र मोबाइल लुट्ने गिरोहका 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्ध चोक बुद्ध कुमार श्रेष्ठ सिन्धुपाल्चो केन्द्रौती गाउँपालिका 5 का 53 वर्षीय केदार श्रेष्ठ र दुलखा बिगु गाउँपालिका 4 का 46 वर्षीय नवराज घिमिरे बिक रहेका छन्। प्रहरी अनुसन्धान अनुसार उनीहरूले नशालु पदार्थ सेवन गराई भ्युस बनाएपछि सर्वसाधारणबाट सुनका गरगहनादेखि लिएर नगद लुटपाट गरेको पाइएको काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले जनाउनुभयो। उहाँका अनुसार पक्राउ परेका मध्ये 2 जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेको तथा 1 जना चोरीको सुन खरिद गर्ने सुन पसल सञ्चालक रहेका छन्। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: 너 뻑쳐 너 비뻑쳐 서드 인 디스 뻑쳐
1: 소디스 FM 3.2 메가헤르츠

0: यो त
1: कर्लान्डन नगाउने के गर्थे
2: बिरालो छ क्या
3: हे के भनौँ खै हे।

0: केटाले फकाउन नसकेको छ है।
1: ल ल गाउँदिनु म।

0: सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज। तिमी पनि सुन न
1: के भो
2: म कोही कोहीसँग बोल्या छैन
3: म पनि कोही कोहीसँग बोल्या छैन।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवन का उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी
2: गीतोपदेशको क्रममा स्वदेश एफएमबाट प्रातः कालमा हामी उपस्थित भएका छौँ। सम्पूर्णलाई स्वागत गर्दछ। परमात्मा भन्नुहुन्छ अर्जुनलाई सम्बोधन गर्ने क्रममा, नेहाभि कर्म नास्वस्ति प्रतिभायो न विद्यते स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् भन्नुहुन्छ। यस प्रसङ्गमा न कुनै हानि छ न विघ्न नै छ। यो मार्गमा गरिएको सानो प्रगतिले पनि व्यक्तिलाई अत्यन्त भयानक किसिमको भयबाट मुक्त गराइदिन्छ। परमात्मा भन्नुहुन्छ कस्तो भय हो त्यो भन्दा, इन्द्रिय तृप्तिको अपेक्षा नगरिकन परमात्मामा भावित भएर हरेक अनि भक्तहरूको अथवा भक्तहरूले परमात्माकै लागि गरिने कार्य नै सबैभन्दा उच्च र दिव्य गुणका कार्य हुन्छन्। यस्ता कार्यको आरम्भमा नै आरम्भ सानै प्रकारको भए तापनि त्यसमा कुनै विघ्न पर्दैन। त्यस्ता कार्यको सानो भाग पनि कहिल्यै नाश हुँदैन। भौतिक योजना अनुसार सुरु भएका कुनै काम पूर्ण गरिरहनु पर्दछ, अन्यथा सम्पूर्ण प्रयास विफल हुन पुग्छन्। तर परमात्माका भनाइ अनुसार सुरु भएका कुनै पनि कार्यको उक्त कार्य पूर्ण नभएको भए पनि त्यसको स्थायी प्रभाव रहिरहने हुन्छ। अथ यस प्रकारका परमात्मामा भावित भएका भक्तमय कार्य गरेका अथवा गर्नेहरूलाई उक्त कार्य अधुरै रहे पनि कुनै किसिमको हानि हुँदैन। परमात्मामा अथवा परमात्मामा भावनाले युक्त रहेर गरिएको एक प्रतिशत कामको पनि स्थायी प्रतिफल हुन्छ र आगामी कार्य 2% सुरु हुन हुन्छ। जबकि भौतिक कार्यमा 100% सफलता नभएसम्म कुनै लाभ हुँदैन। तर अजामिलले परमात्माको केही प्रतिशत मात्र कार्य मात्रै सानो कार्यले पनि ठुलो कामको पूर्णता दिएको थियो। तर भगवान्का कृपाले उसले त्यस कार्यको 100% प्रतिफल भोग्न पाएको थियो। यो कुरा हाम्रा शास्त्रहरूमा पाइएको छ अथवा लेखिएको छ। यस सम्बन्धमा भागवतमा पनि यसको धेरै धेरै बयान गरेको पाइन्छ। यदि कसैले आफ्नो व्यवसायिक कर्तव्य नै छोडेर परमात्मामा अथवा परमात्माका नाम गुणावादमा काम गर्न थाल्दछ र काम पुरा गर्न नसकेर तल झर्दछ भने पनि त्यसमा उसको हानि नै के हुन्छ र हानि हुँदैन। त्यसै गरी यदि कसैले आफ्नो भौतिक कार्य पूर्ण गर्दछ भने त्यसबाट उसलाई फाइदा के, अथवा ईसाईहरूले भने जस्तै यदि कसैले आफ्नो शाश्वत आत्मालाई गुमाएर सम्पूर्ण संसार नै पायो भने त्यसबाट उसलाई के फाइदा हुन्छ र फाइदा छैन। भौतिक वस्तु पाएर के फाइदा हुन्छ, आध्यात्मिक वस्तु पाएको फाइदा हुन्छ। त्यही कुरा भन्नुहुन्छ यहाँ। भौतिक कर्म र तिनको प्रतिफल शरीरको समाप्तिसँगै समाप्त भएर जान्छ। तर परमात्मामा गरिएका भक्तिको जुन पुण्य हो त्यो समाप्त हुँदैन, पछिका जन्महरूलाई पनि त्यसले सहयोग पुर्याइराखेको हुन्छ। विनाश भए तापनि, यो शरीर विनाश भए तापनि मानिसलाई परमात्मामा जुन भावना गरेको थियो अनि त्यो भावनाले गर्दा अनि ईश्वरको कृपा दृष्टि पर्न जान्छ। केही नभए पनि उसले आगामी जन्ममा र या त सुसंस्कृत ब्रह्माण्ड परिवारमा या धनाढ्य कुलमा सुन्दर मानव शरीरमा जन्म अवश्य पाउँछ। यसबाट उसलाई भविष्यमाथि उठ्ने अवसर प्राप्त हुन सक्छ। परमात्मा

जसले गर्दछ त्यो दृढ प्रतिज्ञा गर्नेहरूको कहिल्यै पनि हानि हुन सक्दैन, तिनीहरू लाभान्वित हुन्छन्। श्रद्धा सबैभन्दा ठुलो कुराहरू श्रद्धा हो। त्यो श्रद्धा गरेर गरिएका कर्महरू अनि फलदायी हुन्छन् भन्नुहुन्छ। या इमाम पुष्पताम वाचम पर्वदंश विपक्षित विपक्षित वेदवाद रथा पार्थ नान्य दस्ती बाधिन कामा स्वर्ग पर जन्म कर्म फल प्रधान क्रिया विशेष बहुलाम भोग ऐश्वर्य गतिम प्रति। परमात्मा अल्पज्ञानी व्यक्तिहरू वेदका अनि आलङ्कारिक वचनहरूप्रति कति आसक्त हुन्छ, त्यहाँ स्वर्ग प्राप्ति गराउने र राम्रो जन्मशक्ति र त्यस्तै अन्य कुराहरू प्राप्त गराउने धेरै किसिमका सकाम कर्महरू बताइएका छन्। इन्द्रिय भोग र सम्पन्न जीवनको चाहना राम्रो व्यक्तिहरू योभन्दा ठुलो अरू केही पनि छैन भनेर वेद वचनहरू गाना गरिरहन्छन्। सामान्यतया मानिसहरू बुद्धिमान हुँदैनन्, अज्ञानताका कारणले नै यिनीहरू वेदको कर्मकाण्ड विभागमा अत्यन्त विश्वास गरिराखेका हुन्छन्। भक्ति र ज्ञानमा उनीहरूको लगाव कमै हुन्छ, कर्महरूप्रति बढी आसक्त हुन्छन्। तिनीहरू स्वर्गमा आनन्द भोग गराउने इन्द्रिय तृप्तिका साधनहरूभन्दा बढी केही चाहँदैनन्। स्वर्गमा सुरा सुन्दरीको अभाव हुँदैन र त्यहाँ भौतिक सम्पन्नता भन्ने कुरा पनि अति सामान्य हुन्छ। वेदमा स्वर्ग प्राप्तिका लागि धेरै धेरै यज्ञ अनुष्ठानहरूको व्यवस्था छ। त्यसमा पनि ज्योतिष्टोम यज्ञ विशेष हो भनिएको पनि छ, जसले स्वयं प्राप्तिको स्वर्ग प्राप्तिको चाहना राख्दछ उसले अश्वमेध नै यो अथवा यी यज्ञहरू सम्पन्न गर्नै पर्दछ, यस्तो चाहिँ नि शास्त्रमा राखिएको छ। कसै यसै कुरालाई लिएर अल्पज्ञानी मानिसहरू वैदिक ज्ञानको सम्पूर्ण अभिप्राय नै यही हो भन्ने ठान्छन्। यो एउटा सामान्य एउटा अंश हो। यस्ता अनुभव शून्य व्यक्तिहरूका लागि परमात्माको भक्ति कार्यमा मन दृढ हुनलाई बहुत कठिन हुन्छ। मूर्खहरू विषवृक्षको फुलहरू जस्तै अथवा फुलहरूप्रति आसक्त हुन्छन्, उनीहरू यसको परिणाम जान्दैनन्। यसै गरी अज्ञानी भक्तहरू पनि यस किसिमका इन्द्रिय तृप्तिजन्य स्वर्गीय ऐहिक स्वर्ग प्राप्तिका आसक्त हुन्छन्। वेदको कर्मकाण्डमा यस्ता धेरै धेरै कुराहरूको उपदेश गरिएको छ। त्यो वेदको कर्मकाण्डको विधिबाट मोक्ष प्राप्त गर्ने कुराहरूलाई राखेर म यहाँनेरि विश्राम लिन्छु।

0: आज विक्रम सम्म 2083 साल असार 16 गते मंगलबार ज्येष्ठ शुक्ल पूर्णिमा 30 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 सम्म जरिवाना व्यवस्था गर्ने तयारी। आज र भोलि ठूलो वर्षाको सम्भावना। राजमार्ग अवरुद्ध भए तत्काल खुलाइने। 18 वर्ष मुनिकालाई सदस्य बनाइएकोमा रासुपाको चौतर्फी आलोचना। एमालेभित्र ठूलो पंक्ति असन्तुष्ट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको बीए मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको शुभ समाचार।
0: अछामको मेल्लेख गाउँपालिका वडा नम्बर 6 चौतारा टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो। तर 7 महिना अगाडि उनको जीवनमा यस्तो आँधी आयो जसले उनको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उनलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए। तर आफ्नो भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह गरिन्। उनले आफैलाई मात्र बचाइनन्, सिङ्गो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभिइन्। नन्देश्वरी मावि 16 कक्षा 9 अध्ययनरत सुशीलताका लागि गएको 7 महिना निकै प्रेरणादायक रह्यो। आफ्नै आमा बुबा र समाज उनको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि परेका छन् भन्ने उनले कहिल्यै सोचेकी पनि थिएनन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Fuzzy AI TV maa hemus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye pugcha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ पैदल यात्रीदेखि सवारी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो पैदल यात्री र सवारी चालकलाई 500 देखि 1,00,000 रुपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको छ सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी अचुवाका भरमा मन परे जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन् कानून पालना गर्ने जनताको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रुपियाँ जरिवाना तोकिएको छ सवारी साधनमा अपारदर्शी सिसा राखेको पाइए वा सिसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाएर 1,00,000 रुपियाँ जरिवानाको प्रावधान राखिँदैछ पुरै नयाँ नियम बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालय पठाइएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले बताएका छन् सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाए 2 र 3 पाङ्ग्रेलाई 25,000 साना सवारी साधनलाई 35,000 र मझौला तथा ठूला सवारी साधनलाई 50,000 रुपियाँ जरिवाना तोक्ने नियम प्रस्तावित मस्यौदामा राखिएको छ प्रस्तावित विधेयकको मस्यौदा सवारीका लागि निर्धारित सीमाभन्दा बढी गतिमा सवारी चलाइए 2 र 3 पाङ्ग्रे चालकले तथा मझौला तथा ठूला सवारीले भने 50,000 रुपियाँ जरिवाना तिर्नुपर्ने नयाँ प्रस्ताव गरिएको छ तर तोकिएको गति सीमाभन्दा 5% बढी भए जरिवाना लाग्ने छैन ट्राफिक जरिवाना बढाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: मनसुन सक्रिय भएसँगै सड़क विभागले नागरुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै मनसुन पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ संघीय राजधानीको जीवन रेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो नागढुङ्गा मुगलिङ सडक खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसुन सक्रिय भएसँगै यो खण्डमा विगतको वर्षको भन्दा जोखिम बढी देखिएको छ सडक बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख गरिएको छ यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशमा पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी पहिरो नदी तथा खोलामा पानीको सतह बढ्ने कटान तथा डुबानको जोखिम उच्च रहेको छ यस्तो परिस्थितिमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ राजमार्ग अवरुद्ध भए तत्काल खुलाइने आज र भोलि ठूलो वर्षाको सम्भावना आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ
2: यो बिजुलीको पोल सार्ने कन्ट्राक्टर धरतीमा छ कि कहाँ छ खोजेर लिएर यहीँ राख्नुहोस् काम गर्दैन भने खुट्टा बाँच्दिनु मतलब भएन यो भनाई पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जेठ 31 गते दिएका हुन् निर्माणाधीन नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा सड़कमा रहेको बिजुलीको पोल हटाउन भएको ढिलाइप्रति ठेकेदारसँग उनले यस्तो आक्रोश पोखेका थिए सोही अभिव्यक्तिले मन्त्री लम्साल विवादमा पनि तानिए तर मुलुकको राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नागढुङ्गा मुगलिन सड़क सड़क विस्तार आयोजनाको निर्माण कार्य अझै अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा करिब 11.43 अर्ब रुपियाँ लागतमा विस्तार भइरहेको 94.66 किलोमिटर सड़क मध्ये 2 खण्डमा भौतिक प्रगति आधा भन्दा कम छ। मनसून शुरू भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढ़ी र पहिरोको थप चपेटामा पर्नेछ। त्यसले आम जनताको दैनिक जीवन कष्टकर मात्र बन्दैन, राजधानीसँगको सम्पर्कमा पनि समस्या आउन सक्छ। आयोजनाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार नागढुङ्गादेखि मुगलिनसम्मको सड़कलाई 3 खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहे पनि यो बर्खामा नागरिक कष्टकर यात्रा गर्न बाध्य हुने भएका छन्। 3 खण्ड मध्येको पहिलो खण्ड नागढुङ्गा नौबिसेमा उल्लेखनीय प्रगति देखिए पनि बाँकी 2 खण्डमा भने निर्माण कार्य निकै सुस्त गतिमा अघि बढेको छ। 2 खण्डको काम अझै मध्यम चरणमै सीमित छ। खहरे, चिराउदी, गोमती र हुग्दी खोलामाथि निर्माणाधीन 4 पुलको 90% भन्दा बढी काम सम्पन्न भइसकेको र हस्तान्तरणको तयारी भइरहेको आयोजनाले जनाएको छ। देशकै सबैभन्दा व्यस्त राजमार्ग मध्ये पर्ने नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार सम्पन्न भएपछि यात्राको समय घट्ने, सड़क सुरक्षा सुधार हुने तथा मालवाहक यातायात थप सहज हुने अपेक्षा गरिएको छ। तर मन्त्री लम्सालले विस्तारित राजमार्ग खण्डमा पर्ने बिजुलीका पुलहरू हटाउन निर्देशन दिए पनि अहिलेसम्म ठेकेदार कम्पनीले काम भने अघि बढाएको छैन। नेपाल विद्युत प्राधिकरणले नै पुल हटाउन छुट्टै ठेका लगाउनै पर्ने जनाइएको छ। 11 अर्ब भन्दा बढी लागतको नागढुङ्गा मुगलिङ परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसे जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको छ। तर कार्तिकमा सक्नुपर्ने नौबिसे मलेखु र मलेखु मुगलिन सड़क खण्डको निर्माण आधा भन्दा पनि कम छ। नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: जाँदा आकाशमा र फर्कदा बाकसमा चर्चित यो गीतले भने झैं वैदेशिक रोजगारीमा गएका नेपाली युवा मृत अवस्थामा बन्द बाकसमा फर्किने क्रम चिन्ताजनक रूपमा देखिएको छ। घर परिवार चलाउने र आर्थिक अवस्था सुधार्ने सुन्दर सपना बोकेर विदेशीका युवा निर्जीव शरीर बनेर फर्कदा उनीहरूका परिवारमा पर्ने पीडा हृदय विदारक छ। यस्तो पीडा दैनिक 4 युवाको परिवारले भोग्ने गरेको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएका छन्। यो संख्या महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको संख्या अझ धेरै हुन सक्छ। बोर्डका अनुसार मृतक परिवारका सदस्यले बोर्डको कल्याणकारी कोषबाट प्रति व्यक्ति 10 लाख रुपियाँ पाउने व्यवस्था छ। यो आर्थिक वर्षको मात्र बोर्डको कल्याणकारी कोषको 14.38 करोड रुपियाँ मृत परिवारका सदस्यहरूले आर्थिक सहायता लिएका छन्। पर्याप्त तालिम, चिप र सुरक्षाको ग्यारेन्टी बिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो। तथ्याङ्कहरू अनुसार दैनिक औसतमा 4 वटा शव विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने गरेका छन्। विदेशमा दैनिक 4 नेपालीले गुमाउँछन् ज्यान, आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
2: सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजुद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले 6 जुन 2025 दुई जर्मन कम्पनी र भेरिडोस जीएमबीच म्युहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी मार्च 2026 नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमा राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले 3 साउनसम्मको थप समय दिएको थियो। यसैबीच राहदानी मौज्दात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी र प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दबाव दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: नेपालमा 5 वर्ष मुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था परीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बालबालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेश